0: बेरोजगारीको कुरा होइन, उहाँहरूलाई चाहिँ बाँकी चाहिने उहाँहरूको जीवनलाई चाहिने उहाँहरूको आय आर्जनसँग जोडिने कुरा, उहाँहरूले उहाँहरूलाई चाहिने अन्य कुरामा जोडिने कुराहरूमा स्थानीय तहको निकै ठूलो भूमिका हुन्छ, उहाँहरू लागिराख्नु भएको छ। र प्रदेश सरकारले खास गरी शिक्षा स्वास्थ्यसँग सम्बन्धित विद्यालयका भवनहरू, स्वास्थ्य चौकीहरू जो भूकम्पबाट चाहिँ ध्वस्त भएका थिए, ती कामहरूमा प्रदेश चाहिँ तहले लागिराखेको छ, त्यसरी अगाडि बढ़िरहेको छ।
1: अहिले अब कुनै पनि विपदमा जब विपद पर्छ त्यसपछि हामी सबैजनाको अलिकति होस आए जस्तो अथवा यहाँ चाहिँ यस्तो भयो यसमा उद्धार गर्नुपर्छ पुनस्थापनाको कुरा गर्छौं। सांसदहरूले अब यस्तो खालको अब भूकम्प त नियन्त्रणमा नहुन सक्छ, पहिरोको पूर्व तयारी अथवा पूर्व सावधानीको कुराहरू हामी सुन्छौं कि पछिल्लो समयमा जुन जथाभावी रूपमा विकास निर्माणको काम भइरहेका छ यसले पनि कहीँ न कहीँ जोखिम ल्याइरहेका छ भन्ने छ। यसतर्फ अहिले तपाईँहरूले आफ्नो जिल्लाको अथवा समग्रमा देशभरमा पहिरो नआओस् भन्नको लागि जहाँबाट मानवीय रूपमा गल्ती भइरहेका छ त्यसबारेमा पर्याप्त संवाद छलफल भएको जस्तो लाग्छ कि अथवा लाग्दैन?
0: हामी यो बीचको चरण हामी यो विकासमा जाजुकोटमा उदाहरणका लागि जाजुकोट भन्छु लगायतका देशभरिका 77 जिल्लाहरूमा एउटा चाहिँ बाटोको चाहिँ विकास एउटा क्रान्ति नै भयो। हामीले पहिला चाहिँ त्यो ट्र्याक ओपन गर्नु थियो, हामीले ट्र्याक ओपन आवश्यकता थियो गर्यौं। अब त्यसलाई व्यवस्थित गर्न जरूर छ, हामीले त्यो हामी जहाँ पुग्छौं या हामीले हाम्रो मातहतका साथीहरू या त चाहिँ नेपाल सरकारका नीति निर्माणमा रहनुहुने साथीहरू लगायतको चाहिँ हामी संसदमा यस्ता कुराहरू हामीले उठाइरहेका छौं र अझै आगामी दिनमा यस्ता डिजास्टरले हामी सिकाइका रूपमा हामीले लिएर अगाडि बढ। अर्को कुरा यसमा जोडिनु पर्ने हाम्रा कारणले मात्रै मैले अघि पनि भने फेरि पनि जोड्नमा चाहन्छु, हाम्रा कारणले मात्रै यस्ता ठूला डिजास्टरहरू भइरहेका छैन,
1: मानवीय कारण बाहेक अरू पनि छ।
0: मानवीय कारण कि नेपालको हाम्रो चाहिने आफ्नै चाहिने कारणले भन्दा पनि यो संसार आज एउटा सानो घर भइसक्यो कि जलवायु उचाइले परिवर्तनको यो चाहिने कारण यो अब यो कारणले अहिले चाहिँ हामी जस्ता साना मुलुकहरू जो हिमाली खास गरी चाहिँ हिमालयका नजिकका चाहिँ राष्ट्रहरूमा ठूलो क्षति भइरहेको अवस्था छ। अब हामीले खास गरी नेपालभित्र मात्र होइन नेपाल बाहिर खास गरी संयुक्त राष्ट्र संघ लगायतका चाहिँ अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले सशक्त आफ्नो चाहिने कुराहरू आफ्ना पीड़ाहरू त्यहाँ राख्न पाउनुपर्छ
1: भनेको प्रधानमन्त्रीले जलवायु परिवर्तनको असर जसरी हामीले खेप्नु पर्यो त्यसको लागि चाहिँ क्षतिपूर्ति अथवा जे छ व्यवस्था त्यो दिनुपर्छ भन्नेमा तपाईँ सहमत?
0: एकदम होइन, यो चाहिँ कुरा हामीले जबसम्म राख्न सक्दैनौ सशक्त रूपमा कुरा राख्ने मात्रै होइन त्यो निर्केवल त्यसलाई चाहिँ हामीले लिपिबद्ध वा त्यो चाहिँ एउटा टुङ्गोमा नपुर्याइकन हाम्रो विकास हामीले जति गरे पनि यो विकास हामीले यही चाहिँ खोलामा अहिले भोटी कोशी चाहिने नदीमा या त्रिशुली नदी भनौँ यसमै हामीले खरौँ चाहिने नेपाली नागरिकको चाहिने पैसा सम्पत्ति बगाइसकेका छौं। किनभने त्यो कारण भनेको त त्यो हाम्रो मात्रै कारणले थिएन नि, त्यो कारण भनेको त अरू औद्योगिक राष्ट्रले नेपालले आजका दिनमा 1% कार्बन उत्सर्जन मात्रै गर्छ, नगर्ने मात्रा हो, न्यून मात्रा हो, तर विश्वले 99.99% विश्वका कारणले हामी चाहिँ फँसिरहेका छौं। त्यसकारणले अब विकासको परिभाषा र विकास चाहिँ गर्दाखेरि हामी जसो चाहिँ आइईआईए होइन जे गर्छौं नि यो 2-3 वर्ष लगाउँछौं हामी, किनभने हाम्रो चाहिँ यो चाहिँ प्रकृति हाम्रा चाहिँ विकासका संरचनाहरू हाम्रो वातावरण चाहिँ राम्रो होस् भने, तर त्यो हामीले मात्रै बनाएर त हुँदो रहेछ नि, अब यो पनि मोडल चेन्ज गर्नु परेछ हामीले, उहाँहरूका कारणले हामी प्रभावित हुने, तर हामीले मात्रै चाहिँ हामीले यति धेरै लम्बे तान चाहिँ गरेर विकासलाई रोकिराख्नुपर्ने या त चाहिँ एकै ठाउँमा धेरै विकास जस्तो 11-12 चाहिँ हाइडोहरू रहेछ यो खोला, यो विकास त अलिकति ठाउँ ठाउँ नेपालभरि बनाएको भए जो विकेन्द्रित गरेको भए कमसेकम एकैचोटि यतो खरमङ क्षति त हुने थिएन नि त।
1: त्यसो भए अब संसदले के गर्न सक्छ त्यसको सन्तुलित विकासका लागि?
0: सन्तुलित विकासका लागि त हामीले सदनमा एउटा सांसदले भएकै कुराहरू त्यहाँ उठान गर्ने हो, बहस चलाउने हो, त्यहाँ चाहिँ कमसेकम सरकारलाई चाहिँ ध्यान आकर्षण गराउने हो र त्यही किसिमको नीति बनाउन बाध्य बनाउने हो नि त। हामीले त भन्छौं, हामीले भन्न शुरू गरेका छौं, यद्यपि यो डिजास्टर पछि मात्र होइन त्योभन्दा अगाडि पनि सरकारले गर्नुपर्ने कामहरूको विषयमा सरकारले बाटो बिराइरहेको चाहिने अवस्थामा पनि एउटा संसद हुनुको नाताले हामी सार्वभौम सांसद 275 जना सार्वभौम सांसद प्रतिनिधि सभामा त्यस्तै राष्ट्रिय सभामा हामीले सरकारलाई नीति बनाउने कुराहरूमा सरकारका सही कदमहरूका सन्दर्भमा हामीले सरकारलाई सजग बनाउने एउटा रचनात्मक चाहिने सल्लाह दिने र त्यसरी नै नीति बनाउने चाहिँ हामीले सहयोग गर्ने काम हामीले संसदले गर्छौं र त्यो भूमिका संसदको हो भन्ने लाग्छ।
1: अहिले जसरी संसदमा सहभागिताको विषयलाई लिएर अघि तपाईँले भन्नुभयो कि सन्तुलित विकासको लागि थुप्रै थुप्रै काम गर्न बाँकी छ अनि अब यो जलवायु परिवर्तनको असर जसरी नेपालले भोगिराखेको छ यसबाट जसले जुन देशले सबभन्दा बढी कारकको रूपमा छन् उनीहरूले नेपाललाई जे जस्तो व्यवस्थाको अनुसारको त्यो सुविधा दिनुपर्छ भन्नुभएको छ नि अनि त्यसको लागि दलहरूको बीचमा सांसदहरूको बीचमा एकै मत छ कि अथवा अहिलेको अवस्था हेर्दा कुनै नीति निर्माणमा एकता अथवा एकरूपता हुने तपाईँ त्यति चाँडो देख्नुहुन्न भेट्नुहुन्न?
0: हामी प्रतिनिधि सभामा
1: नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल भयो,
0: नेपाली काँग्रेस यस्तो पार्टी हो हामीले भनिसकेका छौं। राष्ट्रिय इस्युहरूमा जसले दीर्घकालीन असर पार्ने चाहिने विषयवस्तुका सन्दर्भमा नेपाली काँग्रेस सरकार सँगसँगै छ र रहनेछ भनेर हामीले भनिरहेका छौं कि यो जलवायुको सवालमा मात्र होइन कि यो विपदमा जो अहिले राष्ट्रिय शोक छ, नेपाल समग्र नेपाल आज शोकमग्न छ, यो कन्डिसनमा यहाँको चाहिने उद्धारका चाहिने सन्दर्भमा होस्, राहतका सन्दर्भमा होस्, पुनर्निर्माणका सन्दर्भमा होस्, हामी सरकारको साथमा छौं। त्यसकारण जलवायु चाहिने परिवर्तन जस्तो जलवायुले पार्ने असर जस्तो गम्भीर विषयमा त मलाई लाग्छ नेपाली काङ्ग्रेस मात्र होइन सदनमा भएका सबै चाहिने मान्य सदस्यहरूले त्यसमा एकमतका साथ यो निर्णय हुनपर्छ र बरू सरकारले चाहिने त्यो किसिमको आँच गर्छ कि गर्दैन अन्तर्राष्ट्रिय मञ्चहरूमा दरिलो उपस्थिति जनाउने आँट गर्दै गर्दा हामीलाई बरू त्यहाँ आशंका हो।
1: अनि अहिले यो जुन खालको हामीले सबै कारक मानव होइन पनि भन्नुभयो तपाईँले र यदि कुनै त्यस्तो कमी कमजोरी भएको छ हाम्रो विकास निर्माणमा भने त्यसलाई सच्याउने भनेको संघ सरकार हो कि अथवा प्रदेश र स्थानीय तहले अथवा तिनी तहको सरकार र जनप्रतिनिधिहरूको बीचमा एक खालको त्यो बुझाइमा एकरूपता हुन आवश्यक छ?
0: होइन, बुझाइमा एकरूपता हुनु नै पर्छ र हाम्रा चाहिने नीति नियममा पनि त्यो किसिमको एकरूपता हुनु नै पर्छ। नेपालको संविधान 2072 नै संघ प्रदेश र स्थानीय तहका आआफ्नै चाहिने कार्यहरू आआफ्नै चाहिँ त्यो सूचीहरू छन्। त्यसकारण यो तीनटै तहको समन्वय सहकारी र सअस्तित्व नेपालको संविधानले परिकल्पना गरेको छ। यो तीनटै कुरा तहहरूको चाहिँ समन्वयिक सअस्तित्व वा समन्वय सहकार्य भएन भने त्यो धेरै इफेक्टिभ हुँदैन। त्यसकारणले सबै तीनटै तहदेखि लिएर आवश्यक अन्तर्राष्ट्रिय चाहिने मित्र राष्ट्रहरू अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय नीति नियमहरूलाई पनि हामीले त्यो किसिमको चाहिँ प्रभावमा हाम्रो खास गरी हाम्रो आफ्नो इस्युजहरूलाई त्यहाँ चाहिँ बलियो रूपमा उठाउनका लागि सरकारले त्यो किसिमको भूमिका निर्वाह गर्न आवश्यक ठानेको छु ठान्दछु।
1: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद समानजी।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद र खास गरी अहिले सिङ्गु देश शोकमग्न छ यो बेला हामी सबै नेपालीहरू आज चाहे देश बाहिर बसौं चाहे नेपालमा बसौं जहाँ रहौं तर नेपालका बारेमा चिन्तन नेपालका बारेमा चाहिँ हामीले पीड़ा चाहिँ महसुस सबैले गरिरहेको छौं। यो अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू र खास गरी मेरो जाजरकोट जिल्लाका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू यो विपदको बेला अझै पनि हामी एकताबद्ध भएर किनभने अझै मनसुन सिद्धिएको छैन यो मनसुनको चाहिँलाई ध्यान दिएर खास गरी गाउँमा भिरालो पाखोमा वा खोलाको किनारमा बस्ने दाजुभाइ दिदीबहिनीहरू सुरक्षित रहनका लागि म यही तपाईँहरूको मिडिया मार्फत हार्दिक आग्रह गर्न चाहन्छु। धन्यवाद।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले नेपाली काँग्रेसबाट जाजरकोटबाट निर्वाचित सांसद खड्गबहादुर बुढासँग कुराकानी गर्यौं। विशेषतः भोटेकोशी नदीमा आएको बाढीमा परेका जाजरकोटका बासिन्दाहरू त्यहाँ बेपत्ता भएका जुन विवरणहरू छ त्यसको लागि सांसदको रूपमा उहाँले स्थलगत रूपमै नुवाकोट र रसुवा लगायतका क्षेत्रहरूको त्यहाँ सरकारवाला निकायसँग भेटेर उद्धारका लागि भएका प्रयासका बारेमा पनि जानकारी लिनुभएको छ र जाजरकोट आफै भूकम्पबाट पहिरोबाट लगायतका विभिन्न विपदबाट प्रभावित छ त्यहाँको पुनर्निर्माणको राहतको प्रसंगमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर हामी फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने र विधितालाई धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरिकै साथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 26 गते शुक्रबार, सेप्टेम्बर 11 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ कृष्ण पक्षको औंसी तिथि, बुवाको मुख हेर्ने दिन।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढ़ी पछिको पुनर्निर्माणमा 7 खर्ब 23 अर्ब लाग्ने, पूर्वाधार आयोजना मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको तयारी, उद्योग मन्त्रीमा दीपक शाह नियुक्त, खाना पकाउने ग्यासको सहज आपूर्ति बनाउने चुनौती।
1: अध्यक्ष ओलीको प्रतिरक्षा गर्दै एमाले उपाध्यक्ष बादलद्वारा छुट्टा छुट्टै प्रतिवेदन तयार, प्रधानमन्त्रीको भ्रमण मन्त्री परिषदबाट स्वीकृत, जेएनजी आन्दोलनपछि एमाले पार्टी कार्यालय तयार, कांग्रेस र नेकपा पुननिर्माणमै।
0: स्वस्थ जनशक्ति उत्पादनका लागि पर्याप्त स्तनपान महत्वपूर्ण, स्तनपान कक्षको व्यवस्था गर्न कामकाजी महिलाहरूको माग, कानूनी रूपमा यूटीएलको लाइसेन्स खारेज।
1: चीन र कंगोमा भएका आगलागीका घटनामा 44 जनाको मृत्यु, अस्ट्रेलियाका 2,50,000 समुद्री तटीय क्षेत्रका घर बाढ़ीको जोखिममा, अमेरिकी युवालाई $5,000 दिने ट्रम्पको घोषणा,
0: र नेपाल भलिबल लीगको शीर्ष स्थानमा रहँदै अन्नपूर्ण फाइनलमा एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले युएईसँग खेल्ने, विशौं एसियाडमा 211 सदस्यीय नेपाली टोली सहभागी।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोटेकोशी बाढ़ी पछिको पुनर्निर्माणमा 7 खर्ब 23 अर्ब लाग्ने पूर्वानुमान गरिएको प्रसंग।
1: गत 10 भदौमा तिब्बत हुँदै भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षति, पछिको पुनर्निर्माण तथा पुनस्थापनाका लागि 7.25 खर्ब रूपियाँ चाहिने आकलन गरिएको छ। सरकारले गरेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले भोटेकोशी बाढ़ीले पुर्याएको भौतिक पूर्वाधार पुनर्निर्माणका लागि 7.23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने आकलन गरेको हो। हालसम्म 1,377 जनाको ज्यान गएको छ भने रसुवा, नुवाकोट, धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याइएको छ। विनाशकारी बाढ़ीले सर्वसाधारणका घर, खेत, व्यवसाय, सड़क, पुल, सुखा बन्दरगाह, मालवाहक कन्टेनर नाकामा पुर्याइएका सवारी साधन लगायत बगाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलनले यस्तो बताएको हो। सो प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्रमा पुनरुत्थानका लागि 4.73 अर्ब 57 करोड़ 19 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताका 13 वटा जलविद्युत आयोजना र 24 मेगावाटका 5 वटा सोलर प्यानल प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3.90 अर्ब 62 करोड़ 30 लाख 40 हजार रूपियाँ आवश्यक पर्ने देखिएको छ। त्यस्तै 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ, 33 वटा मोटरेबल पुल बगेका छन् भने 4 वटा आंशिक क्षति पुगेको छ। त्यस्तै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 वटा झोलुङ्गे पुल मध्ये 53 वटामा क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि मात्रै 73 अर्ब 34 करोड़ 29 लाख 60 हजार रूपियाँ लाग्ने अनुमान गरिएको छ। बाढ़ीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा 7,570 निजी घरमा क्षति पुगेको छ। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि 1.3 अर्ब 54 करोड़ 79 लाख रूपियाँ बजेट आवश्यक पर्नेछ।
0: यसैबीच भोटेकोशीको हिम बाढ़ीले सड़कसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सड़क सम्पर्क पुनः जोड़िएको छ। बाढ़ीले तहस नहस बनाएको सड़क सञ्जालमा तादी खोलाले थपेको अवरोध हटाउँदै नेपाली सेनाले 72 घण्टाको रनिङ टाइममा बेली ब्रिज निर्माण गरेर रसुवाको लाइफलाइन पुनः सञ्चालनमा ल्याएको हो। तादी खोलामाथि पुल बनेपछि गल्छीदेखि देवीघाट त्रिशुली हुँदै मैलुङ स्याप्रुबेसी र रसुवागढ़ीसम्मको सड़क सम्पर्क पुनस्थापित भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भदौ 10 गते भोटेकोशी नदीमा आएको भीषण हिमबाढ़ीले रसुवातर्फ जाने सड़क र पुलमा क्षति पुर्याएपछि उत्तरी रसुवाको बाहिरी जिल्लासँगको स्थल सम्पर्क प्रभावित भएको थियो। सीआईएनसँग कुराकानी गर्दै विपद व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
3: 13-17 करोड़ सब चाहिँ फेला परेको छ। त्यसमा 5,000 भन्दा बढी चाहिँ मिसिङ हुनुहुन्छ। त्यो मिसिङमा चाहिँ अब हामीले भेरिफाई गर्दैछौँ। केही डेटहरू जस्तो डेड बडी पहिचान नभएका डेड बडीहरू पनि हुन सक्नुहुन्छ। त्यो अब बिस्तारै पछि डिएनए टेस्टबाट पहिचान भएपछि मात्र हामीले मिसिङमा हटाउनु पर्ने हुन्छ। अस्तिदेखि यो एक्रो ब्रिज चाहिँ जडानको क्रममा थियो देवीघाटमा, यो नुवाकोटको आज सुचारू भएको छ। अब त्यहाँ एफआईआर चाहिँ सञ्चालन गर्न सक्ने अवस्था छ।
0: नुवाकोटको त्रिशुली स्थित नेपाली सेनाको नम्बर 14 वाहिनी अड्डाको इन्जिनियरिङ टोलीले सड़क विभाग तथा स्थानीय तहसंघको समन्वयमा तादी खोलामा 57.9 मिटर लामो र 5.5 मिटर चौडा एक्रो ब्रिज निर्माण गरेको हो। कुल 60 टन भार वहन क्षमता रहेको पुल हिजोदेखि सवारी साधनका लागि समेत सञ्चालनमा ल्याइएको छ। सेनाले भदौ 20 गतेबाट उक्त पुल निर्माण कार्य शुरू गरी 72 घण्टामै तयार गरी स्थानीय तह र आयोजनालाई पुल हस्तान्तरण समेत गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएको छ। यसैबीच नुवाकोट भेत्रावतीको चण्डिका श्रेष्ठ रसुवा बाढ़ीमा परि बेपत्ता हुनुभयो। भदौ 10 गतेको बाढ़ीसँगै बेपत्ता श्रेष्ठ 8 दिनसम्म नभेटिएपछि परिवारले खुशको शव बनाएर दाह संस्कार गरिसकेका थिए, तर क्रिया बसेको 4 दिनमा उहाँ सकुशल भेटिनुभयो। सशस्त्र प्रहरी बल 11 नम्बर गुल्मबाट खटिएको टोलीले 64 वर्षीय श्रेष्ठलाई घरको 4थो तलाबाट उद्धार गरेको थियो। अस्पतालले आईसीयूमा उपचार भइरहेको उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको छ।
1: प्रभावित भइरहेका बेला नागरिकले खाना पकाउने एलपी ग्यासको समस्या झेलिरहेको भन्दै वितरण प्रणाली चुस्त बनाउन तथा बजार अनुगमनका लागि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभामा आकस्मिक सुन्ने तथा विशेष समयमा सांसदहरूले ग्यास अभावसँगै रसुवा हिमबाढ़ी पछिको उद्धार तथा पुनर्निर्माण प्रभावकारी रूपमा अगाडि बढ़ाउन माग गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका महामन्त्री समेत रहनुभएका विपिन कुमार आचार्यले रसुवा बाढ़ी पछिको पुननिर्माण शीघ्र अगाडि बढ़ाउन माग गर्नुभयो। आचार्यले गत वर्षको जेएनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचनाको पुननिर्माणमा भइरहेको ढिलाइमा पनि सरकारको ध्यानाकर्षण गराउनु यसैबीच विपक्षी दलहरूले भनी रसुवाको भोटेकोशी बाढ़ी पछिको उद्धार राहत र पुनरुत्थानका लागि सरकारले आवश्यक प्याकेजमा काम गर्नुपर्ने माग गरेका छन्। सरकारले गरिरहेको काम पर्याप्त नभएको भन्दै जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै अघि बढ़नुपर्ने विपक्षी दलको निष्कर्ष रहेको छ। कांग्रेसकी प्रमुख सचेतक बासना थापा
4: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौं। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढ़ाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो भन्ने कुरा पनि यहाँ कुरा भयो। र सर्वदलीय बैठक बस्दै गर्दाखेरि केही बुदाहरू हामीले बनाएको थियौं त्यो क्षेत्रमा गर्ने कामहरूको। त्यो क्षेत्रमा जुन हामीले एउटा 9 बुदे जस्तो गरेर एउटा बुदा बनाएको थियौं त्यो बुदामा कति कार्यान्वयन भयो र कति हुन बाँकी छ र यसलाई अब अगाडिको दिनहरूमा कसरी अगाडि बढ़ाउने भन्ने कुरामा चाहिँ छलफल भयो। सत्तापक्षको सभापतिज्यूले पनि सदनबाट भन्नुभएको थियो विशेष संसदीय समिति गठन गर्ने भनेर, त्यो प्रक्रियामा पनि कसरी जाने अगाडि त्यहाँनिर छलफल भयो।
0: अब प्रधानमन्त्रीको अमेरिका भ्रमणको प्रसंग। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण मन्त्री परिषदले स्वीकृत गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्रसंघको 81 महासभामा आगामी असोज 6-10 गतेसम्म सहभागी हुने प्रधानमन्त्री शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरिएको नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत अन्तर सरकारी उपसमिति आईजीएससीको बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको पनि बताउनुभयो।
5: पहिलो हजारमा संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6 10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटी आईजीएससीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने गृह मन्त्रालयबाट अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहहरूको 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल भक्तपुर र सदस्यमा श्री रामचरण सापकोटा मकवानपुर एवं महिला सदस्यमा श्री विष्णु घिमरे रिमाल काठमाडौँलाई नियुक्ति गर्ने
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पर्याप्त पोषणका लागि स्तनपानको महत्व
6: अब बच्चा हामीले ढिलो गर्यौं भने बिस्तारै शिशुमा चाहिँ रगतको चिनीको मात्रा कम हुँदै गएपछि शिशु सुस्थ हुँदै जान्छ अनि पछि हामीले सुरु गराउँदा चाहिँ शिशुले त्यति मजाले नतान्न सक्छ र आउने क्रम पनि कम हुँदै जान्छ
0: पूर्वाधार आयोजना मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको तयारी अध्यक्ष ओलीको प्रतिरक्षा गर्दै एमाले उपाध्यक्ष बादलद्वारा छुट्टा छुट्टै प्रतिवेदन तयार जेएनजी आन्दोलनपछि एमाले पार्टी कार्यालय तयार कांग्रेस र नेकपा पुनर्निर्माणमै लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
7: विपद जुनसुकै बेला आउन सक्छ बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ
8: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस् यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस् आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ
7: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौं थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
1: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
10: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
1: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
1: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाउ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
11: प्याजको बिर्ता लिनु भयो त एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस्
10: वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
1: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाउँ शिक्षित

0: एनसेल नेपालकै लागि
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री छ असोजमा न्यूयोर्क जाने, भोटेकोसी विपदलाई विश्व मंचमा उठाउन विज्ञ र कूटनीतिज्ञ को सुझाव शीर्षकमा खबर प्रकाशित छ भने साढे पाँच महिनामै दुई मन्त्रीको राजीनामा, उद्योग मन्त्रीमा शाह नियुक्त शीर्षकको अर्को खबर प्रकाशित छ। झण्डै दुई तिहाई बहुमतको सरकार गठन भएको साढे पाँच महिनामै अर्को मन्त्रीले पनि राजीनामा दिनुभएको छ। हिजो मात्रै संसदीय समितिमा ग्यास उद्योग बुधबार मात्रै संसदीय समितिमा ग्यास उद्योगीहरूको पाता फर्काउनु पर्ने विवादास्पद अभिव्यक्ति दिनुभएकी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हिजो राजीनामा दिनुभयो। उहाँको ठाउँमा हिजो नै प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी चारबाट निर्वाचित दीपक कुमार शाहलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ। ओलीको प्रतिरक्षा गर्दै बादलले लेखित चुनाव समीक्षा र पुनर्गठन सम्बन्धी छुट्टै प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। महासचिव शंकर पोखरेलमाथि आरोप, पार्टीमा अन्तध्वंस मचाउन खोजिँदैछ भन्ने विषय पनि प्रकाशित छ भने तर विपन्न बबिताहरू सड़कमै बच्चा जन्माउन विवश शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा भोटेकोसी बारीको पुननिर्माणका लागि सवा सात खर्ब चाहिने शीर्षकको खबर छ। छोटो पूर्वाधार आयोजनाको मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको तयारी शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। तीन महिनाभित्र मुद्दा किनारा लाग्नुपर्ने, पुनरावेदनका लागि सर्वोच्चले विज्ञ न्यायाधीश राखेर विशेष इजलास बनाउनुपर्ने व्यवस्था सहितको विधेयकको मसौदाको तयारी भइरहेको छ। आजको नागरिक दैनिकको पहिलो पृष्ठमा चुरे उदिन्दा संकटमा मधेस शीर्षकमा उपेन्द्र यादवले बाह्रबाट खबर लेख्नु भएको छ। त्यस्तै उद्धार र राहतमा समन्वय अभाव शीर्षकमा पनि खबर छ भने यी मैत्री बन्दै स्थानीय सरकार शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै नागरिकको भित्री पृष्ठमा हानि तथा नोक्सानी कोषमा नेपाललाई सहयोग गर्न विकल्प खोजिँदै शीर्षकको खबर छ। साढे तीन हजार बाढ़ी पीड़ित होल्डिङ सेन्टरमा शीर्षकमा भुवन शर्माले खबर लेख्नु भएको छ। भदौ दस गते आएको भोटेकोसी बारीबाट घरबार विहीन भएका र उद्धार भएका मध्ये 3,685 जना अझै पनि विभिन्न स्थानको होल्डिङ सेन्टरमा आश्रय लिन बाध्य भएका छन्।
2: गोर्खापत्र दैनिकको भित्री पन्नामा कृष्ण भीरको दीर्घकालीन समाधान टनेल शीर्षकमा नारायणगढ़बाट लेखिएको खबर छापिएको छ। देशकै प्रमुख राजमार्ग पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा देखिएको पहिरो र सड़क भासिने समस्याको दीर्घकालीन समाधानको खोजी भइरहेको छ। राजमार्ग भन्दा तल त्रिशुली नदीको कटान र त्यसको माथिल्लो भागमा देखिएको चिराका कारण कृष्ण भीरमा पहिरोको जोखिम बढ़ेको उल्लेख गरिएको छ। पूर्व सांसद तामाङलाई साढे पाँच वर्ष कैद शीर्षकमा अर्को खबर छ। जिल्ला अदालत काठमाडौँले सिभिल सहकारी ठगी प्रकरणमा संविधान सभा सदस्य समेत रहेका इच्छाराज तामाङलाई पाँच वर्ष छ महिना कैद सजाय सुनाएको छ। सरकारसँग हातेमालो गर्दै राजनैतिक दल शीर्षकमा शम्भु दंगालले लेख्नु भएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा पुराना दलहरू तेइस भदौको कुरा गर्दैनन्, सरकार चौबीस भदौबारे बोल्दैन शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छापिएको छ। पुराना राजनैतिक दलहरू चौबीस भदौको विध्वंसले आन्दोलनको वैधतामाथि प्रश्न उठाउँछन् भने अहिलेको सरकार र रासोपा नेताहरू तेइस भदौको दमनमाथि जोड़ दिँदै पुरानो राजनैतिक व्यवस्थाको असफलता र त्यसपछिको परिवर्तनको औचित्य स्थापित गर्न चाहन्छन्। अस्पताललाई तिर्न बाह्र सय रूपियाँ नपुग्दा सड़क पेटीमै सुत्केरी शीर्षकमा विद्यानन्द रामले राजविराजबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा अरू खबर छापिएको छ। जेएनजी सहितका शालिगको काम सकिँदै अनावरणमा हतारो, मूर्तिकारकै थिएन सहमति शीर्षकमा समर्पण श्रीले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ वित्तीय सहायता दिन लस एण्ड ड्यामेज को सकारात्मक शीर्षकमा लेखिएको छ भने कानूनी रूपमा यूटीएलको लाइसेन्स खारेज, प्राधिकरणको निर्णय अझै आएन शीर्षकमा सजना बरालले लेख्नु भएको छ। नवीकरण शुल्क र बक्यौता रकम नबुझाएपछि युनाइटेड टेलिकम लिमिटेड यूटीएलको अनुमति पत्र कानूनी रूपमा स्वत खारेज भएको हो। यूटीएलको लाइसेन्स नवीकरण म्याद उन्नाइस भदौमा सकिए पनि नियामक नेपाल दूरसंचार प्राधिकरणले यसबारे कुनै आधिकारिक निर्णय वा सार्वजनिक सूचना प्रकाशन गर्न नसकेको उल्लेख गरिएको छ। नेप्सेमा बिहीबार पनि दोहोरो अंकको गिरावट शीर्षकमा अर्को खबर छापिएको छ भने आर्थिक कारोबार दैनिकमा बाढ़ी पीड़ितको साझा चिन्ता अब कहाँ बस्ने शीर्षकमा स्थलगत रूपमा लेखिएको

0: रिपोर्ट छ। सरस्वती ढकालले लेख्नु भएको हो, बेत्रावतीबाट जीवनको कमाई लगाएर बनाएको घर बाढ़ीले बगाइदिएको छ। बाल बच्चाको पठन पाठन कसरी अगाडि बढ़ाउने, छानो कसरी कहाँ र कस्तो हाल्ने, सरकारले हामीलाई के गर्छ, कसरी बाँकी जीवन चलाउने, प्राय त्यो बाढ़ी प्रभावित क्षेत्रका नागरिकहरूको साझा विचार र समस्या रहेको खबरमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। चीनको पूर्वी बन्दरगाह शहर छिन्दाओमा मरमतका लागि राखिएको विदेशी मालवाहक जहाजमा भीषण आग लागि हुँदा कम्तीमा 20 जनाको मृत्यु भएको छ। चिनिया सरकारी संचार माध्यमका अनुसार जहाजमा कुल 42 जना रहेका थिए, तीमध्ये 12 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यसैबीच कंगोको विद्रोही नियन्त्रणमा रहेको पूर्वी शहरमा भीषण आगलागीमा कम्तीमा 24 बालबालिकाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। आगलागीमा 2 वटा विद्यालय ध्वस्त हुनका साथै 300 वटा काठले बनेका घर जलेर नष्ट भएका छन्। मृत्यु हुनेमा 19 जना छात्रा र 5 जना छात्र रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। समुद्रको सतह निरन्तर बढ़ेको कारण सन् 2100सम्ममा 2,50,000 भन्दा बढ़ी तटीय क्षेत्रका अस्ट्रेलियन घर बाढ़ीको जोखिममा हुने एक अध्ययनले बताएको छ। प्रतिवेदनमा बढ़दो समुद्री सतह र आँधी बेहरीले 21औं शताब्दीमा राष्ट्रिय अर्थतन्त्रलाई 8,55 अर्ब अस्ट्रेलियन डलर बराबरको क्षति हुने पनि प्रतिवेदनले उल्लेख गरेको हो। प्रतिवेदनले सन् 2100सम्ममा बाढ़ीले 2,76,000 तटीय क्षेत्रमा रहेका घर र 2,00,000 हेक्टर बढ़ी भूमिका साथै उत्तरी क्षेत्रका महत्वपूर्ण पूर्वाधारलाई क्षति पुर्याउने जोखिम रहेको समेत अध्ययनले देखाएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधिक निर्वाचनमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनमाथिको नियन्त्रण कायम राख्ने प्रत्येक वयस्क अमेरिकी नागरिकलाई 5,000 अमेरिकी डलर दिने घोषणा गर्नुभएको छ। एक कार्यक्रममा उहाँले रकमलाई ट्रम्प लाभांशको संज्ञा दिँदै रिपब्लिकन विजयी भए नागरिकले त्यसको प्रत्यक्ष लाभ लिने समेत दावी गर्नुभएको हो।
0: साझा खबरमा अब खेल खबर। नेपालले एसीसी प्रिमियर कपको उपाधि भिडन्तमा तेस्रो पटक यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। मलेसियामा चलिरहेको प्रतियोगिता अन्तर्गत बिहिबार भएका 2 वटै सेमी फाइनलमा नेपाल र यूएई विजयी हुँदै उपाधिका लागि एक आपसमा प्रतिस्पर्धा गर्न लागेका हुन्। एसीसी प्रिमियर कपको शनिबार हुने फाइनलमा विजयी हुने राष्ट्रले आगामी एसिया कपमा छनौट हुनेछ। नेपाल र यूएईले दोस्रो पटक एसिया कपमा स्थान बनाउने योजनामा छन्। यूएई लगातार दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यका साथ नेपाल विरूद्ध प्रतिस्पर्धा गर्नेछ। गत संस्करणको फाइनलमा नेपाललाई हराउँदै यूएई पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो। सन् 2023 मूलपानी माथिल्लो मैदानमा भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल पहिलो पटक एसिया कपमा पुगेको थियो। अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनभीएलमा हिजो फाइनलमा प्रवेश गरेको छ। अन्नपूर्णले लीगमा 12 अंकका शीर्ष स्थानमा रहँदै अन्तिम 2 स्थान पक्का गरेको हो। लीगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान रहेको छ। कर्णालीले लीगमा हिजो मधेसलाई 3-1 सेटमा हराउँदै प्ले अफमा स्थान सुरक्षित गरेको छ। 20औं एसियन खेलकुद प्रतियोगिता एसियाडमा नेपालबाट आधिकारिक रूपमा 211 सदस्यीय टोलीको सहभागिता रहने भएको छ। आगामी 3 देखि 18 असोजसम्म जापानको नागोया र आइसीमा हुने एसियाडमा नेपालले 22 खेलमा भाग लिन लागेको छ। र संस्कृति इन्टरनेशनल स्कूल र प्रिमियर इन्टरनेशनल आईवी वर्ल्ड स्कूल प्रथम आईडब्ल्यूएस बास्केटबल प्रतियोगितामा हिजो फाइनलमा प्रवेश गरेका छन्।
1: स्तनपानका लागि नीतिगत र व्यवहारगत व्यवस्थामा सुधारको आवश्यकता। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब स्तनपान र यसको प्रभावको कुरा। शिशु जन्मिने बित्तिकै आमाको दूध खुवाउन शुरू गर्नु महत्वपूर्ण मानिन्छ। यसका लागि सरकारले नीतिगत र व्यवहारगत व्यवस्था गरे पनि पर्याप्त स्तनपानका लागि सबै चुनौती हटिसकेका छैनन्। पर्याप्त स्तनपानको महत्व र यसका लागि गरिएका प्रयास प्रभावकारी हुँदै गएका छन्।
6: शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर विभिन्न समस्याले नियमित स्तनपान गराउन नसक्ने अवस्था महिलाहरूले भोग्नु परेको छ। कामकाजी महिलाहरूले स्तनपान गराउन कठिनाई भोगिरहेका छन्। रेडियो गुरूबाबा बर्दियाबाट बिन्दु चौधरीको रिपोर्ट।
7: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुत्केरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बोतलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ।
8: बोतलको दूध खुवाऊ अनि एक हप्ता पछि धीरे धीरे आए लागल।
7: बाँसगढीकै सिर्जना रसाइली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानुपर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
9: बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन अनि एकदमै अब कुनामा अब हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ।
7: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापाको पनि छ। सरकारले सुत्केरी विदा दिए पनि 6 महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ।
6: जन्मेको पहिलो 6 महिनासम्म शिशुलाई आमाको दूध बाहेक अन्य पानी वा आहार केही नदिकन केवल स्तनपान गराउनुलाई पूर्ण स्तनपान मानिन्छ। यसले शिशुको शारीरिक तथा मानसिक विकास गराउँछ, रोगबाट बचाउँछ र आमाको स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ। स्तनपान बारेमा आमाहरू सचेत बन्दै हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक छ भन्ने सवालहरू उठ्दै कार्यान्वयनमा समेत आउन थालेको छ। रेडियो टीकापुरबाट दुर्गा देवकोटाको रिपोर्ट।
10: आमा र बच्चाको निरोगी स्वास्थ्यका लागि स्तनपान महत्वपूर्ण हो। स्तनपान अनिवार्य भएकाले हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक रहेको र स्तनपानका लागि सहज वातावरण बनाइदिनुपर्ने टीकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ।
11: स्तनपान आमा र बच्चाका लागि एउटा खोपको काम गर्छ। स्तनपानले बच्चा एउटा दिमागिलो निरोगी सुन्दर बच्चा हुनको लागि स्तनपान गराउन अति नै जरुरी छ।
10: टीकापुर अस्पतालमा स्तनपान कक्ष नभए पनि टीकापुर नगरपालिका पालिकामा रहेका अन्य स्वास्थ्य संस्थामा पोषण कर्नर स्तनपान कक्षको व्यवस्था गरिएको छ।
6: यदि जन्मेदेखि 23 महिनासम्मका सबै बालबालिकालाई राम्ररी स्तनपान गराउन सक्ने हो भने उनीहरूको बौद्धिक क्षमतामा सुधार, विद्यालयमा उपस्थिति बढ्नुका साथै वयस्क उमेरमा उच्च आमदानी गर्न सक्छन्, निरोगी हुन्छन्। डाक्टर कल्पना उपाध्याय सुवेदी एक प्रमुख बालरोग विशेषज्ञ पनि हुनुहुन्छ, जसले नेपालमा पहिलो ह्युमन मिल्क बैंक अमृत कोष स्थापनामा नेतृत्वदायी भूमिका खेल्नुभयो।
12: जन्मिने बित्तिकै चाहिँ शिशु रुन्छ, त्यति बेला चाहिँ बच्चा एकदम एक्टिभ हुन्छ, चलिरहेको हुन्छ। त्यति बेला हामीले दुध खुवाउन सक्यौँ भने उसले दुध जुन दुध निस्किन आमाको दुध निस्किनलाई पनि बच्चाले जति तान्यो त्यति निस्किने हो नि। त्यो बेला चाहिँ बच्चा एकदमै एक्टिभ हुन्छ, उसले तान्यो भने आमाको दुध बन्दै जान्छ र अनिखेर पछिलाई पनि सजिलो हुन्छ। अब बच्चा हामीले ढिलो गऱ्यौँ भने बिस्तारै शिशुमा चाहिँ रगतको चिनीको मात्रा कम हुँदै गएपछि शिशु सुस्त हुँदै जान्छ अनि पछि हामीले सुरु गराउँदा चाहिँ शिशुले त्यति मजाले नतान्न सक्छ र आउने क्रम पनि कम हुँदै जान्छ।
6: पूर्ण स्तनपानका लागि सचेतनाका साथै नवजात शिशुलाई स्तनपान गर्ने वातावरण बनाउन सबैले सहयोग गर्नुपर्दछ। स्तनपान सम्बन्धी भ्रमहरू छन् भने त्यसलाई हटाउने काम संचार माध्यमले गर्नुपर्दछ। दीपक आचार्य, CIN, काठमाडौँ।
0: यो पोषण क्याप्सुल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: भोटेको सिबारीपछिको पुननिर्माण 7 खर्ब 23 अर्ब लाग्ने, पूर्वाधार आयोजना मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको तयारी, उद्योग मन्त्रीमा दीपक शाह नियुक्त, खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउने चुनौती,
0: अध्यक्ष ओलीको प्रतिरक्षा गर्दै एमाले उपाध्यक्ष बादलद्वारा छुट्टा छुट्टै प्रतिवेदन तयार, प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्री परिषदबाट स्वीकृत, जेएनजी आन्दोलन पछि कांग्रेस र नेकपा कार्यालय पुनर्निर्माणकै क्रममा,
1: स्वस्थ जनशक्ति उत्पादनका लागि पर्याप्त स्तनपान महत्वपूर्ण, स्तनपान कक्षीको व्यवस्थापन गर्न कामकाजी महिलाको माग, कानूनी रूपमा युटेलको लाइसेन्स खारेज,
0: चीन र कंगोमा भएका आगलागीका घटनामा 44 जनाको मृत्यु, अस्ट्रेलियाका 2,50,000 समुद्री तटीय क्षेत्रका घर बाढ़ीको जोखिममा,
1: र नेपाल भलिबल लीगको शीर्ष स्थानमा रहँदै अन्नपूर्ण फाइनलमा एसएससी प्रिमियर कपको उपाधिका लागि नेपालले युएसँग खेल्ने, विश्व एसियाडमा 211 सदस्य नेपाली टोली सहभागी।
0: साझा खबरको अन्त्यमा कार्टुन नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ उद्योग मन्त्रीको अस्थिको अभिव्यक्ति, सोही अभिव्यक्तिका कारण अघिल्लो मन्त्रीले राजीनामा दिनुपरेको र नयाँ मन्त्री नियुक्त भएको अवस्था छ, र सामाजिक सञ्जाल होस् या विभिन्न क्षेत्रमा पुग्दा अझै पनि खाना पकाउने ग्यासको सिलिण्डर नपाएको भनेर विभिन्न प्रकारका असन्तुष्टिहरू आउने क्रम रोकिएको छैन। एउटा खुल्ला ठाउँ जस्तो देखिन्छ, त्यसको ठिक मुनिपट्टि भित्तामा अडिस लगाएर एकजना व्यक्ति त्यहाँ बसेका छन् र पछाडिपट्टि सिलिण्डर छ जो खाली जस्तो देखिन्छ, त्यसैमा अडिस लगाउँदै गरेका एकजना व्यक्तिले मोबाइलमा केही हेर्दैछन् र भन्दैछन्, माथि यस्तो लेखिएको छ,
13: टाइट ग्यास आयो कि भनेको त राजीनामा पो रहेछ।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लिलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: नमस्कार. कार्यक्रम हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. कार्यक्रम हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. हरेक हप्ताको शुक्रबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम हेलो सांसदमा विशेष त संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्नको लागि संवाद तथा अरू विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं. देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्. आजको कार्यक्रम हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र यो बाढ़ी पछिको प्रभाव राहत तथा उद्धारका लागि सांसदहरूको भूमिकाको बारेमा छलफल गर्दैछौं. शुरूमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कडेलसँग साथी सन्तोषी रावल कुराकानी गर्दै हुनुहुन्छ. धादिङ लगायतका क्षेत्रमा भएको जनधनको क्षति र प्रभावको बारेमा संवाद केन्द्रित छ.
2: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 400-500 घरहरू प्रभावित छन्, घर पुरिया छन्, त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ. 400-500 चाहिँ त्यहाँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टर बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अठाउँमा छ भने ती घर बसेका छन् त्यस्तो.
3: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
2: धादिङमा पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ. अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई. त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ.
3: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
2: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन. होइन, अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन. बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ. बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन. आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले. अब बच्चाबच्चीहरूको पढाइ सब लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु.
3: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
2: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ. धादिङ जिल्ला पनि म चाहिँ दक्षिणी बेल्टको हो, त्रिशुली वारीकै. त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ. त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, धादिङ पनि त्यस्तै दुर्गम छ. यसो हिउँदमा गाडी जान्छ, तर बर्खामा गाडी जाँदैन. अहिलेको गाडी रोकिएको स्थिति छ, 3-4 महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ.
3: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
2: त्यही हो चाहिँ धादिङको समस्या आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत चाहिँ यता आयो. पनि अहिलेसम्म पनि त्यो निरन्तरता छ. धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन. हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ. नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद.
3: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ. अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
2: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन. अब दुईटीआईको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ. उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन. एउटा त समानुपातिक, त्यसो पनि प्रतिपक्षी
3: बोल्ने
2: होइन, बोल्न त बोल तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन्, नसुन्ने होइन. तर सरकारमा हाम्रो पहुँच छैन।
3: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा कसकस आउने त तपाईँलाई हो नि त जनताले, होइन जनता सामु चाहिँ तपाईँले यी कुराहरू कसरी?
2: होइन, जनता सामु त भनिराखेका छौँ हामीले, त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ। जस्तो अहिले चाहिँ अब यो कृष्णभीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ, काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ। त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनुपर्छ, पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनुपर्छ। त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ, यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ। त्यस कारणले त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै 6 लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 लगेको छ। त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ।
4: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
5: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
6: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
7: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
5: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
2: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
8: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
6: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समिति नै छन् तपाईँका सवालहरू।
9: हाम्रा दुःखमै त सरकारी खेती गरिछौँ र पानी पिग्रला, अखन त यी हाम्रो खेती हो।
5: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
6: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
5: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
3: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ, यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
2: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अलिकति होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो। होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेको छ, थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ। अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने कतिपयका विद्यालय पारि छन्, विद्यार्थी वारी छन्, कतिपयको विद्यार्थी पारि छन्, विद्यालय महाविद्यालयहरू वारी छन्। तिनीहरूको कनेक्टिभिटी, तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो। आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ। आवासको व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
3: तपाईँले संसदमा उठाएका सबैभन्दा महत्वपूर्ण जनसरोकारको विषय चाहिँ के हो?
2: अब नीति निर्माण र कानुन निर्माण तपाईँले भन्नुभयो होइन, त्यसमा सक्रिय भएर लागिराखेको छु म। अब संसदमा अन्य चाहिँ जस्तो चाहिँ नीति तथा कार्यक्रम आयो त्यसमा यसरी जानुपर्छ भनेर सरकारलाई सल्लाह दियो, बजेट आयो, त्यस्तै गरी चाहिँ अब सरकारका अन्य किसिमका जुन चाहिँ नीतिहरू अन्य किसिमका ऐन कानूनहरू आउँछन् त्यसमा यसरी जाँदा उपयुक्त हुन्छ र भनेर हामीले त प्रतिपक्षको हिसाबले सल्लाह दिने हो। अब त्यसलाई मान्ने नमान्ने त सरकार पक्षको भूमिका हुन्छ, दुई तिहाईको सरकार छ, अर्को किन चाहियो भन्ने चाहिँ त्यो चाहिँ लागेको हुन्छ उहाँहरूलाई। चाहिँ त्यसो भए हुनाले हाम्रा कुरा कति ल्याएछन् कति ल्याएछन् मनमा के छ देखिने गरी चाहिँ त्यस्तो स्वीकार भए जस्तो लाग्दैन। बाहिर अब देखाउनलाई त अप्ठ्यारो पनि हुने होला नि त, प्रतिपक्षको कुरो मान्यो भन्ने होला होइन, जायज कुरा भनेको कुरो कुनै न कुनै त लागू नगरी सुखै छैन हेर्नुहोस्। तर चाहिँ अब तत्कालै लागू गरेर देखाउँदाखेरि चाहिँ अप्ठ्यारो महसुस हुन्छ नि त, सत्तामा हुँदा त जसलाई पनि त्यो लाग्छ। फेरि
3: जस्तो संसदमा नागरिक सरोकारसँग जोडिएका थुप्रै विधेयकहरू विचाराधीन छन्, तिनमा संशोधन प्रस्ताव दर्ता गर्दा तपाईँले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको भावना वा विज्ञहरूको रायलाई कसरी समेट्नु भएको छ नि?
2: अब संसदको चाहिँ त्यहाँ आएका ऐन कानुनहरू ठ्याक्कै निर्वाचन क्षेत्रका जनतासँग जोड्न कतिपय कुराहरूमा मिल्दैन, होइन, कतिपय मिल्छ कतिपय मिल्दैन। अब विज्ञहरूसँग राय लिने कुरा त त्यो सामान्य कुराहरू हो, त्यो लिइने हालिन्छ विज्ञहरूसँग राय लिने, अध्ययन गर्ने चाहिँ अब डकुमेन्टहरू अरू अध्ययन गर्ने, पुराना ऐन कानुन अध्ययन गर्ने, नयाँ विधेयक अध्ययन गर्ने, त्यो अनुसार सुझाव दिने कुरा हुन्छ।
3: जस्तो अब पछिल्लो समय संसद विधेयक निर्माणमा पनि राजनैतिक दाउपेज र कुराकानीमै बढी अल्झिएको आरोप लाग्ने गरेको छ, होइन? संसदलाई साँच्चैकै जनताको आवाज बुलन्द गर्ने र द्रुत गतिमा कानून बनाउने, थलो बनाउने, तपाईँको व्यक्तिगत भूमिका के छ त्यसमा चाहिँ?
2: तपाईँको जुन पहिले भन्नुभएको छ त्यस्तो छैन, संसद त्यहाँ दुई तिहाई भए हुनाले गर्दाखेरि त्यो आवाज त प्रतिपक्षीको आवाज त सबै सरकारका जम्मै कुरो जताको ततै समर्थन गर्ने त प्रतिपक्षीको ड्युटी होइन नि त, प्रतिपक्षीको ड्युटी त सरकारका कमी कमजोरीहरू देखाइदिने नै हो, त्यस कारणले त्यो देखाएको हो, त्यसलाई अब कसरी दुनियाँले कसरी बुझेका छन् चाहिँ दाउपेज, त्यो दाउपेज साउपेज केही छैन, दाउपेज लाग्दैन लाग्दैन अहिले। अब बाँकी रह्यो चाहिँ नीति निर्माणमा चाहिँ आवाज उठाउने सहयोग गर्ने कुराहरू, अब समितिका कामहरूमा सहभागी हुनु पर्यो, त्यसमा यो अहिले तपाईँसँग कुरा गर्दा गर्दै अब अर्को बैठक छ त्यही समितिको, त्यसमा जानुपर्नेछ। अब यो अहिलेको यो भोटेपछि सम्बन्धी अर्थ समितिले एउटा उपसमिति बनाएको छ, त्यही उपसमिति अन्तर्गत चाहिँ काम गर्ने कुराहरू अब त्यसमा लाइने हो। त्यस्तै गरी विभिन्न विधेयकहरू चाहिँ आफ्नो समितिमा आउँछन्, ती समितिमा को विधेयकहरूमा त्यहाँ छलफल गर्ने हो, विधेयकहरूमा संशोधनका कुरा हलमा आउँछ, त्यसमा बोल्ने कुराहरू र आम नीति निर्माणको कुरा र सरकारमाथि हाम्रो चाहिँ ड्युटी भनेको सरकारमाथि निगरानी राख्नु पनि हो प्रतिपक्षी दलहरूको भूमिका, त्यसमा हामी काम गरिरहेका छौँ।
3: जस्तो जति पनि अब सरकार परिवर्तन भइरहने तर जनताका आधारभूत समस्या उस्तै रहने अवस्थाको मुख्य जिम्मेवार राजनीतिक दल हुन् कि प्रणाली?
2: परिवर्तन भएको छ, जनताको आवश्यकता पुरै पूरा भएको छैन, त्यो पाटो मान्छु मैले, होइन, संसारका अरू देशहरूको तुलनामा चाहिँ हामी त्यति विकसित हुन सकेका छैनौँ मान्छु, अनि जनताको आवश्यकता हिजो म जुन बेला यहाँ काठमाडौँ एसएलसी दिन काठमाडौँ आउनु पर्थ्यो, म हिँडेर आउनु पर्थ्यो, कति दिन लगाएर आउनु पर्थ्यो, त्यति बेलाको जनताको आवश्यकता र अहिलेको जनताको आवश्यकता उस्ता उस्तै भन्ने हुन्छ त, उस्ता कहाँ उस्ता उस्तै छ, अहिलेको विश्व परिवेश परिवर्तन अनुसार त्यो अनुसार चाहिँ भएन भन्ने कुरो चाहिँ एउटा चिज हो त्यो कुरो। त्यसमा अब हाम्रा साधन स्रोतका सीमितता पनि छन्, हाम्रा ज्ञानका सीमितता पनि छन्, त्यसमा राजनैतिक पार्टीहरूको पनि केही कम कमजोरी होला, नेताहरूका पनि केही कम कमजोरी होलान् र समग्र चाहिँ सीमाको कारणले पनि समस्या भएको छ।
1: नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँगको कुराकानीपछि अब हामी एकैछिन रसुवातर्फ लाग्दैछौ। रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यसँग भोटेकोशी बाढ़ी र बाढ़ीपछिको प्रभाव र सरकारवाला निकायसँगको समन्वयमा सांसदको भूमिकाको बारेमा हामीले कुराकानी गरेका छौं।
10: यी समय हाम्रो सुरुङमा उतारको कुराहरू ढिला भएको थियो, प्रभुले अप्ठ्याराहरू ती चुनौती आफ्नो साथमा सँगै थिए, चुनौतीका बावजुद अहिले चाहिँ डेडिकेटली टनलको रेस्क्यु कामहरू भइरहेछन्, हरेक दिन प्रोग्रेस छ, यो नै हाम्रो लागि सुखद कुरा हो अहिले पछिल्लो समयमा। अब अरू विचरा अरू उद्धार गर्ने कामहरू टनलदेखि बाहेक मोटामोटी धेरैहरूको भएको छ। रातको विषयमा कस्तो छ भन्दाखेरि अहिले पनि रसो जिल्लाको 27 वटा मध्ये 13 वटाको सडक सञ्जाल टुटेको छ, पुनस्थापना र पुननिर्माणका कुराहरू जोडिँदै आउने अवस्था छ। सरकारले यसको विषयमा गम्भीरता साथ अगाडि बढिसकेपछि अहिले चाहिँ काठमाडौँमा 22 मकरमा 580 जनाकै हुनुहुन्छ।
11: यसरी संयोजनकारी भूमिका खेल्दै गर्दाखेरि यो वैकल्पिक बाटो भएर रसुवा कति पटक जानुभयो यो 10 गते पछाडि?
10: म दुईचोटि गइसकेँ।
11: त्यो बाटो हिँड्दै गर्दाखेरि पुङपुङ खोला पुग्दा र त्यो एउटा सांसदको रूपमा तपाईँले खेलिराखेको भूमिका के छ?
10: यस्तो भयो, यो हामीले 13 गते फेरि मुख्यमन्त्री सहित विपदको निर्णयहरू गरेर बस्यौं, होइन, मुख्यमन्त्री नै रसुवा जिल्लाको भूभागमा बसिकन हामी सिडी कार्यालयमा बसेर प्रशासन कार्यालयमा बसेर हामीले यो विषयमा निर्णयहरू गरेका छौँ। यसलाई म हरेक दिन जस्तो उहाँ जिम्मेवारी साथीहरूलाई योबाट नभए योबाट योबाट योबाट नभए योबाट वैकल्पिक दिँदै त्यसलाई व्यवस्थापन गर्नलाई म आफ्नो तत्वबाट मैले सबै साथ सम्बन्धित निकायहरूमा हरेक दिन घचको जर्नी गरेको छु, किनभने मैले बुझे अनुसार मैले कस्तो छ भन्दाखेरि त्यो खास प्रारम्भिक चरणमा यो एउटा कृषि सडकका रूपमा रहेको थियो, जब यसरी हाम्रो यो पासाङ लामो राजमार्ग नै लक्ष्मी मैली बेसीको सडक वासआउट गरेर लिएर गइसकेपछि त्यो मात्र एउटा आंशिक वैकल्पिक मार्ग रहने भावनाले मैले पनि म पहिलो दिनमै यो समस्याहरू बुझिसकेपछि मैले सूर्यगढी गाउँपालिकाको प्रमुखज्यूलाई, नौकुण्डा गाउँपालिका प्रमुखज्यूलाई, कालिका गाउँपालिका प्रमुखज्यूहरूलाई डेब्रिज हटाउनेदेखि सबै कुराहरू गरियो। अहिले समस्या कहाँ छ भन्दाखेरि त्यो कतिपय हाम्रा मैले त्यही भएर आज पनि बोले यो विषयमा मोस्टली अलिक जनरली के कुरामा चाहिँ पार्टनरसिपमा काम गर्नुपर्ने कुराहरू चाहिँ अलिकति समन्वयकारी भूमिकाहरू कहाँ मिसिङ छ भन्दाखेरि फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्टको चाहिँ जिम्मेवारी जुन ढङ्गको इम्पोर्टेन्स छ आफआफ्नो ढङ्गले लिनुपर्ने चाहिँ अलिकति सिरियसली नलिएको जस्तो मैले पाएर निर्णयहरू गर्ने र जिम्मेवारी भागहरूलाई आफैले घसघाउने कामहरू गरिरहेको छु।
11: तर जस्तो अब यस्तो विपदको बेलामा पनि मेरो भागमा कानूनमा कति लेखा छ कति लेखा छैन भनेर त्यसरी आलो पालो गरेर बस्न मिल्छ कि मिल्दैन जनप्रतिनिधि अथवा तपाईँ आफैले पनि जनप्रतिनिधि रूपमा नेतृत्व गर्दै हुनुहुन्छ?
10: सबभन्दा ठुलो समस्या भनेको के हो, तपाईँको खर्चको आधार हो, कुनै काम गर्नलाई पैसाको कुरा चाहियो। यो विपत्तिको लागि प्रदेश सरकारले कति छुट्यायो, संघले के जिम्मेवारी लिने, प्रदेशले के जिम्मेवारी लिने, स्थानीय तहको सीमितता हामीहरू सबैलाई थाहा छ।
11: भनेको अहिले त्यो बाँडफाँडमा सहमति कुरा मिलिसक्यो कि अहिले पनि तेरो मेरो भन्नेमै छ हामी?
10: यस्तो छ, खास वास्तवमा के भन्दाखेरि यो अहिले जुन सडक छ यो प्रदेश स्तरको सडक हो, यसमा हामीले फेरि यसलाई पक्की अपग्रेड गर्ने भनेर तपाईँको आफूले केही कुराहरू बजेटहरू छुट्याइसकेको अवस्था पनि हो। अब यसलाई चाहिँ अझ फर्दर त्यो सडकलाई अपग्रेड गर्नलाई उहाँहरूलाई चाहिँ त्यो कानुनी समस्याहरू छ जस्तो मलाई लाग्दैन। होइन, अब रिसोर्स म्यान पावरहरूको चाहिँ अलिक निगरानी कम भएको जस्तो मैले बुझेर हिजो पनि धेरै कुराहरू घसघ चाहिँ हिजो मात्र पनि यो विषयमा चाहिँ धेरै कुराहरू सम्बन्धित निकायको साथीहरूसँग मैले कुरा गरेका छु। अब हामीलाई चाहिँ रिसोर्स म्यानेजमेन्ट गर्नलाई चाहिँ समस्या परेर काममा सरकारी कागजहरू कारवाहीहरू अगाडि बढाउनलाई समस्या भएको जस्तो मैले बुझेको छु। होइन, मैले त्यही पनि उहाँहरूलाई चाहिँ आफ्नो ढङ्गले अगाडि बढ्नुहोस्, मैले संयमकारी भूमिका गर्नुपर्ने पुरा गर्नुपर्ने कुराहरू सबैसँग गर्छु भनेर मैले गरिरहेको पनि छु र भोलि पनि गर्छु।
11: अनि सांसदको रूपमा अब तपाईँ त अहिले प्रतिपक्षी दलको सांसदको रूपमा रहनुभयो, संसदमा सुन्दा र हेर्दाखेरि विपदमा हामी सँगै भन्ने खालकै छ, अनि तपाईँले सरकारसँग अथवा सरकार मार्फतका अरू निकायसँग समन्वय गर्दाखेरि कतिको सहयोग कतिको त्यो खालको समन्वय पाइराख्नु भएको छ?
10: होइन, यस्तो छ हजुर, जे भए पनि म रसो जिल्लाको जनप्रतिनिधि हो। अहिले मैले अरू विषयमा अरू कसले के भन्यो भन्ने कुरातिर म त्यही पछि लाग्नु भने मैले कसरी मेरो जनतालाई राहत पुग्ने, उहाँहरूको समस्याहरूलाई कसरी सरकार समक्ष पुर्याउने र समाधान गर्ने मेरो प्रथम प्राथमिकता हो। होइन, उहाँहरूको मनोविज्ञान के छ, जति बाहिरबाट देखिया हुन्छ उहाँ गाउँघरको मनोविज्ञान, उहाँहरूको आवश्यकता मैले राम्रोसँग बुझाएको छु। यही ढङ्गले सम्बन्धित निकायहरूसँग मैले कुरा गर्ने राख्ने र उहाँहरूको समस्यालाई चाहिँ नजिकसँग जोडेर ती विषयहरू चाहिँ उठान गरेर समस्या समाधान गर्नुपट्टि मेरो जिम्मेवारी हो, त्यो मैले गर्छु। सरकार पछि होस् प्रतिपक्ष होस् हामी नागरिकलाई जोगाउने कुराहरू गर्दैछौँ, यसमा पार्टीको कुरा रहेन। नेपाली नागरिकलाई, हामी सबैजना नेपाली नागरिक हौ, नागरिकको कुरामा हामीहरूले त्यस्तो सोच्नुहुन्न भन्ने भावना साथ जति जे जस्तो जस्तो अप्ठ्यारा आउँदाखेरि पनि मैले सरकारको लाई घचघाउने कुरा र उहाँ हामीले समन्वयकारी भूमिका गरेर जनताले सुख दिने राहत पाउने कुरामा म लागिरहेको छु।
11: तपाईँले अघि जुन सडकहरू टुटेको सम्बन्ध गाउँ बस्तीसँग भन्नुभयो नि, अब त्यसलाई सञ्चालन गर्नको लागि हुन त अब मुख्य सडक नै अहिले पनि अब क्षेत्र विक्षेत अवस्थामा छ, होइन, ग्रामीण सडकहरूलाई सञ्चालन गर्नुभन्दा अगाडि त्यो मुख्य सडक बनिसक्न पर्छ अथवा मुख्य सडक बन्दै गर्दाखेरि पनि स्थानीय सडकहरू जनप्रतिनिधि अरू सरकारवाला निकायसँग गरेर सञ्चालनमा ल्याउन सकिन्छ जस्तो लाग्छ?
10: अहिलेको विपदको बेलामा हरेक कुराको सीमितताहरू हुन्छन्, हामी चाहे जो सरकारमा बसे पनि त्यसको अप्ठ्याराहरू मैले बुझ्दछु र हामीले सक्दो छिटो चाहिँ कनेक्टिभिटी गर्न, रोड कनेक्टिभिटीलाई चाहिँ इस्टाब्लिस गराउनलाई प्रदेश स्तरीयबाट सङ्घीयले कुन चाहिँ गर्ने भन्ने कुराले त्यो उहाँहरू छुट्टै ढङ्गले सङ्घको सङ्घको ढङ्गले प्रदेशको प्रदेशको ढङ्गले स्थानीय साथीहरूलाई स्थानीय सरकारहरूलाई त्यसलाई हरेक दिन अपडेट गर्ने कामहरू हामी निरन्तर लागिरहेछौँ। मेरो रसको भूगोलपट्टि त जनप्रतिनिधिहरू नै एज अ ट्राफिक भएर काम गरिरहनु भएको छ।
4: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
5: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
6: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
7: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
5: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरोकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निस्कन्छ निष्कर्ष।
2: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
8: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
6: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
9: हाम्रा दुःखमै त सरकारी खेती गरिछौ र पानी पिग्रला, अखन त यी हाम्रो खेती भयो।
5: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो संसद।
6: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
5: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद। हेलो
10: सांसद तपाईँले जुन कुरा अहिले बाटो उठाउनु भयो,
11: अघि मैले जुन यो पुङपुङ खोलाको कुरा गरेँ, पुङपुङ खोलामा चाहिँ हामीले त्यहाँ केही ओडा अध्यक्षलाई पनि भेटेका थियौँ। हजुर,
10: होइन, लच्याङदेखि जहाँ ओडा अध्यक्षज्यू नै आफ्नै ट्राफिक कन्ट्रोल गरेर बसिरहनु भएको
11: थियो, हामीले पनि देखिदिउँ चाहिँ।
10: यस यस, होइन, अब लकिली फर्चुनेटली यस्तो भइदियो। खास त्यो के भयो वास्तविक कुरा भने, यो चाहिँ रसुवा र नुवाकोटको सिमाना भयो। रसुवाले गर्दै गर्दा नि तपाईँको चाहिँ त्यो भोर्लीबाट हामी यतातिर सडक बनाउँदै आयौँ, रसुवाको लास इन्डतिर। नुवाकोटबाट के भयो, नुवाकोटको तल भूभागबाट बनाउँदै जानुभयो। खास अहिले समस्या आएको के भने, धेरै समस्या आएको, रसुवाको एउटा पाटो छ, सरमगरीको पाटो, त्यो बजेट विनियोजन पनि भएको छ। हामी पुलहरू पहिले नै नबनाइया भए झन् कस्तो अवस्था रहन्थ्यो होला। हामी पुलहरू पनि बनाउँदै लगिसकेका थियौँ पहिले। यी सबै अहिले जति पनि त्यहाँ बनेको पुलहरू तपाईँ क्रस गर्नुहुन्छ, ती अहिले पछिल्लो समयमा बनेका पुलहरू हुन्। त्यो कालेपत्री नै अलिक पछिल्लो समयमा बनेका कालेपत्रीहरू हुन्। त्यसले गर्दा हामी बनाउने क्रममा नेपालको अब बजेटको साइज, पूर्वाधार पुँजीगत खर्च गर्न सकिने साइजहरू हामीले बुझेका छौँ। र फेरि अर्को कुरा पनि के बुझ्नुपर्छ भन्दाखेरि, कुनै चिज नेपाल सरकारले खर्च गर्दै गर्दा त्यसको उपयोगिता कति हुन्छ भन्ने कुरा नि ख्याल गर्नु पर्यो। त्यो भोलि वास्तवमा चाहिँ हिजो हाम्रो मेन हाइवे चाहिँ नेसनल हाइवे फन्ड हुँदै गर्दा त्यहाँ कति गाडी गुड्थे भन्ने कुरा पनि याद गर्नुपर्छ। अहिले समस्या परेर त्यसलाई देखिने एउटा पाटो रह्यो, विपदको बेलामा देखिने कुराहरू एउटा पाटो रह्यो। तर अर्को बेलामा तपाईँको चाहिँ त्यो सबै बन्दै गर्दा दिनमा कति गाडी गुड्छ भन्ने कुरा नि हेर्नुपर्छ। र त्यसले जनताहरूले कतिको सुविधा ल्याएको छन्, त्यसले यी इकोनोमिक एक्टिभिटीहरू कति आयो, त्यहाँको कति लाभान्वित भयो भन्यो भने ती एनालाइसिस पनि गर्न जरुरत छ। त्यसका बावजुद पनि हामीहरूले त्यो ढङ्गको बाटो चाहिँ अझ उही लास्ट इन पोइन्टसम्म बनाउन हामीले प्लान गरिकन बजेट पनि अहिले तपाईँले हेर्न सक्नुहुन्छ, रातो किताबमै बजेट विनियोजन भएर बसिसकेका छ। अब कानुनी प्रक्रिया के अरे, तपाईँको टाइमले बजेट एलोकेट गरिसकेपछि त्यो बन्ने कुरा भइहाल्यो। पोहोर साल पनि राखिएको थियो, पोहोर साल तपाईँको सँगै सरकारबाट राख्दै गर्दा हामीले कार्यान्वयन गर्न सकेनौँ। देशमा विभिन्न घटनाले गर्दा त्यो राखेको बजेट पनि त्यति कोल्याप्स भएर गयो। यसपालि पनि हामीले राखेका छौँ, त्यसले गर्दा अब यो वर्ष चाहिँ त्यसले काम गरेर चाहिँ धेरै कुराहरू सहजता ल्याउँछ भन्ने मेरो बुझाइ छ।
11: हुन त अब अहिले बाढीको कारणले 1000+ व्यक्तिको मृत्यु भएको पुष्टि भइसक्यो, अझै 3-4 हजार बेपत्ता भन्ने छ। यो बाढी आउँदै गर्दाखेरि जसरी पहिले नुवाकोटबाट सिधै रसुवा जानु पर्थ्यो र अहिले नुवाकोटको विभिन्न गाउँ बस्तीहरूबाट फेरि रसुवा जाने वैकल्पिक बाटो भयो, यही बाटोमा तपाईँले अघि भन्नुभयो कि सरकार र सरोकारवाला निकायको वास्तै थिएन, होइन, त्यहाँका बासिन्दाहरू हामीलाई कुनै मतलबै नगर्ने, बाटो नबनाइदिने भनेको नभइदिने स्थिति थियो, अहिले यो विपदको बेलामा काम लाग्यो भन्नुभयो। हामीले के सिक्यौं यो अहिलेको विपदबाट सड़कको सन्दर्भमा?
10: सड़क सन्दर्भमा हामी कहिले पनि एउटालाई मात्र लाइफ साइन्ससँग जोड्नु हुन्न। यो विपद अब कस्तो भयो भने, स्पेसली हाम्रो पहाडी जिल्लाहरू चाहिँ जसरी यो क्लाइमेट चेन्जको कुरा छ, ग्लोबल वार्मिङको कुरा छ, मलाई जहाँसम्म लाग्छ हाम्रो अब जतिले जति गरे यो भर्खरै बिग्रिएको कुरा नै यो सुधार्न नै धेरै समय लाग्छ। त्यसले गर्दा यस्ता विपत्तिहरू हाम्रो अब रसवाली जनताहरूको लागि नियति बन्छ भन्ने मेरो बुझाइ छ। र अब जति पनि बन्ने पूर्वाधारहरू छन्, मैले सम्बन्धित निकायलाई नै यो भनेको छु, जति पनि पूर्वाधार छन्, अब यस्ता यस्ता किसिमका हिमतालको पैदा हुने बाढीसँग चाहिँ फ्रेन्डली खालको यसलाई नै अप्ठ्यारो पर्न नबिग्रिने खालको पूर्वाधारहरू हामीले तयार गर्नु छ। यो ढङ्गको कुराहरू मैले सम्झि निकालेको छु। यो कुरा चाहिँ हामी यहाँबाट पाठ सिकेनौँ भने भविष्यको कालान्तरमा फेरि अरू कुनै आउँदा फेरि हामी दुर्घटना बिहोर्नुपर्छ। यो विषयमा म सचेत छु। त्यही अनुसारले संघीय सरकार प्रदेश सरकारहरूलाई मेरो तहबाट घचघराउने दिशन गर्ने कुरामा म निरन्तर लागिरहन्छु।
1: रसुवाको भोटेकोशी बाढी र यसले पारेको प्रभाव अनि सरोकारवाला निकायसँगको समन्वयमा सांसदहरूको भूमिकाको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेल र नेपाली कांग्रेसका सांसद मोहन आचार्यसँग गरिएको यो कुराकानीसँगै आजलाई कार्यक्रम हेलो सांसदको समय सकिएको छ। कार्यक्रम हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेका संवाद तथा अरू सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

हरेक टाटा जेन्युइन पार्ट्स टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न

0: हजुरहरू पनि टाटाका जेन्युइन पार्ट्सहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रदी अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।
1: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती, पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
2: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।

0: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
0: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617,
2: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
3: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
0: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
3: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
0: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-6066, व्हाट्सएप 98-65-44-24-96।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: अब इन्टरनेट ढिलो होइन, छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुविसु छिटो पनि सुरक्षित पनि
8: थप जानकारी तथा बुकिङका लागि
9: 0942 8888 98 0 12 35 8888

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 8 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
5: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब प्रस्तुत छ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल भोटे कोशीको बाढ़ी प्रभावित जिल्लामा पशुधनको क्षति, सम्भावित महामारी र व्यवस्थापनबारे केन्द्रित छ। भोटे कोशी बाढ़ीको आज 17 दिन भइसकेको छ। बाढ़ीका कारण मानवीय क्षतिका साथै कृषि र पशुपालन क्षेत्रमा पनि ठूलो क्षति भएको छ। कृषि क्षेत्र तथा पशुपंक्षीमा भएको क्षतिको यकिन विवरण अझै आइसकेको छैन, तर प्रारम्भिक तथ्याङ्कबाट किसानले पशुधनतर्फ धेरै क्षति भोग्नु परेको छ। प्रभावित क्षेत्रमा अहिले पनि खोज तथा उद्धारका काम भइरहेका छन्। बाढ़ीमा मरेका पशुपंक्षीको बेलैमा उचित व्यवस्थापन हुन नसके त्यसबाट मानिस र पशुपंक्षीमा रोग तथा संक्रमणको महामारी फैलिन सक्ने चुनौती छ। यसै विषयमा आजको कुराकानीमा हामीसँग हुनुहुन्छ केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा। उहाँ सहितको टोली बाढ़ी लगत्तै प्रभावित क्षेत्रमा खटिएको थियो। कुराकानीको शुरूमा मैले डाक्टर शर्मालाई सोधेको छु, तपाईँ पुगेको क्षेत्रमा प्रारम्भिक अवस्था कस्तो थियो?
1: शुरूमा हामी भोलिपल्टै बाढ़ी जुन भदौ 10 गते गएको थियो, हामी 11 गते फिल्डमा खटिएका थियौं। दुईवटा टिममा खटिएका थियौं, एकजना एउटा टिम रसुवामा गएको थियो र दोस्रो टिम नुवाकोटमा गएको थियो। र हामी नुवाकोट गएको टिमले त्यहाँ जिल्ला प्रशासन कार्यालयसित समन्वय गर्ने क्रममा त्यहाँ मान्छेको जुन अवस्था, जुन दर्दनाक अवस्था, जुन हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीको जुन अवस्था थियो, त्यो अवस्थामा हामीले पशुको विषयमा त्यति धेरै जोडबलले चाहिँ विषय उठान गर्न नसकेको अवस्था हो, किनभने मानव नै कम्प्रोमाइज भएको अवस्था थियो। त्यो भएर हामीले लिएका राहत सामग्रीहरू, हामीले उपचार, पशु उपचारका केही सामग्रीहरू चाहिँ त्यहाँ जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गर्यौं र हाम्रो आफ्नो कुराहरू, हाम्रो जुन प्रतिनिधि, जुन सरकारको प्रतिनिधि छ, हामी उपस्थित भएको कुरा उहाँहरूलाई जानकारी गरायौं।
0: भनेको सरकार यो काममा पनि क्रियाशील छ भनेर एउटा प्रतिनिधि उदाहरण चाहिँ त्यहाँ पेश भयो। बाढ़ीको अर्को दिन भनेको भदौको 11 गते टोली पुग्यो, विशेष गरी रसुवा अनि नुवाकोटका चाहिँ क्षेत्रमा चाहिँ। तर त्यति बेला तपाईँहरूले पशु पंक्षी पनि बाढ़ीबाट चाहिँ प्रभावित छन्, संक्रमित छन्, घाइते छन् भन्ने अवस्थालाई चाहिँ देख्नुभयो कि देख्नु भएन?
1: त्यतिखेर कस्तो थियो भने अवस्था बुझ्दाखेरि हामीले जुन घटना पनि घट्यो हामीले हेरिराखेका थियौं, जति पशुहरू चाहिँ नि जुन त्यो आसपासमा, जुन करिडोरको आसपासमा हुनुहुन्थ्यो, त्यसो त्यो किसानहरूको पशुहरू सबै बगेको अवस्था, बगाइसकेको अवस्था थियो भने त्यस्तो घाइते पशुहरूको त्यस्तो हाम्रो रिपोर्टिङ आएन, किनभने त्यहाँ पालिकामा र हाम्रो पशु सेवा कार्यालय, हाम्रो प्रदेश स्थित पशु सेवा कार्यालय पनि छ र उहाँहरूको रिपोर्टिङको आधारमा चाहिँ तत्काल हाम्रो त्यस्तो उपचार गर्ने, उद्धार गर्न पनि खासै पशु वस्तुहरूको चाहिँ रिपोर्ट नआएको भेटियो। तर कस्तो थियो भने जति पशु थिए ती चाहिँ कस्तो पनि बगाएर गयो, किन गोठमा कसैले फुकाउने अवस्था भएन, इभन मान्छेले पनि भाग्न सक्ने अवस्था नभएको कारणले गर्दाखेरि पशुहरूलाई सम्पूर्ण, जति पशु त्यहाँ त्यो बाढीले भेट्यो ती सम्पूर्ण पशुहरू चाहिँ बगाइसकेको अवस्था थियो र रहेका पशुहरूमा त्यस्तो घाइते उपचार गर्नु पनि पशुहरू हामीले त्यति भेटेनौँ।
0: त्यति बेला चाहिँ तत्कालीन अवस्थामा पशु पंक्षीमा चाहिँ प्राथमिक उपचार भन्ने अवस्था रहेन। यो चाहिँ त्यहाँको तथ्यगत अवस्था हो।
1: एकदम
0: आज चाहिँ बाढ़ीको 17 दिन पुगिसकेको अवस्था छ। यो अवस्थासँग आइपुग्दाखेरि तपाईँहरूले तथ्य तथ्याङ्क लिनुभयो होला, मरेका पनि भेट्नु भयो होला, अथवा तिनको व्यवस्थापन पनि भयो होला, त्यस्तो केही तथ्य तथ्याङ्कमा आएको छ?
1: यसमा घाइते पशुको हकमा खासै त्यो हजुरले जोड्नु खोज्नु भएको छ, त्यसमा घाइते पशुहरूको उपचार गर्ने भन्ने हामी आफ्नो हिसाबले तयारी गरे तापनि त्यस्ता पशुहरूको रिपोर्टिङ हामीलाई भएन र जे जति क्षति भएको छ खोर, गोठ र पशु, यो तिनटै चाहिँ हजुरले बगाएर गएको छ र पछि जब त्यो बाढ़ी अलि साम्य भयो, त्यो नदीले किनार किनारमा छोडेका केही पशुका शवहरू थिए, ती शवहरूको व्यवस्थापनको काम चाहिँ हामीले हामी विभाग भयो, त्यसपछि गएर केही हाम्रा
0: विभाग भनेको पशु सेवा विभाग,
1: पशु सेवा विभाग र योसँग सम्बन्धित पशु सेवासँग काम गर्ने विभिन्न वेलफेयर अर्गनाइजेसनहरू पनि छन् उहाँहरूसित समन्वयमा।
0: वेलफेयर संघ संस्था भनेको पशु कल्याणसँग जोडिने क्षेत्रमा काम गर्ने
1: ती संस्थाहरूसित जोडिएर चाहिँ हामीले त्यो म्यानेजमेन्टको पाटोमा चाहिँ व्यवस्थापनको पाटोमा काम गरेका छौँ।
0: काम गर्दै गर्दाखेरि पशु सेवा विभागले एउटा सूचना पनि जारी गरेको थियो, मरेका चाहिँ पशुहरू हुन सक्छन्, पंक्षीहरू हुन सक्छन्, तिनको व्यवस्थापनको पाटो महत्वपूर्ण छ र केही आवश्यक परेमा चाहिँ 1159 नम्बर भनेर एउटा सूचना मार्फत पनि त्यति बेला किसानहरूलाई भनिएको थियो। भलै त्यति बेला अब किसानहरूले त्यो सोधी खोजी गर्ने अवस्था चाहिँ रहेन। अब अहिले चाहिँ के छ?
1: अहिले पनि त्यो नम्बर त एक्टिभेटै छ, त्यसमा चाहिँ हाम्रो यो प्रोफेसनल अर्गनाइजेसनको त्योबाट एक्टिभेसन भएको नम्बर हो 1159। त्यसमा हामी भेटनेरी डक्टरहरूको चाहिँ रोस्टर हुन्छ र किसानले अथवा कुनै प्राविधिकले पनि त्यसमा सोध्नु भयो भने कुनै उपचारसँग सम्बन्धित विषयमा प्राविधिक सेवा दिनको लागि चाहिँ त्यो हरदम त्यो टेलिफोन सम्पर्क भइहाल्छ। र विशेष गरी विभागले जुन जारी गरेको जुन पशु सप व्यवस्थापन छ, आजको सबैभन्दा टटकारो त्यो हाम्रो आवश्यकता भनेको चाहिँ यही नै हो। किनभने त्यो जब पशु हजुर सप चाहिँ माथि नदीमै ओपन खुल्ला ठाउँमा रहन्छ, त्यस्तो भयो भने चाहिँ त्यसले चाहिँ विभिन्न किसिमका महामारीजन्य रोगहरू, पशुमा लाग्ने महामारीजन्य रोगहरू र मानिसमा सर्ने जुनोटिक रोगहरूको लागि चाहिँ त्यो अलिकति खतरनाक हुन सक्छ। त्यो कारणले गर्दाखेरि हामीले मानव स्वास्थ्यलाई पनि प्राथमिकता दिँदै गर्दाखेरि त्यो पशुको स्वास्थ्य र पशुबाट सर्न सक्ने मानव स्वास्थ्यलाई पनि ध्यान दिनको लागि चाहिँ हामी पशुको वैज्ञानिक व्यवस्थापन गर्ने, सबको चाहिँ वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने जरुरी हुन्छ र त्यसै सिलसिलामा पशु सेवा विभागले यो एउटा विधि, जुन कार्यविधि भनौँ यसलाई, त्यो विधि चाहिँ जारी गरेको छ।
0: तपाईँले चाहिँ व्यवस्थापन चाहिँ महत्वपूर्ण पाटो छ, मानिसको खोज उद्धार जति महत्वपूर्ण हो त्यति नै अहिले बाढ़ी प्रभावित क्षेत्रमा चाहिँ मरेका पशु चौपाया पंक्षी लगायतको पनि व्यवस्थापन हुन सक्यो भने अर्को एउटा जोखिमबाट हामी जोगिन सक्छौ भनेर जोड्नुभयो। खास गरी पशु पंक्षी पशु चौपायाको चाहिँ विवरण तपाईँहरूसँग छ कि छैन? अहिलेसम्म चाहिँ कति चाहिँ त्यस्ता व्यवस्थापनको पाटो भए अथवा त्यहाँको पालिकाहरूसँग कसरी सम्पर्कमा चाहिँ काम भइरहेछ, केही छ त्यस्तो विवरणहरू?
1: तथ्याङ्कको हिसाबमा हामी प्रारम्भिक, किनभने अहिले पशु प्राविधिकहरू पनि डाइरेक्टली हजुरको तुरन्तै फिल्डमा जाने अवस्था त त्यति सुरुमा अवस्थामा थिएन र बिस्तारै पालिकाहरूबाट र हाम्रो चाहिँ जिल्ला पशु सेवा कार्यालयबाट प्राप्त केही तथ्याङ्कहरूको आधारमा चाहिँ हामीले केही कति चाहिँ पशुहरूको क्षति भएको छ त, रसुवा नुवाकोट धादिङ जिल्लाका आसपासका पशुहरूमा क्षति भएको छ भन्ने कुरा आएको छ। यसमा मैले समग्रमा जोड्दाखेरि गाई भैँसीमा हजुरको 1600 जति गाई भैँसीहरू चाहिँ यो पशु बगाएको छ भने, त्यस्तै गरी बाख्रामा 3000, कुकुरमा त्यही 60 जति कुकुरहरू चाहिँ बगाएको छ, त्यस्तै गरी कुखुरामा चाहिँ अलिकति धेरै 1,30,00,000 जतिको चाहिँ क्षति भएको छ र बङ्गुरहरूमा 1700 हाराहारीमा बङ्गुरहरूको बगाएर लगेको छ र यीसँगै यी बसेका जुन आश्रय स्थल थियो, जुन गोठ खोरहरू थियो, त्यो खोरहरू पनि नष्ट भएको अवस्था छ। त्यसको पनि हामीसित रेकर्डहरू छ, होइन? अब टेन्टेटिभ हामीले निकाल्नु पर्ने हुन्छ, बिस्तारै त्यसको रेकर्ड आउँदै जान्छ र यो मोटामोटी पशुको चाहिँ यति क्षति भयो भने प्रारम्भिक तथ्याङ्कले बताउँछ।
0: हो, तपाईँले यो तथ्याङ्क राख्नुभयो, अब गाई भैँसीको अनि बाख्राको, कुखुराको, बङ्गुरको, अब माछाको पनि कतिपय अवस्थामा फार्महरू थिए होला, ती बगेका होलान्, यो चाहिँ बाढीबाट बगे, कतिपय माटोले चाहिँ ल्याएको भेलबाढीबाट चाहिँ पुरिए, तपाईँले भन्नुभयो खोर गोठ पनि पुरिए, अवस्था चाहिँ जटिल हो, चुनौतीपूर्ण हो। तर प्राकृतिक विपदहरू जुन छन् नि, भूकम्प, पहिरो र अहिलेको चाहिँ यो बाढी, यी एक आपसमा चाहिँ विपद त विपद नै हुन्, तर जोखिम र कठिनाईको हिसाबले चाहिँ कति फरक हुन सक्छ त?
1: एकदमै यसमा चाहिँ कस्तो हुन्छ भने, भूकम्प र पहिरोको केसमा के हुन्छ भने हजुरको बिल्डिङ्सहरू भत्किन्छ, गोठहरू खोरहरू भत्किन्छ, त्यस्तोमा चाहिँ घाइते पशुहरूको संख्या एकदमै तीव्र हुन्छ, धेरै हुन्छ। त्यो बेलामा हामीले प्राथमिक उपचारदेखि लिएर अरू उपचारका विधि कामहरू गर्नुपर्ने हुन्छ र यो बाढीको केसमा के हुन्छ भने, धेरै जसो पशुहरू बगाउने, होइन, डुबेर मर्ने, धेरै मर्छ। बाँच्नेको हकमा खासै केही फरक पर्दैन भने, मर्नेको हकमा चाहिँ त्यो मरेर नै जाने भयो, त्यो हजुरले बगाएपछि त मर्ने भयो र बाँच्नेको हकमा चाहिँ के हुँदो रहेछ भने, त्यसले जुन मार्ग छ नि, जुन सडकको मार्ग, सडकको मार्गलाई हटाउने भएको भएर त्यसले दाना आहारा जस्तो हजुरलाई एउटा कुखुराको इक्जाम्पल दिउँ, एउटा फार्म खोर छ भने त्यहाँ चाहिँ हजुरको दिनमा अब टनका टन चाहिँ नि दानाहरू लानुपर्ने हुन्छ। यदि त्यो बाटो अवरुद्ध भयो भने हामी लान सक्दैनौँ। त्यो कारणले गर्दाखेरि यदि कोरिडोरमा नदीको छेउछाउमा हाम्रो बाटो हाम्रो चाहिँ नेपालको संरचनामा त्यसरी छ, त्यो कारणले गर्दा बाढीले यदि त्यो जुन कोरिडोर छ बाटो गर्दाखेरि बाटोलाई हानि गर्दाखेरि ऊ चाहिँ एनिमलमा जुन दानाहरू पुर्याउन सकिँदैन होइन, त्यसलाई राशनको हिसाबले चाहिँ त्यहाँ अलिकति गाह्रो हुन्छ भने पशुलाई प्राथमिक उपचार गर्ने कुराहरू चाहिँ यसमा त्यति हुँदैन। पशु बाढीले बगाएको मर्ने नै हुन्छ, अरू बाँचेको चाहिँ बाँच्ने हुँदो रहेछ।
0: यो प्राथमिक उपचारको कुरा जोड्नुभयो, अब बाढीमा चाहिँ अहिले जटिल भयो, तपाईँ आफै पनि भोग्नुभयो त्यस क्षेत्रमा पुगेर हेर्दा, अरू विपदका कुरा गर्दाखेरि पनि यो प्राथमिक उपचार हामीले जानिराख्दा चाहिँ गर्नुपर्ने के हुन्थ्यो होला विपद आइलाग्दाखेरि?
1: प्राथमिक उपचारमा चाहिँ कस्तो हुन्छ भने अब मैले भने नि गोठखोरहरू भत्किँदाखेरि उसको फ्र्याक्चरको केसहरू हुनसक्छ, एउटा चोटपटक लागेको हुनसक्छ, चोटपटकलाई घाउहरू छ भने त्यस्तो आलो घाउहरूलाई सुचार गर्ने सिलाउने होइन, अनि त्यसपछि गएर कतिपय अवस्थामा हजुरले अघि पनि जोड्नु भएको थियो बाढीमा जस्तो पानीको कमी भएर डिहाइड्रेसन भएर पनि गएको बेलामा हामीले स्लाइनहरू चढाउने, अलिकति थोरै चाहिँ खाद्यान्न आहाराको अभावको कारणले गर्दा पनि अलिकति स्ट्रेसमा आउँछ, स्ट्रेसमा भएको कन्डिसनमा हामीले चाहिँ बिस्तारै त्यसलाई अरू स्ट्रेस कम गराउने कुराहरू हामीले दिन सक्छौँ कि त्यतिखेर, किनभने ऊ बढी उसलाई वातावरणीय हिसाबले उसलाई अलिकति कठिन अवस्था हुन्छ नि त, त्यो बेलामा हामीले चाहिँ शरीरलाई ब्यालेन्स गर्नको लागि चाहिँ हामी स्ट्रेसको म्यानेजमेन्टकोतिर लाग्छौँ र केही चोटपटकहरूको घाउहरूकोलाई चाहिँ उपचार गर्ने त्यसरी गरिन्छ।
0: यस्तो विगतमा कहीँ कुनै क्षेत्रमा चाहिँ किसानहरूले भोगेर हामीले त्यस्तो गरेको अभ्यास थियो कि थिएन?
1: विगतमा पनि हाम्रो यस्तो बाढी प्रभावित क्षेत्रमा हामी गएर त्यसरी उपचार गरेको हाम्रो रेकर्ड छ, हामी तराईमा पनि एकचोटि बाढी गएको थियो त्यतिखेर, मलाई याद भएको चाहिँ बाढीको हकमा चाहिँ हामी त्यसरी भेटनेरीको टोली नै गएर त्यहाँ सेवा गरेको अवस्था छ। त्यस्तै गरी हाम्रो योभन्दा अगाडि काठमाडौँ उपत्यका पनि डुबान भएको थियो, त्यो बेलामा पनि हामीले चाहिँ त्यतिखेर प्राथमिक उपचारदेखि लिएर केही राहतको केही निसंक्रमणका ऊहरू लिएर गएका थियौँ हामीले।
0: भनेको कतिपय अवस्थामा केही घाइते पशु चौपायाहरू पशु पंक्षीहरू जोगाउन सकिने पनि अवस्था हुँदो रहेछ?
1: एकदमै बिल्कुलै हुन्छ, किनभने किसानको लागि त्यो धेरै ठूलो सम्पत्ति हो, एउटा गाई एउटा भैँसी हामीले अहिले हजुरलाई डेटा दिँदाखेरि एउटा गाई एउटा भैँसी भनेका छौँ, तर त्यो किसानको सम्पूर्ण धरोहर आर्थिक धरोहर नै त्यो एउटा गाई एउटा भैँसी रहेको हुन्छ। त्यो कारणले गर्दाखेरि उहाँहरू धेरै मर्मायित हुनुहुन्छ, एउटा पशुको पनि एउटा मनोभावना हुन्छ है, त्यो किसानसँग जोडिएको मनोभावना, त्यसले पनि कतिपय किसानहरूसित हामीले अहिले सुन्न सक्ने अवस्था पनि भएन, किनभने उहाँहरूको आफ्नो परिवार पनि सदस्य पनि जानुभएको र यतापट्टि आफ्नो गोठखोरमा पालेका गाईहरू पनि गएको अवस्था थियो, त्योबाट तथ्याङ्क लिनलाई पनि हामीलाई अलिक गाह्रो अवस्था भइरहेको अवस्था छ।
0: भनेको त्यो अवस्था अहिले पनि उस्तै जस्तो छ, तर भलै अलि हामी सुधार उन्मुख चाहिँ छौं भनेर भन्न सक्छौ। आज बाढीको 17 दिन पुगिसकेको छ, कृषि विशेष कार्यक्रम बदलित नेपालमा आज कुराकानीमा हामीसँग हुनुहुन्छ वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा। हामीले विशेष गरी बाढी प्रभावित भदौ 10 गते जुन भोटेकोसी बाढीले चाहिँ निम्त्याएको अवस्था छ, त्यहाँ खोज उद्धारका काम सँगसँगै पशु पंक्षीको चाहिँ अवस्था के हो र त्यहाँ संक्रमण जोखिम महामारी जोखिमको विषय अहिले उठिरहेको छ, यो अवस्था के हो भनेर कुराकानी जोड्दैछौ। तपाईँले अघि थोरै चाहिँ कुरा जोड्नुभयो रोगहरू त्यसै गरी महामारीको चाहिँ हुन सक्छ भनेर, बाढीपछि पशु पंक्षी जुन मरे बगे त्यो एउटा अवस्था हो, अब त्यसपछिको आउन सक्ने अवस्थाहरू चाहिँ सिलसिला चरणबद्ध चाहिँ के हुन सक्छन् त?
1: यसमा चाहिँ नि जुन पशु कुन सब छ त्यो सब यदि त्यत्तिकै बाहिरै ओपन भयो भने के हुन्छ, खुल्ला क्षेत्रमा त्यो रह्यो भने चाहिँ त्यसले एउटा सबैभन्दा पहिला दुर्गन्ध वरिपरिको क्षेत्रमा दुर्गन्ध निम्त्याउँछ। दोस्रो कुरो त्यो पानीको स्रोत नजिकै त्यो सब मरेको छ भने त्यो सब जुन सड्दाखेरि त्यसको शरीरमा भएका कीटाणुहरू हुन्छन्, जस्तो इकोलाई साल्मोनेला जस्ता कीटाणुहरू हुन्छ, त्यो पानीको स्रोतमा मिसिन गयो भने त्यसले हैजा जुन मान्छेमा हजुरहरूले सुनिराख्नु भएको छ हैजा भन्ने चाहिँ जुन कोलेरा त्यो हैजासँग संक्रमण हुन सक्ने, टाइफाइड हुन सक्ने, मान्छेमा त्यस्ता किसिमका रोगहरू संक्रमण हुन सक्ने अवस्था रहन्छ। तेस्रो भनेको पशुबाट पशुमै सर्ने रोगहरू पनि हुन्छन्, जस्तो खोरेतका कुराहरू छन्, रेबिजका कुराहरू छन्, ती चाहिँ मान्छेमा पनि सर्छन्, तर खोरेत हजुरको चाहिँ यो भ्याकुते रोगहरू यस्ता रोगहरू चाहिँ के हुनसक्छ भने त्यो पशुबाट अर्को पशुमा स्वस्थ पशुमा सर्न सक्ने सम्भावना हुन्छ। त्यो भएर सबको चाहिँ नि वैज्ञानिक व्यवस्थापन गर्न सकिएन भने त्यसले मानिस लगायत चाहिँ पशुमा ठूलो समस्या निम्त्याउन सक्छ।
0: त्यो भनेको मरेका पशुको पनि सबकै हिसाबमा चाहिँ व्यवस्थापन हुनु पर्यो।
1: एकदमै त्यो सब चाहिँ बाहिर ओपन छोडियो भने कतिपय रोगहरू हजुरलाई म भन्छु, जस्तो मानव कुखुरा कुखुराको चाहिँ सब त्यसरी बसेको छ, यदि बर्ड फ्लूको चाहिँ यदि त्यसमा भेटियो भने कागहरूले त्यो कुखुराको लाई जुन सबलाई चाहिँ जुन खान्छ नि त्यसरी खाएर जाँदाखेरि अर्को ठाउँमा सर्न सक्यो नि त। भनेपछि बर्ड फ्लूका कुराहरू छन् होइन, पन्छीमा हुने कुराहरू, त्यसपछि गएर रेबिजका कुराहरू भए, भ्याकुतीका कुराहरू अर्का यी गाई वस्तुहरूमा हुने भए, खोरेतका कुराहरू छन्, बाख्राहरू होइन बङ्गुरहरू हुन सक्ने सम्भावना, त्यो भएर हाम्रा स्वस्थ पशुहरूमा पनि ती सबका कारणबाट रोगहरू सर्न सक्ने अवस्था रहन्छ र मानिसमा पनि त्यो रोग सर्ने सम्भावना उत्तिकै रहन्छ।
0: त्यसो भए त अहिलेसम्म जति व्यवस्थापन भइसके अझै पनि व्यवस्थापन हुन बाँकीलाई त्यही तपाईँले भनेको जस्तै अवशेष व्यवस्थापनको रूपमा चाहिँ व्यवस्थापन गर्न सकिने अवस्था अहिले प्रभावित क्षेत्रमा हो कि होइन?
1: एकदमै प्रभावित क्षेत्रमा हामीले के गरेका छौँ, अहिले हाम्रो फोकस पनि कस्तो भइरहेको छ भने हामीले रात पहिला चाहिँ हामी उपचारकोतिर बढी केन्द्रित थियौँ भने अहिले पछिल्लो अवस्थामा हामीले सब व्यवस्थापनलाई केन्द्रित गरेर हामीले पशु विभागमा पनि स्टेक होल्डर मिटिङ पनि गऱ्यौँ, सरकारवालासँग छलफल पनि गऱ्यौँ र हामीले अहिले हामीले जुन सामान पठाउनु पर्ने छ नि त्यो सामान चाहिँ सबै निसंक्रमणसँग सम्बन्धित छ र हामीले पालिकालाई पनि यो जुन पशुहरूको सब छ त्यो सब व्यवस्थापनको लागि चाहिँ अलिकति एक्टिभली लाग्नपर्छ भनेर उहाँहरूलाई हामीले जागरूक पनि गराएका छौँ। हामीले सामान पनि निसंक्रमणकै सामानहरू दिएका छौँ, सब व्यवस्थापनको लागि एउटा विधि पनि तयार गरेर उहाँहरूलाई सेयर गरिसकेका छौँ र अहिले चाहिँ फोकस कस्तो भएको छ भने हजुरहरूलाई एउटा जानकारी गराइहालौँ, अहिले चाहिँ यो विशेष गरी यताबाट हामीले पशु विभागमा पनि स्टेक होल्डर मिटिङ पनि गऱ्यौँ, सरकारवालासँग छलफल पनि गऱ्यौँ र हामीले अहिले हामीले जुन सामान पठाउनु पर्ने छ नि त्यो सामान चाहिँ सबै निसंक्रमणसँग सम्बन्धित छ र हामीले पालिका

0: चाहिँ सर्वप्रष्ट अवस्थामा थिए,
1: मानिसका लासहरू पनि त्यही क्षेत्र
0: बढी भेटिया छ। त्यो भएर त्यही क्षेत्रमा चाहिँ बढी फोकस गरेर अहिले भरतपुर महानगरपालिका र त्यहाँको पशु सेवा कार्यालय अनि त्यहाँ हाम्रो केन्द्रीय पञ्चीरोग अन्वेषण प्रयोगशालाको समन्वयमा ती सम्पूर्ण शवहरूको व्यवस्थापन गर्ने कामहरू तीव्र गतिमा भइरहेको छ।
1: तपाईँले एउटा व्यवस्थापनको चाहिँ विषय र विधि बुझाएका छौं भनेर भन्नुभयो नि, त्यो त अरू बेला पनि हामीलाई खाँचो परिरहला, त्यो विधि भनेको चाहिँ कस्तो हो?
0: एकदमै सरले एकदम राम्रो प्रश्न गरिदिनु भयो। त्यो सबलाई चाहिँ हामीले व्यवस्थापन गर्नुभन्दा अगाडि हामीले जुन त्यसमा स्रोत साधनहरू जुटाउनु पर्ने हुन्छ, त्यसमा विशेष गरी मैले ठ्याक्कै भन्दाखेरि हामीले जुन जो मान्छे हामी अगाडि फ्रन्ट लाइनमा बसेर काम गर्छौँ उहाँहरूले लगाउने एउटा पीपीई भन्ने हुन्छ, जुन पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट भन्छ,
1: त्यो भनेको कोरोना कालमा चाहिँ धेरैले लगाएको पनि हो कि?
0: एकदमै, त्यो सेतो लुगा हजुरले जुन देख्नुहुन्थ्यो नि, त्यो सेतो लुगा हजुरको सबै शरीर छोपिने गरी सेतो लुगा लगाउनुपर्छ, र टाउकोमा यो आँखालाई छोप्ने होइन त्यो मास्क गगल्स भन्छ, त्यो चस्मा पनि लगाउने, अनि त्यसपछि गएर त्यो पशुको शवलाई हातले डाइरेक्ट नछुने, कसैले पनि नछुने, र त्यहाँ हामीसँग डोजर एक्सकाभेटर, ठुल्ठुलो पशुको लागि त अब ठुलो डोजर एक्सकाभेटर पनि चाहिन्छ, र हामीले मिनिमम पनि कम्तीमा पनि हजुरको 3 फिट गहिरो, 3-4-5 फिट गर्दा धेरै राम्रो, 3 फिट गहिरो खाडल खन्नुपर्छ। त्यो खाडल चाहिँ कहाँ हुनुपर्छ त भन्दाखेरि बस्तीबाट टाढा, पानीको स्रोतबाट टाढा, र यो डब्ल्युएचओको प्रोटोकलमा के भन्छ भने कम्तीमा पनि 30 मिटर टाढा चाहिँ त्यो पानीको स्रोतबाट त्यो खाल्टो चाहिँ हुनुपर्छ भन्छ। र हामीले त्यो सब त्यसपछि त्यहाँ पुर्न पर्यो, सब पुरिसकेपछि भित्र राखिसकेपछि त्यो बाहिर माटो के अरे हजुरको नुन राख्नु पर्यो, नुन राखिसकेपछि माटोले पुरेर माटो त्यो जमिनको सतहभन्दा माथिसम्म माटो ल्याएर त्यो माथि चाहिँ चुना छर्केर कुनै पनि पशु अथवा पन्छीले चाहिँ त्यसलाई खोस्रान नसक्ने गरी चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ, र त्यो हामीले सब जहाँनिर गाडेका छौँ त्यो गाडेको ठाउँमा कुनै हामीले चिन्ह लाएर राख्नुपर्ने हुन्छ, ताकि भोलि हामीलाई थाहा होस् यहाँनिर यो पशुको सब गाडिएको छ
1: भनेको। यो एउटा विधि हो
0: हजुर,
1: तपाईँले बाढी प्रभावित क्षेत्रमा अहिले भइरहेका गतिविधि जुन पशु चौपायासँग सम्बन्धित सब व्यवस्थापनको पाटो बुझाउनुभयो
0: हजुर।
1: तर एउटा हाम्रो विगतको अभ्यास हेर्ने हो भने, हाम्रै बाबुबाजेको चाहिँ अभ्यास विगतको हेर्ने हो भने, घरमा एउटा ठूलो भैँसी बच्चा पाउन नसकेर मर्यो मानौ, अलि नजिकै लगेर चाहिँ भिरबाट त्यसलाई चाहिँ
0: खसालिदिने
1: अभ्यास थियो, र अहिले पनि अब त्यहाँ जुन बाढी प्रभावित क्षेत्रमा त मानिसहरू जम्मा भएर त्यो व्यवस्थापन गर्न सक्ने अवस्था छैन, अभ्यास त त्यस्ता पनि हुन सक्लान्
0: हजुर,
1: यहाँनिर चाहिँ कमी कमजोरी भयो भने के हुन्छ?
0: एकदमै हजुरले कति राम्रो प्रश्न गरिदिनु भयो। त्यो पशुको जुन सब छ त्यसलाई हामीले नदीको यदि पानीमा पार्यौँ भने त हामीले त्योभन्दा ठूलो अपराध जिन्दगीमा गर्दैनौँ होला, किनभने त्यो पानीको स्रोत कहाँ कहाँ पुग्छ त हेर्नु त, त्यो बगेर त्यो सब बगाउँदै जाँदाखेरि त्यो सबमा भएका सबको भित्र यस्तो हुन्छ सर, त्यो सबभित्र नै विभिन्न ब्याक्टेरिया भाइरसहरू हुन्छ कि,
1: त्यो गर्दाखेरि आफैमा चाहिँ त्यहाँ ब्याक्टेरियाको
0: संक्रमणको ब्याक्टेरियाको स्रोत हो त्यो। भनेपछि मैले अघि हजुरलाई जनाएको थिएँ हैजा, जुन हैजा भने हजुरले सुनिराख्नु भएको छ, यो यस्तै यस्तै हाम्रो यो कतिपय एवेरनेसको जनचेतनाको कमीले गर्दाखेरि भएको चिज हो। हामीले कतिपय चिजहरू नदीको स्रोतहरूमा फाल्छौँ है, फोहोरहरू त्यहाँ फाल्छौँ भनेपछि हामीले त धेरै ठूलो संक्रमणको जोखिम निम्तायौँ। त्यो भएर हामीले त्यसलाई वैज्ञानिक हिसाबले त्यो सब व्यवस्थापन गर्यौँ भने चाहिँ, र पानीका स्रोत अघि नै मैले हजुरलाई अनुरोध गरेको कारण किन हो भने, पानीका स्रोतबाटै हामी धेरै जस्ता रोगहरू चाहिँ पानीको स्रोतबाटै हुने गरेको कारणले गर्दाखेरि यो, अनि अर्को बाढी भनेको पानीसँगै रिलेटेड कुरा भयो, त्यो भएर धेरै छिटो संक्रमण फैलिन सक्छ भन्ने हिसाबले हामीले त्यसलाई वैज्ञानिक हिसाबले चाहिँ सब व्यवस्थापन गर्नु पर्यो।
1: भनेको सब भनेर हामीले अहिले बुझ्नुपर्ने चाहिँ पशु चौपायाकै कुरालाई चाहिँ जोडिरहेछौ।
0: कृषि
1: विशेष कार्यक्रम बदलिदो नेपालमा वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले दूषित पानी र अहिले बाढी प्रभावित क्षेत्रको चाहिँ हिलो माटो, हिलो क्षेत्रको चाहिँ कुरा जोड्नु भएको छ, यी दुई कारणले, एउटा दूषित पानी, एउटा चाहिँ हिलो, यो कारणले चाहिँ ठ्याक्कै फैलिन सक्ने र एकदमै पशु पंक्षीमा फैलिन सक्ने, अर्को चाहिँ मानिसमा फैलिन सक्ने रोगहरू चाहिँ के हुन् त?
0: यसमा चाहिँ किटानै गर्दाखेरि विशेष गरी मान्छेमा हुने भनेको चाहिँ त्यो हैजा र टाइफाइड नै हो मुख्य रूपमा, किनभने त्यो पशुमा हुने त्यो जुन किटाणु छ त्यो मान्छेमा हुने किटाणुसँग मिल्छ यो, त्यो कारणले गर्दाखेरि हैजा र टाइफाइड नै एकदम प्रमुख रूपमा रहन्छ। र अर्को अप्रत्यक्ष रूप, जस्तो गाई भैँसीमा त्यही रोग लागेको पशु यदि बगाएको रहेछ भने, पशु बगेको छ भने, त्यो रोग लागेको पशुलाई जुन रोग लागेको छ त्यो रोगको किटाणु चाहिँ स्वस्थ पशुमा सर्न सक्ने भयो। त्यस्ता रोगहरूमा अहिले यो सिजनमा चाहिँ हुन सक्ने भनेको चाहिँ भ्याकुते, चर्चरे, अहिलेको चाहिँ भ्याकुते, चर्चरे, खोरेत, एकदमै सबैभन्दा अझ खोरेतको चाहिँ के हुन्छ भने गाईबस्तु मात्रै होइन, बाख्रा मात्रै होइन, बङ्गुरमा पनि सर्छ। यो तीनटा चाहिँ हजुरको स्पेसिसमा चाहिँ एकदमै यो जातमा चाहिँ सर्न सक्ने भएको भएर खोरेतसँग एकदमै सजग रहनुपर्छ। अर्को चाहिँ रेबिज,

0: रेबिज भने अघि मैले हजुरलाई कुकुरको पनि एउटा डाटा भनेको थिएँ, 60 जति कुकुरहरू भनेपछि त्यो कुकुरसँग त के हुन्छ भन्दाखेरि त्यो रेबिजको कीटाणु हुनसक्छ, त्यसले गर्दा मान्छेमा पनि सर्न सक्यो र पशुमा पनि त्यो रेबिज फैलिन सक्यो भने यी रोगहरूबाट चाहिँ हामी सतर्क रहनुपर्छ जस्तो लाग्छ।
1: हो, तपाईँले सतर्क रहनुपर्छ भनेर भन्नुभयो, यहीँनिर जोडी हालिदिनुहोस् न, सतर्क रहन चाहिँ गर्नुपर्ने के हो, विस्तृतमा त हामी पछाडि पनि कुरा जोडौँला, ठ्याक्कै यही जोखिम छ, हामी सतर्क रहनुपर्छ, रहनुपर्छ भने के गर्ने त?
0: यसमा चाहिँ सतर्क रहनको लागि हामीले जुन पानी, जस्तो पशुलाई खुवाउने पानी पनि भयो, मान्छेले खाने पानी पनि, पानीको स्रोत सफा हुनु पर्यो, त्यसलाई उमालेर पानी खान पर्यो, होइन, त्यो सब चाहिँ हजुरको पानीको स्रोतबाट टाढा गाड्नु पर्यो। तेस्रो भनेको कतिपय रोगहरूको भ्याक्सिन छ है, त्यो खोप लगाउन सकिन्छ, मान्छेमा पनि खोप हुन्छ र पशुमा पनि खोप हुन्छ, र जस्तो मैले हजुरलाई भन्नै पर्छ, लम्पी स्किता खोरेदका खोपहरू हामीले अहिले डिस्ट्रिब्युसन गरिसकेका छ, पशु विभागले चाहिँ पठाइसकेको छ। किन गरेको छ भने त्यो पूर्व तयारीको रूपमा, यदि भोलि त्यो रोग फैलिनेसम्मको सम्भावना भयो भने त्यसलाई बेलैमा चाहिँ त्यसलाई चाहिँ नियन्त्रण गर्नुपर्छ भन्ने हिसाबले केही भ्याक्सिनहरू हामीले पठाइसकेका छौँ, रेबिजको भ्याक्सिन, लम्पीको र खोरेदको भ्याक्सिन चाहिँ हामीले नुवाकोट जिल्लामा पठाइसकेका छौँ र रुवासोमा पनि पठाइसकेका छौँ र अरूमा पनि चितवन जिल्लामा पनि गइसकेको छ। भनेपछि यी खोपहरू चाहिँ सुरक्षित भण्डारण गर्न पर्यो, पूर्व तयारीमा बस्नु पर्यो, एउटा जनशक्ति परिचालनको लागि चाहिँ एउटा चाहिँ रोड म्याप तयार गरेर राख्नु पर्यो, त्यसको कार्ययोजना भोलि यदि भइहाल्यो भने, आपत्ति विपद आइसक्यो भने को कहाँ कहाँ खटिने भन्ने कुरा चाहिँ पूर्व तयारी गरेर राख्नुपर्ने हुन्छ। यसो गर्न सक्यो भने हामी चाहिँ बिलैमा यी रोगहरूबाट बस्न सक्छौँ।
1: हो, त्यो पूर्व तयारीको चाहिँ कार्ययोजना सम्भावित कस्तो चाहिँ खाका हो, के हो गर्नुपर्ने चाहिँ?
0: यसमा चाहिँ हामी अब जनशक्ति कति छ होइन, जस्तो विशेष गरी यसमा स्थानीय तहको विशेष रोल हुन्छ, यदि उहाँहरूलाई त्यो जनशक्ति कति चाहिन्छ भन्ने हिसाबले, जस्तो प्राविधिकको संख्या हुनुपर्छ, भ्याक्सिन लगाउनु पर्ने हुन्छ, हामीले अहिले कस्तो छ भने यो विभिन्न अर्गनाइज यो संस्था संघ संस्थाहरूबाट पनि हामीलाई यदि हामीलाई प्राविधिक सहयोग मानिसको जुन जनशक्तिको सहयोग चाहिएको छ भने हामी एकदमै तम तयार छौँ भन्ने कुरा राख्नु भएको छ। त्यसलाई परिचालन गर्ने विभागले एकीकृत रूपमा पालिकासित समन्वय गरेर पालिकाको माग अनुसार त्यो क्षेत्रमा कति जनशक्ति परिचालन गर्ने भन्ने सहयोग गर्न सक्छ र उहाँहरूले आफूले नै, किनभने पशुको संख्या कति छ, कहाँ कति के तथ्याङ्क त उहाँहरूलाई थाहा हुन्छ, त्योबाट उहाँहरूले नै त्यसमा चाहिँ सामान्य गृह कार्य गरेर त्यसमा फेसिलिटेसन त हामीले संघ सरकारले गर्छ नै, प्रदेश सरकार छ, संघ सरकार छ, र उहाँहरूले गर्नुभएको तयारीमा हामीले सपोर्ट गर्ने काम गर्छ।
1: कुराकानीमा हुनुहुन्छ वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा, उहाँ केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँमा चाहिँ कार्यरत हुनुहुन्छ र विशेष गरी बाढ़ी प्रभावित क्षेत्र रसुवा, नुवाकोट, धादिङ ती जुन जिल्लाहरू प्रभावित छन् त्यहाँनिरको अवस्था पनि उहाँ जानकार हुनुहुन्छ र त्यो क्षेत्रमा खटिएर काम पनि गरेको अहिलेको चाहिँ उहाँको अनुभव रहेको छ। खास गरी अहिले प्रभावित क्षेत्रका चाहिँ धेरै जसो मानिसहरूलाई सरकारले अस्थायी आवास र व्यवस्थापनको पाटोमा राखेर व्यवस्थापन गरिरहेको भनेर चाहिँ भनेको छ, तर मान्छेहरू जति अस्थायी आवासमा आएर बस्नुभयो यो राम्रो कुरा छ अहिलेको लागि अवस्था अनुसार, अब पशु चौपाया पशु पंक्षी फेरि पनि छुटे, अब कतिपय बग्नी बगे मर्नी मरे, कतिपय छुटेका पनि हुन सक्लान्, तिनीहरूको व्यवस्थापनको पाटोलाई हामीले कति ध्यान दिनुपर्ने हो, यो विषय कति संवेदनशील हो त?
0: एकदमै सरले उठाउनु भएको कुरामा के छ भने, पशुको पनि एउटा चाहिँ बाँच्न पाउने अधिकार हुन्छ, उसलाई पनि यो जुन अहिले जुन बाढीको कहरले गर्दाखेरि जति मानवलाई जति क्षति भएको छ, पशुमा पनि यो कस्तो भने इम्युनो कम्प्रोमाइज भन्छ कि, उसको रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ, किनभने उसलाई दाना छैन, आहारा छैन र बस्ने बास छैन। यदि यो भयो भने के हुन्छ भने, यस्तो बेलामा पनि ऊ तपाईँको वातावरण पनि अहिले कस्तो छ भने गर्मी छ, एकदम हुप्प गर्मी भएको अवस्था छ, पानी परिरहेको छ, बर्खाको समयमा के हुन्छ भने कन्डिसन चाहिँ एकदम विक हुन्छ। यो बेलामा यदि उसलाई राम्रो आश्रयस्थल पाएन, उसले राम्रो खाना पाएन, होइन, ओत लाउने ठाउँ भएन भने झन रोग फैलिने सम्भावना अझै बढी हुन्छ।
1: भनेको शारीरिक रूपमा पनि कमजोरकै अवस्था हो, पशु चौपायाको पनि पशु पंक्षीको पनि दुईटै कुरा जोड्दा
0: हजुर हो, त्यो अवस्था भयो भने के हुन्छ भने त्यसले झन् अझै रोग महामारी फैलिनसक्ने सम्भावना बढी हुन्छ। त्यो भएर हामीले बेलैमा उसलाई बस्ने वासस्थानको विषयमा हामीले तिरपालहरू कतिपय संस्थाहरूबाट हामीले तिरपाल पनि सहयोगको रूपमा दिनुभएको छ, पालिकासित समन्वय गरेर त्यो पठाइराखेका छौँ, तिरपालहरू लाउन सकिन्छ, त्यसपछि त्यसलाई दाना आहाराको व्यवस्थापन गर्न सकिन्छ। यसमा चाहिँ अब अहिले बिस्तारै रोडको वे नेटवर्क खोल्दाखेरि बिस्तारै काम भइराखेको छ र त्यसलाई चाहिँ कस्तो भयो भने पशुलाई त्यो स्ट्रेसबाट बचाउनको लागि हामीले त्यो किसिमको पुनर्स्थापनाका कार्यक्रमहरू हामीले लानै पर्छ र अहिले तत्कालै त्यो नभए पनि केही आपतकालीन केही बजेटको माध्यमबाट भए पनि त्यो किसानलाई पुनर्स्थापनाको लागि होइन गोठहरू निर्माण गर्नको लागि खोरहरू निर्माण गर्नको लागि चाहिँ हामीले केही न केही राहतको प्याकेजहरू अनुदानको मार्फतबाट दिनुपर्ने हुन्छ। र अर्को चाहिँ नि जुन कतिपय कृषकहरूले त बिमा गर्नुभएको छ नि त, त्यो बिमा गरेको कृषकहरूलाई छिटो बिमाको रकम चाहिँ उपलब्ध गराउनको लागि चाहिँ नेपाल सरकारले नै प्रयास गर्नुपर्छ। अहिलेको कन्टेक्स्टमा मलाई त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट देखेको चाहिँ बिमा गरिरहेको बिमाको क्लेम पनि छ नि त, त्यो कारणले गर्दा उहाँलाई त्यो राहत पुग्छ। र राज्यले पनि विशेष गरी अब प्रदेश सरकार छ, स्थानीय सरकार छ र संघ सरकार छ, यो तीनवटै सरकारले एकद्वार प्रणालीबाट किसानलाई पुनर्स्थापनाको लागि गोठहरू खोरहरू निर्माण गर्नको लागि उहाँलाई जति सक्दो छिटो यसलाई व्यवस्थापन गर्नुपर्ने जस्तो लाग्छ मलाई।
1: डाक्टर शर्माज्यू, तपाईँले जोडेको चाहिँ एउटा तनाव व्यवस्थापनको पाटो थियो, जो मानिसको त आफ्नो छँदैछ, पशु चौपायामा पनि त्यो खालको तनाव चाहिँ यो विपदका बेला हुन्छ, प्राकृतिक प्रकोपका बेला हुन्छ भन्ने हो। त्यस्तो केही लक्षणहरू पशु पंक्षीले चाहिँ तनाव भोग्यो, पशु चौपायाले चाहिँ तनाव भोग्यो, अथवा गाईले भैँसीले यो चाहिँ तनावमा छ है भनेर बुझ्न सक्ने त्यस्ता लक्षणहरू हुन सक्छन्?
0: एकदमै, किनभने तनाव अघि हजुरले जोड्नु भएको थियो कतिपय कृषकहरू नै हुनुहुन्न, कृषकै नभइसकेपछि उसले आफ्नो के भन्छ ओनर हुन्छ, जुन पाल्ने मान्छे हुनुहुन्छ उहाँ नै हुनुहुन्न, त्यस्तो बेलामा पशुको पनि मन हुन्छ, हेर्नुहोस् दिल हुन्छ उसको पनि, र उसले जब आफ्नो हेरचाह गर्ने मान्छे हुँदैन पक्कै पनि ऊ तनावमै हुन्छ, हेर्नुहोस् है, त्यो एउटा अवस्था छ। दोस्रो अवस्था के छ भने उसले आहारा दाना पानी नपाइरहेको अवस्था छ, त्यो बेलामा के हुन्छ भने सबै यो कस्तो भने पशुको र मान्छेको जुन शरीरभित्रको एउटा सिस्टम छ नि फिजियोलोजी, त्यो फिजियोलोजी एउटै नै हो, त्यो कारणले गर्दाखेरि उसले दाना हामीले खाना नपाउँदाखेरि जस्तो स्ट्रेस हुन्छ, हामीले चाहिँ नि बढी घाममा बस्दाखेरि जस्तो स्ट्रेस हुन्छ, यो पशुलाई पनि त्यस्तै नै स्ट्रेस हुन्छ। अघि मैले त्रिपालको कुरा गरेँ, यदि त्यो पशु बाहिरै घाममा होइन तपाईँको चर्को घाममा बस्ने चर्को वर्षामा बस्यो भने पनि उसले के हुन्छ भने तनाव बढी हुन्छ, तनाव बढी भइसकेपछि ऊ विभिन्न किसिमका रोगहरू भित्रैबाट आउँछ सर, त्यो भ्याकुते रोग भन्ने चाहिँ यो तनावकै कारणले गर्दाखेरि हुने रोग हो, भित्रकै शरीरभित्रकै कीटाणुको कारणले गर्दाखेरि त्यसलाई त्यो तनाव हुन्छ, स्ट्रेस भइसकेपछि उसले लड्न सक्दैन र त्यो ब्याक्टेरियाले गएर देखाउने रोग हो। भनेपछि त्यस्तै अरू रोगहरूबाट पनि ऊ चाहिँ संक्रमित हो, उसको चाहिँ आनी बानी व्यवहारबाट पनि थाहा हुन्छ, उसले पानी नखाने उसको जुन अरू बेलाको हावभाव हुन्छ त्यो नै चेन्ज हुन्छ कि, त्यो कारणले गर्दाखेरि पक्कै पनि हामी देख्न सक्छौँ, महसुस गर्न सक्छौँ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। भोटेकोशीको बाढ़ी प्रभावित जिल्लामा पशुधनको क्षति, सम्भावित महामारी र व्यवस्थापन बारे केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मासँग गरिएको थप कुराकानी बाँकी नै छ।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्क सँग
5: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले भोटेकोशीको बाढ़ी प्रभावित जिल्लामा पशुधनको क्षति, सम्भावित महामारी र व्यवस्थापनबारे वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मासँग कुराकानी गरिरहेका छौं। बाढ़ीले प्रभावित जिल्लामा जमीन पुरियो, बाली छैन, पशुधनमा क्षति भएको छ, शुद्ध र सुरक्षित पानीको समेत अभाव छ। यस्तो बेला पशु पंक्षीका लागि सुरक्षित पानी कसरी व्यवस्थापन गर्न सकिन्छ?
2: एकदमै सर, त्यसमा के हुन्छ भने पानीको स्रोत पक्कै पनि यो बेलामा अलिकति धेरै स्रोतहरू दूषित भएकै छ। त्यसलाई एउटा निसंक्रमण गर्ने विधि छ।
1: निसंक्रमण?
2: हजुर, त्यो चाहिँ हामीले क्लोरिन भनेर जुन हामीले सुनिरहेका छौँ नि, क्लोरिन ट्याब्लेट हुन्छ
1: भनेको त्यो गाई भैँसीलाई नै दिन हुने गरी मानिसले मात्रै पिउने कुरा रहेन कि?
2: एकदमै सर,
1: सबैलाई
2: एकदमै हामीले गर्ने नै यही हो। यदि हामीसित पानीको स्रोत, अब जस्तो रिभर्स अस्मोसिस गरेर ल्याएको पानीको स्रोत यदि जारको पानी छैन भने, त्यस्तो बेलामा हामीले जुन पानीको मुहान स्रोत छ त्यो पानीको स्रोतमा क्लोरिन ट्याब्लेट हालेर, क्लोरिन ट्याब्लेटलाई हजुरको त्यसले काम गर्ने भनेको 20 सेकेन्ड होइन, 20-25 सेकेन्डमा त्यो काम गर्छ। हामी त्यो ट्याब्लेट राख्छौँ, त्यसपछि त्यो आफै त्यो हराएर जान्छ, त्यसले चाहिँ निसंक्रमण गर्छ र त्यसको असर चाहिँ कम हुन्छ। हामीले चाहिँ लगभग आधा घण्टापछि त्यो ट्याब्लेट राखेको आधा घण्टापछि पशुलाई दियो भने कुनै पनि त्यसको हानि हुँदैन र त्यसले सम्पूर्ण ब्याक्टेरियाबाट चाहिँ जति ब्याक्टेरिया भाइरसहरू छ सबै मारिदिन्छ र हामी त्यसरी नै युज गर्नुपर्ने हुन्छ।
1: जमिन पुरियो, बाली पुरियो, खेतीयोग्य क्षेत्र छैन, पशुधन सकियो, यो चाहिँ अहिले विस्थापित क्षेत्र, बाढ़ी प्रभावित क्षेत्रको चाहिँ अवस्था हो। महामारी फैलिन नदिन हामीले अघिदेखि विभिन्न रोगमा चाहिँ खोप लगाउने भनेर भनेका छौं। अब त्यो ठाउँमा केही पनि छैन, तपाईँले भने जस्तै स्रोत साधनहरू राहतका रूपमा चाहिँ पुग्दैछन्, औषधि लगायतका कुराहरू, औषधि जो अलिकति बचे खुचेका पशुधन छन् तिनको चाहिँ औषधि र सँगसँगै अबको व्यवस्थापनका लागि राहतसँग के सामग्री पुगिरहेको छ र खोपको अवस्था चाहिँ के छ?
2: यसमा अहिले हामीले सुरुमा चाहिँ उपचारसँग सम्बन्धित केही राहत सामग्रीहरू वितरण गर्यौं, हस्तान्तरण गरिसकेको अवस्था छ। पशुसेवा कार्यालय मार्फत र कोही प्रशासन कार्यालय मार्फत पनि गइरहेछ भने पालिका क्षेत्रमा पनि गइरहेछ। र अर्को पछिल्लो हामी जाँदाखेरि चाहिँ हामी सब व्यवस्थापनको लागि चाहिने ग्लोभ्सहरू भयो, मास्क भयो, त्यसपछि चुना भयो, विशेष गरी सबैभन्दा अहिले युज गर्न सकिने भने चुनाले पनि धेरै निसंक्रमण गर्न सकिन्छ। त्यस्तै गरी निसंक्रमणको अर्को एउटा भिर्कोन भन्ने हुन्छ, भिर्कोन एउटा कम्पनीको नाम नजाओस् यसमा, धेरैले बुझ्नुहुन्छ यो भाषा। त्यस्तै गरी TS4 भिर्कोन जस्ता निसंक्रमणका औषधिहरू हुन्छन्, त्यो चाहिँ हामी स्प्रेयरको माध्यमबाट छर्नलाई पनि स्प्रेयर, त्यो निसंक्रमण औषधि, त्यसपछि गएर सबैभन्दा सपलाई छिटो गलाउनको लागि काम लाग्ने नुन, हेर्नुहोस् हाम्रो सिम्पल छ नि त कुरा, एकदमै साधारण छ, तर हामी नुनको अभावले पनि त्यो सपको गर्न सकिरहेको हुँदैनौँ। त्योबाट नुन पनि हामी पठाउँछौँ, चुना पठाउँछौँ, स्प्रेयर पठाउँछौँ, त्यसरी पठाइसकेका छौँ, दुई तिनवटा क्षेत्रमा पठाइसकेका छौँ र पालिकाबाट डिमान्ड हुने भएपछि फेरि त्यता पनि पठाउँछौँ। र अब अहिले पछिल्लो अवस्थामा हजुरले भ्याक्सिनको कुरा जोड्नुभयो, भ्याक्सिन लगाउनको लागि अहिले यो बर्खाको समय र एकदमै यो ह्युमिडिटी आर्द्रता बढी भएको समय भनेको चाहिँ आफैमा पशु कम्प्रोमाइज कन्डिसनमा हुन्छ, अघि मैले जानकारी गराइसकेँ। त्यो भएर अलिकति मौसम अलिकति राम्रो भएको, एनिमलको चाहिँ स्ट्रेसको कन्डिसन अलिकति तनाव चाहिँ अलिकति कम भएको अवस्थामा मात्रै त्यो भ्याक्सिन लगाउनु मिल्छ, तर हामी पूर्व तयारीमा बस्न पर्यो। त्यसको लागि एउटा पूर्व तयारीमा बस्न पर्यो, अर्को चाहिँ खोप भण्डारको लागि उपयुक्त त्यहाँ व्यवस्था छ कि छैन, जस्तो पालिकामा कतिपय अवस्थामा त्यो खोप भण्डारण गर्न सक्ने सुविधा नहुन सक्छ, त्यस्तो बेलामा चाहिँ हामी तुरन्तै आपतकालीन रूपमा हामी त्यसमा पशु सेवा कार्यालय मार्फत चाहिँ हामी पठाउँछौँ, जहाँ त्यो भण्डारण गर्ने उपयुक्त क्षेत्र ठाउँ छ त्यो ठाउँ भएको ठाउँमा चाहिँ जुन भ्याक्सिन स्टोर गर्न सक्ने भण्डारण गर्ने ठाउँ भएको ठाउँमा चाहिँ हामीले भ्याक्सिन तुरन्तै पठाइसकेको अवस्था पनि छ र उहाँहरूलाई यो भ्याक्सिन लगाउनको लागि जहाँ यदि महामारी फैलिहाल्यो भने चाहिँ लगाइहाल्ने भन्ने हिसाबले तयारीमा पूर्व तयारीमा छौँ। र हामीले एउटा कुरा ख्याल गर्नुपर्ने, यदि पशु तनावमा छ भने त्यो बेलामा चाहिँ भ्याक्सिन लगाउनु हुँदैन, यो चाहिँ म्यासेज चाहिँ सबै हाम्रो प्राविधिक साथीहरूलाई पनि यो बुझ्नुपर्ने जरुरी छ। भ्याक्सिन यदि तपाईँले त्यही लगाएको भ्याक्सिनले, यदि पशु तनावमा छ भने त्यही लगाएको भ्याक्सिनले रोग निम्त्याउन सक्छ।
1: यो बाटोतर्फ चाहिँ सबैले ध्यान दिनुपर्ने खाँचो रह्यो।
2: एकदम
1: केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ। र अहिले बाढ़ी प्रभावित जिल्ला नुवाकोटको कुरा गर्ने हो भने त्यहाँ विगतमा चाहिँ महामारीको रूप लिएको लम्पी स्किन भन्ने संक्रमण रोग संक्रमण चाहिँ देखिन थालेको भन्ने कुरा आएको छ। यो के हो?
2: यो नुवाकोटको विदुर नगरपालिकामा हाम्रो त्यहाँ डाक्टर साहबले चाहिँ गरिसक्नु भएको छ। त्यहाँ लम्पीको दुई चारवटा केस देखिसकेका थियो। तुरन्तै मलाई त्यो फोन आइसकेपछि पशु सेवा विभाग मार्फत पशु सेवा कार्यालय नुवाकोटमा भ्याक्सिन लैजानको लागि अनुरोध गरेर त्यो भ्याक्सिन पुगिसकेको अवस्था छ। अहिले विदुर नगरपालिकामा त्यो भ्याक्सिन भण्डारण गरी अब लगाउने चरणमा हुनुहुन्छ उहाँहरूले। र त्यसमा प्राविधिक सहयोगको लागि केही चाहिन्छ भने हामीले चाहिँ सहयोग गर्न तयार छौँ। हामीसँग टिम छ, हामीसँग अरू संघ संस्थाहरू हुनुहुन्छ, कृपया हामीलाई फोन गरिदिनु होला भनेर भनिसकेका छौँ। र त्यो एकदम पूर्व तयारीको अवस्थामा छ र उहाँले भ्याक्सिन लगाउनको लागि अब शुरू गर्छौँ भन्ने कुरा गरिसक्नु भएको छ।
1: अहिले नुवाकोटको विदुर भनेर जोड्नुभयो, त्यहाँ यो लम्पी स्किन देखिनुको कारण चाहिँ अहिलेको बाढी हो कि अथवा अरू विगतको चाहिँ रोगसँगको चाहिँ अवशेषहरूको कारण हो त? के सम्बन्ध चाहिँ के छ?
2: यो कस्तो छ भने यो अगाडि हामीले जुन लम्पी स्किनको जुन रोगको जुन भ्याक्सिन लगायौं त्यसको चाहिँ अवधि जुन भ्याक्सिनको काम गर्ने अवधि एक वर्षको हुन्छ। एक वर्ष नपुग्दै एक वर्ष पुग्नुभन्दा अलिकति अगाडि त्यो भ्याक्सिन लगाइसकेको हुनुपर्छ। यदि त्यो किसानले त्यो भ्याक्सिन लगाउनु भएको छैन भने त्यो संक्रमण जतिखेर पनि फैलिन सक्छ। त्यो कारणले गर्दाखेरि अहिले हाम्रो चाहिँ त्यो बाढीको कारणले माथिल्लो भेगको पशु त्रिशुली भन्दा माथिल्लो भेगका पशुहरूबाट यता सरेको भन्न त म ठ्याक्कै सक्दिनँ। अर्को कारण के हो भने भ्याक्सिन नलगाएको र अर्को जुन तनाव पशुमा जुन तनाव भयो नि त्यो तनावको कारणले गर्दा र भ्याक्सिनको चाहिँ समयावधि सकिएको कारणले गर्दाखेरि यो चाहिँ संक्रमण फैलिएको हो जस्तो लाग्छ।
1: यो अझै थप फैलिने जोखिम चाहिँ कति हो? तपाईँले पूर्व तयारी चाहिँ भइरहेछ र कामहरू गरिरहेछ भनेर भन्नुभयो, फेरि तनावको बेला चाहिँ खोप नलगाउने भनेर पनि भन्नुभएको छ। यहाँनिर अलिकति कुरा क्लियर पारिदिन सक्नुहुन्छ कि यसलाई स्पष्ट पार्दा?
2: यसमा चाहिँ कस्तो छ भने यसको पनि विभिन्न भ्याक्सिन लगाउने विधिहरू छन्, तरिकाहरू छन्। यसमा चाहिँ के गर्नुपर्छ भने जस्तो जहाँ संक्रमण फैलिएको छ त्यो संक्रमण फैलिएको क्षेत्रलाई केही सीमित
1: उदाहरण विदुर
2: विदुर विदुरको एकदम नजिकको त्यही हजुरको एउटा गाउँ अथवा एउटा वडाको एउटा चाहिँ एउटा क्षेत्रलाई तोकेर त्यहाँ जति संक्रमण फैलिएको छ तिनीहरूलाई आइसोलेसनमा राख्ने, छुट्टै राख्ने, सो नसरेकोलाई अनि जुन त्योभन्दा बाहेककोलाई चाहिँ घेराबन्दीमा गोलो घेरामा रिङ भ्याक्सिनेसन भन्छौँ हामी होइन, त्यो घेराबन्दीमा त्यसको वरिपरिको क्षेत्रमा चाहिँ त्यो भ्याक्सिन लगाउनु पर्ने हुन्छ। र त्यो भ्याक्सिन लगाउँदै गर्दाखेरि पनि हामीले कुनलाई छोड्न पर्यो भन्दाखेरि जुन साना बच्चाहरू छन्, जहाँ राम्रो आहार दिएर पुगेको छैन, जहाँ रोगी पशुहरू छन्, अलिकति कम्प्रोमाइज स्टेजमा भएका पशुहरूलाई चाहिँ लाउनु भएन, अरू ठिकठाक अवस्थामा भएका दाना आहार खाइरहेका त्यस्ता पशुहरूलाई चाहिँ आजै अहिले तुरन्तै लगाइहाल्नुपर्छ। हामीले त्यही हिसाबको चाहिँ कुराकानी उहाँ हाम्रो डाक्टर साहबहरूसित उहाँ कुरा गरिसकेका छौँ।
1: तपाईँहरू लगाउनुपर्छ भनेर चाहिँ पूर्व तयारीमा छौँ भन्नुभयो, मानिसहरू चाहिँ घरबार विहीन घर नभएर चाहिँ अस्थायी आवासमा बस्नु भएको छ, सरकारको तथ्याङ्क हेर्दाखेरि सबै चाहिँ त्यसो हुनुहुन्छ, प्रभावित क्षेत्रमा चाहिँ पशु चौपाया छन्, अब त्यो व्यवस्थापन चाहिँ कसले गरिदिन्छ त?
2: हामी सँगसँगै छौँ, सर। हामी संघीय सरकारबाट जस्तो भ्याक्सिनको वितरणको भयो त्यसपछि गएर यदि चाहिने प्राविधिक जनशक्ति छ भने हजुरलाई हामीले के भनेको छौँ भने स्थानीय पालिकाको जसले लिड गरिराख्नु भएको छ पशु सेवा शाखा, त्यो पशु सेवा शाखा लिड गर्ने सरहरूलाई हामीले के भनेको छ भने जनशक्ति चाहियो जनशक्ति, भ्याक्सिन चाहियो भ्याक्सिन, हामी कुनै पनि अवस्थामा कुनै पनि बेलामा हामी तम तयार छौँ। र हामीलाई पशु सेवा विभागलाई जुन संघ संस्थाहरू हुनुहुन्छ उहाँहरूले पनि के भन्नुभएको छ भने जनशक्ति चाहियो अथवा के सहयोग चाहियो हामी चाहिँ हामी सहयोग गर्न तयार छौँ सर भनेर हामीलाई पटक पटक भनिराख्नु भएको अवस्था छ। भनेपछि हामी दुईटै क्षेत्रमा समन्वयकारी भूमिका खेलिराखेका छौँ। उहाँहरूले भनिसकेपछि प्राविधिक साथीहरूले भनिसक्नु भएपछि हामी गएर हामीले आफ्नो क्षेत्रबाट कसरी समन्वय गरेर हामी त्यो छिटो छरित रूपमा पशुको भ्याक्सिनेसन गर्न सक्छौँ त्यसमा हामी लागिरहेका छौँ।
1: भनेपछि विगतमा त किसानहरूले भोग्नु भएको हो लम्पी स्किन चाहिँ कति जोखिमयुक्त कति संक्रमणयुक्त रोग हो पशु चौपायो पशु चौपायका लागि भनेर, तर अब अहिले विदुरबाट चाहिँ त्यो देखिएको छ भन्ने हो भने यसको फैलावट यो चाहिँ भोलिको चाहिँ जोखिम कति आकलन गर्न सकिन्छ अथवा त्यो अवस्था चाहिँ के छ पूर्वानुमानको कुरा एउटा?
2: एकदमै सर, अब अहिले जुन लम्पीको त्यहाँ देखियो नि हामीले तुरन्तै इमिडिएट रेस्पोन्स यति छिटो रेस्पोन्स पहिला भयो कि भएन थाहा भएन, हामीले अहिले चाहिँ त्यसको रेस्पोन्स एकदम इमिडिएट रेस्पोन्स गरेका छौँ। इभन हजुरको यो खोरेतको पनि खरिद रोग पनि फैलिन सक्ने सम्भावना हुन्छ। त्यसको लागि भनेर मैले अघिले हजुरलाई जाहेर गरिसकेको कुरा छ, भ्याक्सिनहरू तमतयार अवस्थामा राख्ने, सम्पूर्ण पालिकाहरूलाई जुन प्रभावित बाढी प्रभावित क्षेत्रसँग जोडिएका पालिकाहरू है, ती पालिका 1500 पालिकाहरू हुनुहुन्छ नि, उहाँहरूसित सम्पर्कमा निरन्तर
1: 15 पालिका प्रभावित भनेर सरकारले भनेको छ, तपाईँले जोड्न खोजेको त्यही हो।
2: त्यो पालिकासँग सम्बन्धित पशु सेवा शाखामा काम गर्ने प्राविधिक डाक्टर साथीहरूसित कुरा भइराखेको छ, र उहाँहरूले कतिपय उसमा चाहिँ हामीले जिल्ला पशु सेवा कार्यालय चितवनमा होइन अनि नुवाकोटमा हामीले पठाइसकिसकेपछि उहाँहरूबाट पनि कोअर्डिनेसन, किनभने अब तीन तहको सरकारले आफ्नो च्यानलबाट काम गर्नुपर्ने हुन्छ र पशु विभागबाट भ्याक्सिन पठाउनको लागि गर्नुको लागि एकदम तमतयार अवस्थामा छ। र अघि मैले हजुरलाई जाहेर गरे जस्तै कर्मचारी जनशक्तिको व्यवस्थापनमा पनि हाम्रो तर्फबाट हुने सहयोगको लागि उहाँहरूलाई भनिसकेका छौँ र हामी निरन्तर सम्पर्कमा छौँ।
1: हामीसँग आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हुनुहुन्छ वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा। हामीले विशेष गरी अहिले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ, त्यसै गरी कम प्रभावित चितवन, गोरखा लगायतका जिल्लामा चाहिँ पशु चौपायामा चाहिँ हुन सक्ने संक्रमण
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: भएका वन्यजन्तुमा भएका रोग पनि यिनै नै छन् के है, बाहिरपट्टि अरू अरू हामी जङ्गली जनावरमा हुने रोगहरू भनेर अर्कै पढ्छौँ, तर हाम्रो नेपालको परिवेशमा हाम्रो क्षेत्रमा भूगोलमा भएका रोगहरू यिनै नै हुन्। त्यो कारणले गर्दाखेरि त्यस्तो नयाँ रोगहरू चाहिँ अहिले तत्कालै आउन सक्ने सम्भावना छैन। र अर्को कतिपय रोगहरू चाहिँ हाम्रो यो हाम्रो बोर्डर एरियाबाट
1: सीमा क्षेत्रबाट
2: चाहिँ त्यसरी भित्रिने केही अब अफ्रिकन स्वाइन फिभर हजुरले सुनिराख्नु भएको छ होइन, त्यसपछि बर्ड फ्लू पनि पुरानै रोग हो, अफ्रिकन स्वाइन फिभर पनि भर्खरै आएको, लम्पी स्किन पनि धेरै भएको छैन होइन, धेरै 3-4 वर्ष त भयो होइन, त्यो कारणले गर्दाखेरि यी रोगहरूभन्दा बाहेकको रोगहरू आउने सम्भावना त छैन। तर यसैमा हामीले द्रुत प्रतिकारको कार्यलाई चाहिँ एकदमै महत्त्व दिएर काम गर्नुपर्ने देखिन्छ, किसानको विशेष गरी पशुलाई सुरक्षण गर्नको लागि,
1: पशुको सुरक्षण गर्नका लागि तपाईँले द्रुत रूपमा चाहिँ काम गर्नुपर्छ भनेर भन्नुभयो। पशुको चाहिँ तनावग्रस्त अवस्था एउटा तपाईँले अघि बुझाइसक्नु भएको छ, अब चाहिँ पोषणको कमी निकै ठूलो जोखिमको अवस्था चाहिँ देख्न सकिन्छ एउटा कुरा, किन भन्दा चर्ने ठाउँ छैन, खाने र सुरक्षित रूपमा बस्ने आश्रय स्थल छैन, मानिसकै छैन, पशु चौपाएका लागि हुने तत्कालै हुने कुरै रहेन, उपचारको पहुँच पनि अब कति पुग्यो कति पुगेन त्यो लेखाजोखाकै विषय रहला, यी यस्ता समस्याले गर्दाखेरि अबको अवस्था के पूर्वानुमान गर्न सकिन्छ र तपाईँले भने जस्तै संघ संस्था होलान्, निकटका पालिका होलान्, अरू सरोकारवाला निकाय होलान्, तपाईँहरू आफै पनि होला, गर्नुहुन्छ के पहिला अवस्था त्यसपछि चाहिँ गर्नुहुन्छ के?
2: यसमा चाहिँ अहिले हजुरले उठाउनु भएको विषयमा कतिपय अवस्थामा दाना आहारको कमीको कारणले गर्दाखेरि पशुको उत्पादन घट्ने छ,
1: त्यो एउटा समस्या त हो नि,
2: एकदमै यसले के जनाउँछ हजुर, पशु उत्पादन घट्नु पनि त एउटा समस्या हो, किनभने हिजो आर्थिक रूपमा एउटा समान उसले पैसा के आर्थिक रूपमा उत्पादन गरेको थियो, किसानको चाहिँ जीवनस्तर चाहिँ खस्कियो, उपभोक्ताले स्वस्थ होइन पशुबाट हुने उत्पादनहरू चाहिँ खान पाइराख्नु भएको,
1: दुध मासु नै नपाउने, अन्डा नै नपाउने समस्या हुन सक्ला
2: होइन, किनभने धेरै चाहिँ नुवाकोट त हजुरको कुखुराको एकदमै राम्रो
1: समावेश
2: भनिन्छ, त्यो धेरै कुखुरा चाहिँ नाश भएको छ त्यहाँनिर है, इभन प्यारेन्ट फार्महरू त्यसको चाहिँ प्यारेन्ट फार्महरू पनि क्षति भएको अवस्था छ,
1: चल्ला निकाल्ने फार्महरू भन्नु
2: हो, चल्ला निकाल्ने फार्महरू हजुर, अनि अर्को चाहिँ सबैभन्दा अहिले जुन बाटोको जुन सड़कको सञ्जाल छ, त्यो सड़कको सञ्जालमा भएको क्षतिको कारणले गर्दाखेरि त्यसले आहाराको लागि विशेष गरी कुखुरा र बङ्गुरको लागि एकदमै बढी समस्या देखिएको छ, र अहिले त व्यावसायिक रूपमा पाल्ने गाई भैँसी पाल्ने पनि कृषकहरू हुनुहुन्छ, र त्यो भेगमा चाहिँ खासै व्यावसायिक गाई भैँसीको कृषक नभए तापनि उहाँहरूले यो तयारी दानाहरू खुवाउनुहुन्छ। तयारी दाना खुवाएर पाल्ने पशुहरूको लागि चाहिँ यो सड़क सञ्जालमा भएको जुन डिस्कनेक्सनले गर्दाखेरि धेरै समस्या हुन सक्छ कि भन्ने देखिएको छ, एउटा उत्पादन उत्पादकत्वमा। र अर्को चाहिँ नि हामीले अलिकति आकलन गर्न पनि सकिने विषय के हो भने यो थुनेलोको समस्या पनि बढ्न सक्छ कि, किनभने त्यो जुन पानीको स्रोतबाट होइन अनि तपाईँको खोर गोठहरू राम्रो नहुँदाखेरि उनीहरू बाहिरै बस्दाखेरि चाहिँ त्यहाँनिर थुनेलोको कारणले पनि धेरै चाहिँ समस्या सिर्जना हुन सक्छ जस्तो देखिन्छ।
1: भनेको यी चुनौतीहरू छन्। अब चाहिँ मैले अघि नै भन्दै थिएँ चुनौतीहरू छन्, गर्नुपर्ने निकायहरूले चाहिँ के चाहिँ गर्लान् र गर्नुपर्ने के हो भन्ने पनि चासो थियो।
2: एकदम यसमा चाहिँ कस्तो भने हामीले सड़क सञ्जालको लागि है तीव्र रूपमा यसमा चाहिँ सड़क विभाग हाम्रो नेपाल सरकार
1: पहिला चाहिँ सड़क सञ्जाल अलि छिटो जोडिदिनु पर्यो भन्ने
2: हो। यो किसानको लागि, उपभोक्ताको लागि, देशको आर्थिक स्थिति सुधार गर्नको लागि मेरुदण्डको रूपमा रहेको सड़क सञ्जाल यदि विस्तार भयो भने धेरै कुरा चाहिँ हदसम्म चाहिँ समाधान हुन्छ। त्यो भएर सड़क सञ्जाललाई पहिलो प्राथमिकता दिनुपर्छ। दोस्रो प्राथमिकता भनेको हामीले पुनर्स्थापना भनेको एउटा मान्छेको मात्रै पुनर्स्थापना होइन, पशुको पनि पुनर्स्थापना गर्नुपर्ने हुन्छ। यसको लागि अघि मैले जाहेर गरिसकेका छु, संघ प्रदेश र स्थानीय तहबाट गोठ र खोर निर्माणको लागि अनुदानको कार्यक्रमहरू ल्याउनु पर्यो, किनभने त्यो मैले अघि रोगसँग पनि जोडेँ, उनीहरूको तनाव व्यवस्थासँग जोडेँ, उनीहरूको स्वास्थ्यतासँग सम्बन्धित कुराहरू पनि जोडेँ, त्यसको उत्पादन उत्पादकत्वलाई चाहिँ कायम गर्नको लागि त्यो काम पनि गर्नुपर्ने देखिन्छ अहिले तत्काल रूपमा।
1: केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। भोटेकोशी बाढ़ी र त्यसपछि उत्पन्न जोखिमका विषयमा केन्द्रित रहेर हामी कुराकानीमा छौं र यो जोखिम कृषि पशुपालन र व्यवसायसँग चाहिँ सम्बन्धित, जहाँनिर अब चाहिँ मरेका पशु चौपायाबाट पशु पंक्षीबाट चाहिँ अर्को महामारीको जुन शंका गरिएको छ, महामारी हुन सक्छ भनिएको छ, त्यसको चाहिँ अहिलेको अवस्था के हो र हुन सक्ने सम्भावित महामारीको चाहिँ न्यूनीकरण, जोखिम व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरालाई हामीले यो कार्यक्रममा आज जोड़िरहेका छौं। तपाईँले विपद व्यवस्थापन नीतिको कुरा गर्नुभयो, त्यसै गरी पशु पंक्षीको सुरक्षित व्यवस्थापनको चाहिँ एउटा विधि प्रक्रियाको चाहिँ कुरा पनि जोड्नुभयो र किसानलाई अबको पुनर्स्थापनामा जोड्नुपर्छ भनेर पनि भन्नुभयो। कुराहरू चाहिँ यिनै अब चाहिँ अहिले ध्यान दिनुपर्ने विषय हुन्। यो तपाईँहरू भदौ 10 को बाढी पछाडि 11 गते चाहिँ प्रभावित क्षेत्रमा चाहिँ खटिनुभयो तर फर्किनुभयो, अलिक त्यहाँ अवस्था देखेर चाहिँ फर्किनुभयो। अबका दिनमा चाहिँ त्यस्ता विपद पर्दाखेरि फर्किनै नपर्ने तत्कालका तत्काल चाहिँ जे सेवा दिनुपर्ने हो त्यो सेवा पुर्याउन सक्ने गरी खास गरी यही पशु पंक्षी र यो क्षतिको सन्दर्भमा चाहिँ पूर्व तयारी के गर्नुपर्ने रहेछ त, अहिले के खड्कियो तपाईँहरूलाई?
2: हामीले चाहिँ कस्तो भयो भने यो जस्तो बाढीको प्रकोप एक खालको हुँदोरहेछ, पहिरोको प्रकोप अर्को हुँदोरहेछ, भूकम्पको प्रकोप अर्को हुँदोरहेछ, यसले पशुमा गराउने क्षतिको प्रकार अलिकति फरक र भिन्न हुँदोरहेछ। त्यो कारणले गर्दाखेरि अब अहिले हामीसँग ती आबद्ध संस्थाहरू जुन विभागसँग जोडिनु भएका आबद्ध संस्थाहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि त्यो व्यवस्थापकीय हिसाबले हामीले के गर्नुपर्छ भन्ने कुरा एउटा चाहिँ सिकाइ भयो, किनभने हामी उहाँहरूसित सरकारवालासित मिटिङ पनि बस्यौं र यस भोलि विपद आयो भने कसरी जाने, जस्तो एउटै पालिकामा सबैजना एकैचोटि जानुभन्दा विभिन्न पालिकामा प्रभावित क्षेत्रमा विभिन्न जनशक्तिहरू परिचालन गर्न सकियो भने सबै क्षेत्रतिर समन्वयकारी हिसाबले र समानुपातिक हिसाबले चाहिँ सेवा प्रवाह गर्न सकिन्छ भन्ने हिसाबको अहिले हामीलाई त्यो एउटा खड्किएको छ, त्यो व्यवस्थामा भोलिको दिनमा हुन्छ। र प्रकोपको विपदको प्रकृति अनुसार चाहिँ हामीले व्यवस्थापकीय पाटोलाई जस्तो राहतको हाम्रो विभागमा पनि त्यस्तो किसिमको विपद व्यवस्थापन भन्ने हाम्रो कोष पनि छ, त्यो कोषकै हाम्रो कार्यक्रमबाट पनि हामीले त्यो व्यवस्था अहिले व्यवस्थापन गरेका हौं। त्यसमा चाहिँ कस्तो भयो भने अहिलेको कन्टेक्स्टमा हामी जाँदाखेरि जुन फर्कियौँ भन्ने जुन हजुरलाई भन्यौं, हामी त त्यहाँ कस्तो भने पशुसेवा कार्यालय नै आधा क्षति छ, हजुरको रसुवाका पशुसेवा शाखा नै बगाएको छ, प्राविधिकहरू धन्न धन्न बाँच्नु भएको अवस्था छ, कतिपय भाग्नुभयो, कतिपय हाम्रो प्राविधिकहरू पनि धन्न हाम्रो जनको क्षति त भएन हाम्रो प्राविधिकहरूको, तर सबै
1: प्रभावित
2: भन्नुभयो होइन, अनि उहाँले गएर उहाँको पशु सेवा शाखामा भएका औषधिहरू पनि बगाएर लयो, पशु सेवा कार्यालयमा भएका औषधि सामग्रीहरू पनि बगाएर लयो, उहाँहरू आफै बस्न सक्ने अवस्था भएन, उहाँहरू होटेलमा बास बस्नुपर्ने अवस्था आयो भनेपछि बिचरा त्यो किसिमको कोही काठमाडौँमा घर नजिक भएको मान्छे त काठमाडौँमा त्यही राति पनि फर्कनुपर्ने अवस्था आयो। त्यो कारणले गर्दाखेरि विपदको लागि एउटा पूर्व तयारी गर्नु एकदमै जरुरी छ, त्यसको लागि यो गर्छौँ भने एउटा चाहिँ प्रोटोकल बनाएर जानु जरुरी देखिन्छ। हामीले त्यो अनुसारको गऱ्यौँ भने कतिपय अवस्था गऱ्यौँ र कतिपय अवस्था हामीले सोचेको भन्दा बाहिर हुँदो रहेछ, जति हामीले सोच्छौँ त्यो अब अहिले चाहिँ हाम्रो भोगाइ भयो, प्रत्यक्ष भोगाइको कारणले गर्दाखेरि धेरै कुराहरू हामीले यही यो भोगाइको आधारमा चाहिँ यसलाई अलिकति छोट्याउन सकिने मात्रै हो हामीले काम चाहिँ फेरि आफ्नो हिसाबले कसरी मूल्याङ्कन गर्नु छ उहाँहरूको विषय भयो, किसानको मूल्याङ्कनको विषय भयो, तर हामीले आफ्नो हिसाबले चाहिँ हामीसँग भएको स्रोत साधनलाई परिचालन गर्न कमी गरेका छैन भन्ने लाग्छ। र हजुरले भन्नुभएको जस्तो केही न केही पाठ सिकेर अलिक छिटो र प्रभावकारी ढङ्गले चाहिँ हामी भोलिको दिनमा अवश्य अगाडि बढ्छौँ, काम गर्ने जमर्को गर्छौँ।
1: यो तपाईँले राख्नुभयो डाक्टर प्रवेश शर्माज्यू, तपाईँ आफै कुनै एउटा चाहिँ जिल्लाको चाहिँ बाढी प्रभावित किसानका रूपमा हुनुहुन्थ्यो, यो उदाहरणका लागि मानौ हामी कुराकानी जोड्दै गर्दा, र यसै गरी समस्या भोग्नु पर्थ्यो भने तपाईँको सरकारतिर फर्केर संघ संस्थातिर फर्केर स्थानीय तहसँग फर्केर अपेक्षा के हुन्थ्यो त?
2: सबभन्दा पहिला त म यदि कृषक यदि हुन्थे भने मेरो गोठमा भएको कति क्षति भयो होइन, सरकारबाट त्यो तथ्याङ्क संकलन यथाशीघ्र होस् एउटा। दोस्रो कुरो, मेरो पशु उपचार चाहिएको छ कि पशु नै बगाएर लयो भने कति क्षतिपूर्ति पाउने हो, त्यो क्षतिपूर्तिको व्यवस्था राज्यले गरोस्, यथासक्यो छिटो गरोस्, मैले बिमा गरेको छु भने बिमा रकम मैले दावी गरेको रकम मैले प्राप्त गर्न पाऊँ भन्ने विषयमा चाहिँ म यदि किसान भएको भए त्यही नै हुन्थ्यो होला मेरो अपेक्षा,
1: त्यो अपेक्षा हुन्थ्यो। उसो भए त ती बाढी प्रभावित क्षेत्रबाट धेरै चाहिँ युवा किसान, युवा व्यवसायी र भइरहेका किसानहरू पनि अब चाहिँ हामी यो पेसातर्फ, यो कामतर्फ, कृषि कर्मतिर, पशुपालनतर्फ चाहिँ फर्किन सकिन्नौ कि भन्ने एउटा निराशा उत्पन्न होला, त्यसले चाहिँ पलायनबाट चाहिँ अर्को संकट निम्त्याउला। तपाईँले विशेष गरी रोग संक्रमणका कुराहरू हेर्नुहुन्छ, क्षतिका कुरा तपाईँले त्यो प्रभावित क्षेत्रमै पुगेर हेर्नुभयो भनेपछि अब यहाँबाट ती किसान, ती युवा भोलि चाहिँ त्यही पेसामा चाहिँ फर्किनलाई हामीले लैजानुपर्ने कार्यक्रम चाहिँ कस्ता हुनु पर्ला त?
2: यसमा विशेष गरी युवा लक्षित जुन कार्यक्रमहरू पनि छ नेपाल सरकारले लगेकै छ, त्यसमा चाहिँ विशेष गरी पशुपन्छी क्षेत्रमा काम गर्नको लागि युवाहरूलाई चाहिँ
1: तपाईँ हाम्रो अनुभव तपाईँ फिल्डमा खटिएको हुनाले, प्रभावित क्षेत्रमा खटिएको हुनाले मैले राखेको चासो हो यो
2: एकदम। यसमा चाहिँ कतिपय अवस्थामा किसानले जस्तो दानाकै कुरामा अस्ति हामीले सुन्नमा आयो, नुवाकोट जिल्लामा दाना पुर्याउँदाखेरि दानाको लानीको जो भाडा छ नि त्यस्तो भाडा चाहिँ अब 25,000-30,000 लायो भन्ने कुरा आयो सडकको कारणले गर्दाखेरि। त्यस्तो बेलामा चाहिँ कस्तो हुन्छ भने किसानले त्यो दाना त हजुरको जति हो त्यसको मूल्य किसानले किन्दाखेरि त्यति नै हुनु पर्यो, त्यस्तो क्षेत्रमा जस्तो त्यो गाडीकै भाडामा ट्रान्सपोर्टेसनको लागि होइन हजुरको पैछारी गर्दाखेरि लाग्ने खर्च त सरकारले बिहोर्दियो भने त किसानले त्यही पैसामा चाहिँ उनले प्राप्त गर्न सक्छ।
1: यस्तो बेला सरकार चाहिन्छ,
2: हो यस्तो बेला सरकार चाहिन्छ, सरकारले गर्ने काम यो हो। किसानले धेरै ठूलो कुरा माग गर्नुहुन्न कि, किसानले सानो कुराबाट सोल्युसन माग्नुहुन्छ। अर्को कुरो के हो भने एउटा ग्यारेन्टी, क्षतिपूर्तिको ग्यारेन्टी, जस्तो एउटा बिमाको मार्फतबाट एउटा क्षतिपूर्तिको ग्यारेन्टी हुन्छ भने अर्को भनेको चाहिँ के हो भने जसले बिमा गर्नुभएको छैन उहाँ त कृषकै हुनुहुन्छ नि, उहाँले त गाई भैँसी नै पाल्नुभएको, उहाँले कुखुरै पाल्नुभएको, उहाँहरूको बिमा नगरे पनि राज्यले उहाँहरूलाई उचित क्षतिपूर्ति दिएर उहाँहरूलाई चाहिँ एउटा भोलि मनोबल, भोलि मैले यो व्यवसाय गरेँ भने पनि यस्तो विपत्ति आयो भने त मेरो जान्छ भनेर त्यो पलायन हुने अवस्था नआओस्, यसको लागि चाहिँ तुरन्त क्षतिपूर्तिको व्यवस्था राज्यले लिनुपर्छ, जिम्मा लिनुपर्छ। उहाँ कृषक भनेको चाहिँ हजुरको उहाँले आफ्नो व्यवसाय मात्रै गर्नुभयो भने उहाँ त जीवनदाता हो, उहाँले उत्पादन गरेका पशु उत्पादन सामग्री, उहाँले उत्पादन गरेका कृषिका कुराहरू होइन धान मकै खाएर नै हामी बाँचिरहेका छौँ भनेपछि किसान भनेको भगवान हुन्, त्यो कारणले गर्दा किसानलाई भगवानको दर्जा दिएर राज्यले चाहिँ संरक्षण गर्नुपर्छ, प्रोत्साहन गर्नुपर्छ, र जुनसुकै विभिन्न माध्यम हुन सक्छन् उहाँहरूलाई चाहिँ पुनर्स्थापना गर्ने त्यो कुरामा राज्य अग्रसर भएर लाग्नुपर्छ जस्तो मलाई लाग्छ।
1: अब हुन त आफै पनि ती 15 पालिका प्रभावित क्षेत्रमा छँदैछन्, प्रभावित पालिकाहरू हुन्, जनप्रतिनिधिले पनि कति गर्न सक्ने कति नसक्ने भन्ने कुरा रहला। ठ्याक्कै अब यही पुनर्स्थापनामा चाहिँ र महामारी थप फैलिन नदिन त्यहाँ तत्काल गर्न सक्ने केही उपायहरू छन्?
2: पुनर्स्थापनाको लागि त हामीले अहिले नै त्यस्तो कुनै आकस्मिक बजेटहरू छ भने हामीले तुरन्तै गोठ होइन उसको लागि गाई भैँसीको लागि गोठहरू खोरहरू बनाइदिन सकिन्छ, तर त्यो ठाउँ हेरेर है। यसमा चाहिँ कतिपय चिजमा कस्तो छ भने अब घरै हजुरको नदीको किनारमा छ, पहिला जमानामा घर अलि माथि राख्ने नदीको किनारमा खेतीबारी गर्ने भन्ने थियो, तर हाम्रो सडकको पहुँचको कारणले गर्दाखेरि चाहिँ त्यो हुन सकिराखेको छैन। तथापि यदि हामीले त्यो गाई भैँसीको गोठ पनि अलिक सुरक्षित स्थानमा बनाउन सकियो भने त खेती कम गर्न सकिन्थ्यो नि त, जस्तो कुखुराको फार्महरू होइन हाम्रो डाँडामा राख्न सकिन्छ, त्यहाँ बाटोको सुविधा गरेर होइन, किनभने एउटै कुखुरा फार्मबाट धेरै मासु चाहिँ नि उत्पादन हुन सक्छ अनि त्यसले गर्दा हाम्रो पोषण जुन मानवको पोषण छ त्यसलाई बचाइराखेको हुन्छ। त्यो हिसाबले गोठहरू बनाउँदाखेरि प्राविधिक रूपमा उहाँलाई सहयोग गर्नु पनि देखिन्छ र भ्याक्सिनेसनको कुरा अहिले मैले गरिसकेँ। पशु चपाईलाई बचाउनको लागि रेगुलर रूपमा नेपाल सरकारले आफ्नो हिसाबले गरिराखेका छ र त्यसमा अझै पनि अझै लाग्नुपर्छ जस्तो लाग्छ मलाई।
1: उहाँ हुनुहुन्थ्यो केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिऊ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीबाट 15 पालिकाका 16,000 भन्दा बढ़ी घरधुरी प्रभावित, झण्डै 64,500 नागरिक पीड़ामा। नेपाललाई वित्तीय सहायता दिन लस एण्ड ड्यामेज कोष सकारात्मक सहायता छिट्टै उपलब्ध गराउन पहल गर्ने आश्वासन। मुस्ताङको लमानथाङमा भूकम्पबाट 30 घरमा क्षति, धेरै घरमा चिरा परेकाले भत्किने जोखिम। ब्रिक्स सम्मेलनमा जलवायु सहकार्यलाई प्राथमिकता दिँदै भारत चिनिया राष्ट्रपति सी जिनपिङ पनि सहभागी हुँदै। र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको भीषण बाढ़ीका कारण 5 जिल्लाका 15 पालिकामा ठूलो संख्यामा घरधुरी तथा जनसंख्या प्रभावित भएका छन्। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 15 पालिका रहेका छन्। बाढ़ीबाट 16,110 घरधुरीका 64,335 जना प्रभावित भएका छन्। प्रत्यक्ष रूपमा बाढ़ीबाट 7,570 घरधुरी प्रभावित छन्। प्रभावित जनसंख्या मध्ये 16,769 पुरूष, 16,192 महिला रहेका छन्। रसुवामा 4 पालिकाका 16 ओडा बाढ़ीबाट प्रभावित भएका छन्। नुवाकोटमा 4 पालिकाका 21 ओडा प्रभावित भएका छन्। यस्तै धादिङमा 4 पालिकाका 19 ओडा प्रभावित भएका छन्। गोर्खामा 2 पालिकाका 10 प्रभावित भएका प्राधिकरणले जनाएको छ। यस्तै चितवनको इच्छा कामना गाउँपालिका वडा नम्बर 3, 4, 5 र 6 प्रभावित छन्। बाढ़ीका कारण क्षति पुगेको करिडोर तथा बफर क्षेत्रभित्र अनुमानित 796 भवन रहेका छन्। ती क्षेत्रमा 910 घरधुरीका 4,090 जना प्रभावित भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन गरेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु, बाल बालिका तथा प्रजनन स्वास्थ्यमा परेको प्रभावको नियमित अनुगमन तथा स्वास्थ्य सेवा सुनिश्चित गर्न समिति गठन गरिएको हो। विपदको अवस्थामा ती सेवामा हुन सक्ने अवरोध तथा स्वास्थ्य जोखिमलाई समयमै पहिचान गरी आवश्यक सेवा उपलब्ध गराउन नियमित अनुगमन आवश्यक देखिएकोले समिति गठन गरिएको हो। भोटेकोशी नदीमा आएको बाढ़ीले नुवाकोटको विदुर र बेलकोट गढ़ी नगरपालिका जोड़ने देवीघाटको ताँदी खोलाको पुल बगाएपछि नेपाली सेनाले 5 दिनमै नयाँ पुल बनाएको छ। भदौ 20 गतेदेखि निर्माण शुरू गरिएको पुलमा हिजो बेलुकीदेखि सबै खाले गाड़ी सञ्चालन भएका छन्। नेपाली सेनाको 14 नम्बर वाहिनी अन्तर्गतको ब्रिजिङ युनिटले 72 घण्टा भन्दा कम कार्य अवधिमा पुल तयार पारेको जनाएको छ। पुलको भारवहन क्षमता 60 टन रहेको छ। जलवायु परिवर्तनका प्रतिकूल प्रभावका कारण भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको क्षतिपछि नेपालले मागेको तत्काल वित्तीय सहायता उपलब्ध गराउने बारे फण्ड फर रेस्पोण्डिङ टू लस एण्ड ड्यामेज बोर्डले सकारात्मक प्रतिक्रिया जनाएको छ। अर्थमन्त्री डाक्टर सोनिङ वागले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले 11 दिन अघि पठाएको पत्रको जवाफ दिँदै एफआरएलडी बोर्डका सहअध्यक्ष क्यामिला मिर्नाभा रोड्रिगेज ताभारेज र जर्ज बोरिङस्टङले सम्भावित सहयोगका उपाय खोज्न तयार रहेको बताउनु भएको छ। नेपालको जरूरी अनुरोधलाई यथासक्य छिटो सम्बोधन गर्न कोषका संचालक समितिसँग संलग्न भइरहेको भनी पत्र मार्फत आश्वासन पारिएको छ। प्रतिक्रिया सकेसम्म द्रुत र अर्थपूर्ण होस् भन्नका लागि संचालक समितिले कोषको विद्यमान जनादेश, ढाँचा, संरचना, नीति र प्रक्रियाहरूभित्रका विकल्पकाहरूका बारेमा विचार गर्न सिफारिश गरेको जनाएको छ। नेपालले गरेको अनुरोधलाई एसिया, अफ्रिका, ल्याटिन अमेरिका, अति कम विकसित देश तथा साना टापु विकासशील राष्ट्रहरूको प्रतिनिधित्व गर्ने देश तथा समूहहरूले बलियो समर्थन र ऐक्यबद्धता जनाएका छन्। यही भदौ 23 गते मुस्ताङको लोमानथाङ केन्द्रबिन्दु भएर गएको भूकम्पको पराकम्पनले नेपाल चीन उत्तरी कोरला नाकासँग जोड़िएको लोमानथाङ गाउँपालिकाका विभिन्न ठाउँमा 30 भन्दा बढ़ी घर पूर्ण रूपमा क्षति भएका छन्। लोमानथाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङका अनुसार लोमानथाङ गाउँपालिका अन्तर्गत लोमानथाङ 5 बाहेक अन्य वडामा भूकम्पले धेरै घरमा क्षति पुगेको छ। अध्यक्ष गुरूङ र उपाध्यक्ष छयुमी विश्वसहितका जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारी, इलाका प्रहरी कार्यालय लोमानथाङ, छोसेर प्रहरी चौकी, सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बीओपी र एक्याप लोमानथाङका प्रतिनिधिले लोमानथाङ क्षेत्रमा गएको भूकम्पको क्षतिको विवरण संकलन थालेका छन्। गाउँपालिकाका अध्यक्ष गुरूङले अहिलेसम्म लोमानथाङ गाउँपालिका वडा नम्बर तीनको नागियाल फुवा ठिंगर वडा नम्बर चार अन्तर्गतका विभिन्न ठाउँ हरूको क्षतिको विवरण संकलन भएको बताउनुभयो। लोमानथाङको वडा नम्बर तीन र चार वडा नम्बर एक छोसेर गाउँको आधा जति विवरण संकलन हुँदा झण्डै 30 घर भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त बनेका अध्यक्ष गुरूङले जानकारी दिनुभयो। भूकम्पको क्षति विवरण संकलन गर्ने क्रममा लोमानथाङ पाँच बाहेक सबै ओडामा भूकम्पको असरले स्थानीयका अधिकांश घरमा आंशिक चिरा परेका र भत्कने जोखिम रहेको समेत भनिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617
1: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5424

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। वैदिक सनातन धर्मावलम्बीहरूले आज कुशी औंसी पर्व मनाउँदैछन्। हरेक वर्ष भदौ कृष्ण औंसीका दिन मनाइने यस पर्वमा वर्षभरि देव कार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याउने गरिन्छ। धार्मिक मान्यता अनुसार यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास गरिन्छ। आजका दिन उखेलिएको कुश वर्षभरि देव कार्य र पितृकार्यमा प्रयोग गरिने सकिने तथा अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। कुशी औंसीलाई बाबुको मुख हेर्ने दिन तथा पितृ सम्मान दिवसका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले जीवित बाबुलाई आफूलाई मनपर्ने मिठाई तथा भोजन खुवाएर आदर सम्मान प्रकट गर्छन् र बाबुको आशीर्वाद लिने चलन छ। बाबु दिवंगत भएकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर बाबुको नाममा तर्पण, पिण्डदान तथा श्रद्धा गर्ने र सिद्धादान गर्ने गर्छन्। यसैबीच मधेसको प्राचीन मिथिला क्षेत्रमा आज कुश अम्बसिया पर्व मनाइँदैछ। भदौ औंसीका दिन मनाइने यस पर्वमा मैथिल समुदायले वैदिक मन्त्रोच्चारण सहित धार्मिक विधिबाट कुश संग्रह गरी घरमा राख्ने परम्परा रहेको छ। राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्बत 1923 भदौ कृष्ण कुशी औंसीका दिन जन्मेर विक्रम सम्बत 1953 भदौ कृष्ण कुशी औंसीकै दिन 30 वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनका साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको हो। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको शुरूआत भएको मानिन्छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यतया बदली रहनेछ। हिमाली केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। यस्तै मधेस प्रदेश र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही ठाउँ र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मध्यम वर्षा हुन सक्ने अनुमान छ। ठूलो वर्षा हुने क्षेत्र तथा जोखिमयुक्त ठाउँमा अनावश्यक यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको छ। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनैतिक प्रतिबद्धता भन्दा व्यवहारिक सहयोग आवश्यक रहेको बताउँदै आउनु भएको छ। यसैबीच चीनिया राष्ट्रपति सी जिनपिङ पनि नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चीनिया विदेश मन्त्रालयले जनाएको छ। अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लिग एनभेलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा खेल आज बेलुकी 6 बजे शुरू हुनेछ। एनभीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लीग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लीग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको छ। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनल पुग्ने लक्ष्यमा छ भने कर्णाली लीग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजना। आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट 15 पालिकाका 16,000 भन्दा बढ़ी घरधुरी प्रभावित, झण्डै 65,000 नागरिक पीड़ामा। नेपाललाई वित्तीय सहायता दिन लस एण्ड ड्यामेजको सकारात्मक सहायता छिट्टै उपलब्ध गराउन पहल गर्ने आश्वासन। मुस्ताङको लमानथाङमा भूकम्पबाट 30 घरमा क्षति, धेरै घर चिरा परेकाले भत्कने जोखिम। ब्रिक्स सम्मेलनमा जलवायु सहकार्यलाई प्राथमिकता दिँदै भारत चिनिया राष्ट्रपति सी जिनपिङ पनि सहभागी हुने। र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: 41-29-54-81 वेबसाइट झुले.com.np

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँको उपत्यकाको पूर्वमा पर्ने गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ। आज कुशी औंसी अर्थात बाबुको मुख हेर्ने दिन भएकाले त्यहाँ भीड़ लागेको हो। गोकर्णेश्वर मन्दिरका पुजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको धार्मिक विश्वास रहेको त्यस तीर्थमा श्रद्धा तथा तर्पण गर्दा पितृले मुक्ति पाउने धर्मशास्त्रमा वर्णन गरिएको छ। काठमाडौँ महानगरपालिकाले सुन्धारामा खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँको उपत्यकाको पूर्वमा पर्ने गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ। आज कुशी औंसी अर्थात बाबुको मुख हेर्ने दिन भएकाले त्यहाँ भीड़

अवस्थामा पानीको स्रोत र निकास पहिचान गर्न अभियान कन्सल्टिङबाट परामर्श सेवा लिएर अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ। 2082 फागुन 8 गतेको मन्त्रीस्तरीय निर्णय अनुसार सुन्धारामा पानी ल्याउने निकास खोल्ने र पार्किङ व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएको हो। जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमीको मध्यपुर ब्याङ्कवेटमा राखिएका 60 ग्यास सिलिण्डर स्थानीय बासिन्दालाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको नेतृत्वमा हिज बेलुकी अनुगमनमा ती सिलिण्डर स्थानीयलाई हस्तान्तरण गरिएको हो। ब्याङ्कवेट संचालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले आफूले चितवन पुगेर हिजो मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकालाई ग्यास वितरण गरिएको जनाएको छ। यसैबीच जिल्ला प्रहरी कार्यालयले ग्यास कालोबजारी गरेको अभियोगमा 2 पक्राउ समेत गरेको छ। र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रा सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको कर्नाटक बेंगलोर बस्ने जगदीश मोहन राव रहेका छन्। नेपाल वायुसेवा निगमको उडान नम्बर RA-225 मार्फत काठमाडौँबाट भारतको बेंगलोर जान लागेका रावलाई चेक गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो। उनका साथबाट स्रोत नखुलेको भारतीय रूपियाँ 6,35,000, चिनिया युआन 635, हङकङ डलर 10, भियतनामी ओहङ 11,86,000 र थाइल्याण्डको भाट 170 बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिनुभयो। बिहान 9 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज कुशी औंसी अर्थात बाबुको मुख हेर्ने दिन गोकर्णेश्वर मन्दिरमा पितृभक्तको घुइँचो। नेपाललाई वित्तीय सहायता दिन लस एण्ड ड्यामेजको सकारात्मक छिट्टै सहायता उपलब्ध गराउन पहल गर्ने आश्वासन र काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारामा प्राकृतिक रूपमा पानी ल्याउने सम्भावनाबारे अध्ययन। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: तपाईँ उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सड़क र सवारी।

नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौ, साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौ। विभिन्न गाड़ी, गाड़ीको बजार, गाड़ीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेटसँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन्नै, त्यस्तै आजको कार्यक्रममा हालैको भोटेकोशी बाढ़ी र आगामी दिनका लागि गर्न सकिने सुरक्षित बसोबास तथा सड़क व्यवस्थापनका बारेमा सड़क सुरक्षा एवं स्मार्ट सिटी विज्ञ तथा रोड सेफ्टी फोरम नेपालका अध्यक्ष डाक्टर मिलन पन्तसँग गरिएको कुराकानी पनि छ।
1: हामीले व्यवस्थापनका प्रक्रियाहरू तराईदेखि हिमालसम्म र हिमालदेखि तराईसम्म त्यो प्रक्रिया एक रूपमा थाल्नुपर्छ, किनकि नदीको व्यवस्थापन र नदीले ओगट्ने जमिन अथवा त्यो क्षेत्रफल हामीले आकलन गरेनौँ भने नदी बग्ने ठाउँ उसले आफै खोज्ने हो। यसको अर्थ हामीले नदीले लिन सक्ने, नदीले सम्भावित नदी बग्दा त्यसको निमित्त आवश्यक पर्ने क्षेत्रफलको आकलन गरेनौँ भने ऊ बस्तीमा आउने हो। बस्तीमा आउँदा स्वाभाविक रूपमा मानवीय क्षति हुने हो, आर्थिक क्षति हुने हो, सड़क संरचनाहरू भत्किने नै हो, हाम्रा पूर्वाधारका संरचनाहरू भत्किने हो। त्यसैले हामीले हाम्रा योजनाहरू निर्माण गर्दा, हाम्रा नीतिहरू बनाउँदा अबका शहरहरूको कल्पना गर्दा र अबका शहरहरू मात्रै होइन गाउँ बस्तीहरू पनि कल्पना गर्दा फरक शैली फरक दृष्टिकोणले गर्नुपर्छ।
0: कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौं, संविधान दिवस 2083 अवसर पारेर असोज 3 गतेदेखि काठमाण्डु उपत्यका 6 रूटमा 28 रात्रिकालीन बसबाट सेवा सञ्चालन हुने भएको छ, यसले आम नागरिकको रात्रिकालीन यात्रामा सहजता त हुने नै भयो, सुरक्षाका हिसाबले कस्ता सुविधा हुनु आवश्यक देख्नुहुन्छ? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्दै गर्नुहोला। कार्यक्रमको अर्को अंकमा हामी प्रसारण गर्छौं। सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढ़ाउ ट्राफिक अपडेटबाट।
2: ट्राफिक अपडेट
0: काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाण्डु उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। विभिन्न नाकाबाट उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई पनि सामान्य रूपमा सञ्चालन गराउने प्रयास गरिएको छ। यो सँगसँगै काठमाण्डु उपत्यकामा भदौ 22 गते सोमबारदेखि भदौ 25 गते बिहिबारसम्म विभिन्न शीर्षकमा सवारी कार्यवाहीमा परेका छन्, जसमा जाँड रक्सी सेवन गरेर गाड़ी तथा मोटरसाइकल चलाउने 296 जना, सीसीटीभी कार्यवाहीमा 279 जना, रातो बत्ती उल्लंघन गर्ने 181 जना, तीव्र गतिमा गाड़ी तथा मोटरसाइकल चलाउने 401 जना, चरको हर्न बजाउने 109 जना, लेन अनुशासन पालना नगर्ने 62 जना, अवस्था ठिक नभएका गाड़ी मोटरसाइकल चलाउने 89 जना, वन वे नियम उल्लंघन गर्ने 34 जना र अन्य शीर्षकमा 1887 जना गरी जम्मा 3338 जनालाई कार्यवाही गरिएको छ। ट्राफिक अपडेटपछि अब सड़क र सवारी सम्बन्धी केही समाचार। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले वैकल्पिक पुल निर्माणको काम सम्पन्न गरेको छ। बाढ़ीका कारण भत्किएको यातायात सम्पर्क पुनर्स्थापित गर्न नेपाली सेनाले 5 दिन अघि थालेको एक्रो ब्रिज जडान कार्य बुधबार राति सम्पन्न गरेको हो। सेनाको प्राविधिक तथा उद्धार टोली निरन्तर खटिएर छोटो समयमै पुल जडान गर्न सफल भएको जनाइएको छ। पुल जडान सम्पन्न भएसँगै देवीघाट क्षेत्रबाट आवत जावत क्रमशः सहज हुने बताइएको छ। बिहिबारदेखि पैदल यात्रीका लागि पुल खुल्ला गरिएको थियो भने आज शुक्रबारदेखि गाड़ीको पनि आवत जावत गराइने तयारी गरिएको छ। भोटेकोशीमा आएको भीषण बाढ़ीले देवीघाट क्षेत्रमा रहेको पक्की पुल बगाएपछि नुवाकोट सहित आसपासका क्षेत्रको सड़क तथा यातायात सम्पर्कमा ठूलो समस्या उत्पन्न भएको थियो। पुल नहुँदा स्थानीयवासी, यात्रु, व्यवसायी तथा अत्यावश्यक सेवाका साधन समेत प्रभावित बनेका थिए। बाढ़ीपछि अवरूद्ध यातायात सम्पर्कलाई तत्काल पुनर्स्थापित गर्ने उद्देश्यले नेपाली सेनाले वैकल्पिक प्रविधिबाट एक्रो ब्रिज जडानको काम अघि बढ़ाएको थियो। सीमित समय र चुनौतीपूर्ण परिस्थितिका बावजूद सेनाको टोलीले निरन्तर काम गरेर पाँच दिनमै पुल तयार पारेको हो। विपदका कारण अवरूद्ध बनेको सड़कलाई सम्पर्कमा छोटो समयमै पुनस्थापित गर्न नेपाली सेनाले गरेको कामले स्थानीयवासीमा राहतको अनुभूति भएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रको पुनस्थापना तथा यातायात सम्पर्कलाई सामान्य अवस्थामा फर्काउने कार्यमा यो पुल महत्वपूर्ण पूर्वाधारका रूपमा रहनेछ। त्रिशुलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएका कारण रसुवा जिल्लामा यातायात पहुँच कायम गर्न वैकल्पिक सड़क सञ्चालनमा ल्याइएको छ। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार ढिकुरेदेखि फेरीबेसी चोक, हिरामुनिटार चोक, चोगते, बोरे भन्ज्याङ, सानो खोला, धनस्वारा, पाटीखर्क, भोरले, जीबजीबे, बोगटी टार, कालिकास्थान, धुन्चे सड़क अन्तर्गत बोरे भन्ज्याङदेखि सानो खोला, धनस्वारा, पाटीखर्क खण्ड सञ्चालनमा आएको हो। यहाँ एक्सकाभेटर, ब्याको लोडर, टिपर प्रयोग गरी पहिरो पन्छाउने, सड़क सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने, साँगुरा स्थानमा सड़क चौड़ा गर्ने, ग्राभेल राख्ने, कलवर्ट निर्माण गर्ने लगायतका मर्मत तथा सुधारका काम गरिएको छ। यो सँगै उक्त खण्डमा ठूला सवारी साधन दुईतर्फी रूपमा सञ्चालन गर्न सकिने अवस्था बनेको छ। यसअघि सञ्चालनमा रहेको काठमाडौँ टोखा छहरे चौघडा पुल, बाहुनबेसी आप्र नर्जा, लछ्याङ सरमथली पाटीखर्क हुँदै बोगटीटार कालिकास्थान धुन्चे सड़कबाट चार चक्के गाड़ी सञ्चालन हुँदै आएका थिए। अब पाटीखर्कसम्म पुग्ने दुईवटा वैकल्पिक सड़क उपलब्ध भएका छन्। यसरी एउटा सड़कबाट जाने र अर्को सड़कबाट फर्किने व्यवस्था गर्न सकिने भएकाले सवारी आवागमन सहज हुनुका साथै जामको समस्या कम गर्न समेत मदद पुग्ने बताइएको छ। संविधान दिवस 2083 अवसर पारेर असोज 3 गतेदेखि काठमाडौँ उपत्यकाका 6 रूटमा 28 रात्रिकालीन बसबाट सेवा सञ्चालन हुने भएको छ। बुधबार काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बस सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख, यातायात सेवा प्रदान गर्ने साझा यातायात र सरोकारवाला अधिकारी बीचको बैठकले यस्तो निर्णय गरेको हो। काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायात संघको समन्वयमा गएको वैशाख 1 गतेदेखि नागढुङ्गा एयरपोर्ट र लगनखेल बुढानीलकण्ठ रूटमा 7 रात्रिकालीन बस सञ्चालन गर्दै आएका अहिले उक्त सेवालाई विस्तार गर्दै थप 4 रूटमा रात्रि बस सञ्चालन गरिने भएको हो। बैठकको निर्णय अनुसार उपत्यकाको उत्तर दक्षिण र पूर्व पश्चिम दुवै भागलाई जोड्ने गरी गोदावरीदेखि बुढानीलकण्ठसम्म 6, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म 6, एयरपोर्टदेखि चन्द्रागिरीको नागढुङ्गासम्म 4 बस, किर्तिपुरदेखि काठमाडौँको नयाँ सड़क नेपाल वायु सेवा निगमसम्म 4 र चक्रपथमा दुईतर्फी फन्को लगाउने 8 बस सञ्चालन हुनेछन्। चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँबाट बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ। यसरी यात्रा गर्दा अधिकतम 80 रूपियाँ भाड़ा लाग्नेछ। बैठकले रात्रिकालीन बस सेवा सञ्चालनको रूट पर्मिट सहजताका लागि विद्यमान यातायात सम्बन्धी कानूनमा समय सापेक्ष संशोधनका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने, रात्रिकालीन शहरी जीवन प्रवर्धन गर्न काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका सार्वजनिक स्थलहरूमा यात्रा, पर्व, मेला, महोत्सव आयोजना गरी रात्रिकालीन जीवनशैलीलाई सक्रिय बनाउने निर्णय गरेको छ। यस्तै साझा यातायात मार्फत हुने सेवालाई थप प्रभावकारी बनाउन, यात्रु संख्या वृद्धि गर्न, गन्तव्यस्थलमा चार्जिङ स्टेशन निर्माण गर्न तथा रात्रिकालीन बस पार्कको व्यवस्थापनका लागि सम्बद्ध स्थानीय तहले आवश्यक सहयोग तथा सहजीकरण गर्ने निर्णय भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा नारायणगढ़ 70 किलोमिटर सड़क स्तरोन्नति प्रक्रिया अघि बढ़ेको छ। सड़क विभाग अन्तर्गतको आयोजना निर्देशनालय एडीबीले पथलैया हेटौँडा नारायणगढ़ 100 किलोमिटर सड़क मध्ये पहिलो चरणमा हेटौँडा नारायणगढ़को 70 किलोमिटर विस्तार तथा स्तरोन्नतिका लागि ग्लोबल टेण्डर आह्वान गरेको हो। एसियाली विकास ब्याङ्कको वित्तीय सहयोगमा संचालित साउथ एसिया सब डिभिजनल इकोनोमिक कोअपरेशन हाइवे इम्प्रुभमेन्ट एण्ड इकोसिस्टम रिस्टोरेशन प्रोजेक्ट अन्तर्गत यो सड़क खण्डको स्तरोन्नति गर्न लागि हो। आयोजनाले पहिलो चरणको हेटौँडा नारायणगढ़ 69.92 किलोमिटर सड़कलाई 3 प्याकेजमा विभाजन गरी ठेक्का आह्वान गरेको हो। हाल 2 लेनको रहेको यो सड़कलाई कम्तीमा 4 लेनमा विस्तार गर्न लागि हो। आयोजनाको डिजाइन अनुसार यो सड़क कुल 19.305 किलोमिटरको चौड़ाई 50 मिटरसम्म रहनेछ। हेटौँडा बजार क्षेत्रमा भने करिब 45.8 मिटर चौड़ाई रहनेछ। अर्धशहरी क्षेत्रमा 16.7 किलोमिटर सड़क 37.4 मिटर फराकिलो र ग्रामीण तथा वन क्षेत्रमा 33.915 किलोमिटर सड़क 24 मिटर फराकिलो हुनेछ। शहरी क्षेत्रमा सर्भिस लेन सहित 8, त्यसै गरी अर्ध शहरी क्षेत्रमा 6 र अन्यत्र 4 लेनको हुनेछ। इच्छुक कम्पनीले असोज 26 बोलपत्र पेश गर्न सक्नेछन्। निर्माण व्यवसायीहरूले कुनै एक वा एक भन्दा बढ़ी सबै प्याकेजका लागि आवेदन दिन सक्नेछन्। बोलपत्र असोज 26 दिउँसो 1 बजे खोलिने एडीबी निर्देशनालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाबारे चर्चा गर्छौ। भर्खरै मैले ट्राफिक अपडेट र सड़क र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरे। कार्यक्रममा अब केही बेरमा हालैको भोटेकोशी बाढ़ी र आगामी दिनका लागि गर्न सकिने सुरक्षित बसोबास तथा सड़क व्यवस्थापनका बारेमा सड़क सुरक्षा एवं स्मार्ट सिटी विज्ञ तथा रोड सेफ्टी फोरम नेपालका अध्यक्ष डा मिलन पन्तसँग गरिएको कुराकानीको साथमा आउँछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: एक लो मन एक हो रोजन।

हरेक टाटा जेन्युइन पार्ट टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सुन्दै हुनुहुन्छ सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारी। हामीलाई काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com का साथै उज्यालो एपबाट पनि सुनिरहनु भएको छ। भर्खरै हामीले एउटा गीत सुनेका थियौं, स्रष्टा सुशान्त घिमिरेको शब्द संगीत र स्वर यो गीतमा रहेको थियो। कार्यक्रममा अब पालो हालैको भोटेकोशी बाढ़ी र आगामी दिनका लागि गर्न सकिने सुरक्षित बसोबास तथा सड़क व्यवस्थापनका बारेमा सड़क सुरक्षा एवं स्मार्ट सिटी विज्ञ तथा रोड सेफ्टी फोरम नेपालका अध्यक्ष डाक्टर मिलन पन्तसँग गरिएको कुराकानीको उहाँलाई हाम्रो प्रश्न थियो।
2: अब स्मार्ट सिटी यहाँको परिभाषामा, यहाँको बुझाइमा र नेपालको माटो सुहाउँदो, नेपालको भौगोलिक संरचना सुहाउँदो कस्तो हुनुपर्छ, बस्ती कहाँ हुनुपर्छ?
3: हामी सुरक्षित बस्तीको कल्पना गरिरहेका छौँ। आजको मितिमा हाम्रो देश नेपाल अथवा हाम्रो आर्थिक साधन, आर्थिक स्रोत, हाम्रो साधन स्रोत, हाम्रो प्रविधिले तत्कालै हाम्रा सहरहरूलाई स्मार्ट सिटीको रूपमा, स्मार्ट सहरको रूपमा विकास गर्न नसकेला। तर हामी डिजिटल युगमा चाहिँ प्रवेश गरेका छौँ। हामीले निर्माण गर्ने नयाँ सुरक्षित र व्यवस्थित सहरको कल्पना गरिरहेका छौँ। ती व्यवस्थित सहरहरू निर्माण गर्ने प्रक्रिया भनेको प्रविधि मैत्री मात्रै भएर भएन, जोखिमबाट बस्ने उपाय सहितको पनि हुनु पर्यो। ती बस्तीहरू, ती सहरहरू प्रविधि मैत्री मात्रै भएर भएन, जोखिम मुक्त पनि हुनु पर्यो। त्यसको निमित्त हामीले निर्माण गर्न सक्ने त्यस्ता सहरहरू, नयाँ बस्तीहरू र हामीसँग भएका अहिले चाहिँ नदी किनार खोचहरू अथवा हिमालका पाखाहरूमा, पहाड़का पाखाहरूमा भएका बस्तीहरू जुन सुरक्षित सहरको रूपमा विकास गर्नको निमित्त नयाँ ठाउँहरूको परिकल्पना गर्नुपर्छ। हाम्रो यस्ता सहरहरू जुन चाहिँ आधुनिक सहरको रूपमा विस्तार गर्न सकिनेछन्, हामीसँग तराईका थुप्रै भूभागहरू छन्, भित्री मधेसहरू छन्, नदीको किनारबाट केही टाढा र सुविधा लिन सकिने ठाउँहरू पनि छन्। त्यस्ता ठाउँहरूको कल्पना राज्यले गरिरहेको छ। राज्यले यसभन्दा अगाडि हामी हाम्रो नदी किनारमा भएका सहरहरू अथवा बस्तीहरूलाई नै चाहिँ सहरीकरण गर्ने, ती सहरीकरण भइसकेका नयाँ सहरहरूलाई चाहिँ आधुनिकरण गर्ने र ती आधुनिकरणको प्रक्रियाबाट यसलाई स्मार्ट सिटीमा विकास गर्ने भनेर थुप्रै प्रस्तावित सहरहरूको परिकल्पना गरेको छ। तर त्यो परिकल्पनालाई यो महाविपदले सोच्न बाध्य बनाएको छ। त्यसैले हामीले स्मार्ट सिटीको कल्पना गर्दा, नयाँ आधुनिक सहरको कल्पना गर्दा, त्यो सहर सुरक्षित सहर पनि हो, त्यहाँको इकोनोमी स्मार्ट पनि बन्नुपर्छ, त्यहाँको इकोनोमीले हामीलाई चाहिँ र त्यो सहरलाई व्यवस्थित बनाउन सहयोग पनि गर्नुपर्छ। त्यहाँ बस्ने आम नागरिकहरू, त्यहाँ त्यो सहरका उपभोक्ताहरू आफैमा स्मार्ट बन्नुपर्छ। स्मार्ट सिटी आफैमा कल्पनाको सहर मात्रै नभएर हरेक व्यक्ति विशेष, त्यहाँभित्रको संरचना, त्यहाँभित्रको सडक, त्यहाँभित्रको प्रविधि मैत्री, बजार, बजारीकरणको अवस्था र त्यहाँ पाउने, त्यहाँका नागरिकहरूले पाउने, उपभोग गर्न सक्ने सुख सुविधालाई समग्रमा एउटा स्मार्ट सिटी अथवा स्मार्ट सहरको रूपमा चाहिँ हामीले कल्पना गरेको हो भने, त्यो कल्पना गरेको चिज पूरा गर्न यस्ता विपद अथवा यस्ता जोखिमहरूले हामीलाई पुनः सोच्न, रिथिङ्किङमा लैजान र प्लानिङलाई हामीले चाहिँ रिप्लानिङ गर्न बाध्य पारेको छ। सबै कल्पना गरिएका सहरहरू अथवा नयाँ बस्दै गरेका सहरहरू जोखिमयुक्त नै छन्, जोखिममा छन् भन्ने होइन, तर कल्पनाभित्र रहेका सहरहरू अहिलेको महाविपदमा नपरे पनि ती सहरहरू पनि हिमनदीको आसपासमा छन्, खोचहरूमा छन्, खोल्साहरूमा छन् र बगेर आउने नदीहरूमा छन्। त्यहाँभित्र पनि बाढी आउने सम्भावित जोखिमहरू हामीसँग कायमै छ। त्यसैले त्यसको व्यवस्थापनमा हामीले व्यवस्थापनका प्रक्रियाहरू तराईदेखि हिमालसम्म र हिमालदेखि तराईसम्म त्यो प्रक्रिया एक रूपमा थाल्नुपर्छ, किनकि नदीको व्यवस्थापन र नदीले ओगट्ने जमिन अथवा त्यो क्षेत्रफल हामीले आकलन गरेनौँ भने नदी बग्ने ठाउँ उसले आफै खोज्ने हो, यसको अर्थ हामीले नदीले लिन सक्ने नदीले सम्भावित नदी बग्दा त्यसको निमित्त आवश्यक पर्ने क्षेत्रफलको आकलन गरेनौँ भने ऊ बस्तीमा आउने हो, बस्तीमा आउँदा स्वाभाविक रूपमा मानवीय क्षति हुने हो, आर्थिक क्षति हुने हो, सडक संरचनाहरू भत्किने नै हो, हाम्रा पूर्वाधारका संरचनाहरू भत्किने हो। त्यसैले हामीले हाम्रा योजनाहरू निर्माण गर्दा, हाम्रा नीतिहरू बनाउँदा अबका सहरहरूको कल्पना गर्दा र अबका सहरहरू मात्रै होइन गाउँ बस्तीहरू पनि कल्पना गर्दा फरक शैली फरक दृष्टिकोणले गर्नुपर्छ। के हो त त्यो फरक दृष्टिकोण फरक शैली भनेको स्वाभाविक रूपमा प्रश्न आउँछ, किनकि हाम्रो हिमाल संसारभरिका मानिसहरूको एकपटकको भ्रमण गर्नुपर्ने हेर्नुपर्ने आकर्षणको केन्द्र हो। यसको अर्थ हाम्रो अर्थतन्त्रलाई टेवा दिने एउटा माध्यम हो। हेर्न आउने त्यो सिजन त्यो समय कति बेला त्यसको जोखिम कम हुन्छ, कति बेला ती बस्तीहरूमा मान्छे बस्न सक्छन्, कति बेला पानीको भाव कम हुन्छ, कति बेला ग्लेसियरहरू जान सक्ने बग्न सक्ने पग्लिन सक्ने अथवा त्यसबाट हुन सक्ने जोखिमहरू कम कति बेला हुन्छ, त्यसलाई हाम्रो आधुनिक अर्थतन्त्रको स्रोतको रूपमा प्रयोग गर्ने हो। हामीले हिमाललाई हिमालकै रूपमा राख्ने हो। हामीले हिमाललाई सहरको रूपमा राख्यौँ भने बस्तीको रूपमा राख्यौँ भने हिमाल हिमाल रहँदैन, किनकि संरचना निर्माणमा आधुनिकीकरणको नाममा हामीले हिमाललाई त पग्लिनबाट रोक्न सक्दैनौँ, किनकि हिमाल तात्नुको अर्थ पानी तात्नुको अर्थ पग्लिनु नै हो, बरफ तात्नुको अर्थ पग्लिनु नै हो। त्यसैले हाम्रो संरचनागत विकासमा हाम्रो वातावरणीय संरक्षणको अभियानमा हामीले पाइला अगाडि सार्ने हो र आधुनिकीकरण गएका विश्वका अन्य मुलुकहरूको संरक्षण खोज्ने हो, साथ खोज्ने हो, त्यसका निमित्त हामी लाग्नुपर्छ, अनि मात्रै हाम्रा सहरहरू आधुनिक बन्न सक्छन्। तत्कालको निमित्त भनेको हाम्रा बस्तीहरूलाई नै व्यवस्थित गर्ने हो, त्यसका निमित्त तपाईँ हाम्रो अभियान हुनुपर्छ, संचारकर्मीको अभियान हुनुपर्छ, विज्ञको अभियान हुनुपर्छ, राज्यको अभियान हुनुपर्छ, स्थानीय सरकारको अभियान हुनुपर्छ, प्रदेश सरकार सबै एक ठाउँमा लाग्नुपर्छ, किनकि संरचनागत रूपमा चाहिँ हामीले हाम्रा संरचनाहरूलाई पुनर्विचार गर्नुपर्ने ठाउँमा चाहिँ हामी आइपुगेका छौँ।
4: एक ठाउँ बसेर यहाँले आँखाले भ्याएसम्मको हिमालहरू नाप्नुहुन्छ होला, हेर्नुहुन्छ होला, अब अहिले जुन जोखिम हामीले भोग्यौं त्यो हेरिकन हाम्रा कति हिमाल र हिमाली क्षेत्रहरूमा जहाँ सड़क पुगेका छन्, मान्छे पुगेका छन्, नयाँ प्रविधि पुगेको छ र जोखिम पनि पुगेको छ, गर्मी पुगेको छ, ती हिमालहरू ती हिमतालहरूलाई सुरक्षित बनाउनको लागि चाहिँ अबको उपाय के हुन सक्ला?
3: प्रमुख रूपमा हाम्रा हिमालहरू हिमाल मात्रै नभएर हाम्रा उपभोग्य सामानहरू हामीले प्रयोग गर्ने सामानहरू निर्यात हुने आयात हुने केन्द्रको रूपमा पनि हामीले जोखिम बेहोरिरहेको हिमाली क्षेत्रबाटै हाम्रो चिनको मुख्य नाकाहरू हामी तातोपानी भन्सार कार्यालय तिब्बतसँग जोडिएको केरुङ नाका कुर्ला नाका हामी सबै चीनसँगको व्यापार यी हिमाली क्षेत्रहरूको नाका हुँदै प्रयोग गर्छौँ। स्वाभाविक रूपमा व्यावसायिक प्रयोजनको निमित्त पनि सडक संरचना सहरहरू अथवा त्यस्ता बस्तीहरू त्यस्ता संरचनाहरू बनाउनै पर्ने बाध्यता हुन्छ, तर ती संरचनाहरू निर्माण गर्दा जोखिमयुक्त ठाउँहरू अथवा जोखिमरहित ठाउँहरूको मूल्याङ्कन हामीले र हाम्रा छिमेकीहरूले गर्नुपर्छ। चीनले आफ्नो नाका निर्माण गर्दा मानवीय क्षति कम हुने, संरचनागत क्षति त हामीले पुननिर्माण गर्न सकौँला, तर मानवीय क्षति न्यूनीकरण गर्ने त्यस्ता ठाउँहरूको अध्ययन हामीले मात्रै होइन हाम्रो छिमेकीले पनि गर्नुपर्छ। हाम्रा हिमालहरू संरक्षण गर्ने नाममा हामीले चीनसँगको व्यापार नाकालाई चाहिँ चटक्कै बिर्सने र हिमाललाई हिमालकै रूपमा मात्रै राखिरहने भन्ने मात्रै होइन, किनकि हाम्रो छिमेकी हिम श्रृङ्खलासँगै जोडिएको छ र त्यसैले ती संरचनाहरू निर्माण गर्दा हामीले व्यावसायिक प्रयोजनको निमित्त प्रयोग हुने क्षेत्रहरूको मूल्याङ्कन गर्ने र हामीलाई नजिक पर्ने र यातायातको हिसाबले सडक संरचनाको हिसाबले त्यही हिमालभित्र हिमाललाई नबिगारी अथवा हिमालको संरचनालाई जोखिम नपुग्ने गरी निर्माण गर्न सकिने आधुनिक प्रविधिहरूको प्रयोगसहित हामीले त्यस्ता संरचनाहरूको निर्माण गर्नुपर्ने र त्यो आपसी समझदारीका आधारमा चीन नेपालको समझदारीका आधारमा त्यो जोनलाई चाहिँ एउटा जोखिमयुक्त क्षेत्रको रूपमा जोखिम रिस्क जोनको रूपमा चाहिँ आइडेन्टिफाई गरेर हाम्रा हिम श्रृङ्खलाहरू कम जोखिमयुक्त ठाउँहरूमा हाम्रा त्यस्ता संरचनाहरू निर्माण गर्नुपर्छ।
1: यो थियो हालैको भोटेकोशी बाढी र आगामी दिनका लागि गर्न सक्ने

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
2: सामान राम्रो छ ढुक्क हुनु जीवनभर
3: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
4: समाचार अब विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच आज टेलिफोन वार्ता भएको छ वार्तामा प्रधानमन्त्री शाहले रसुवाको भोटेको सीमाएको बाढ़ीपछि जारी खोज उद्धार राहत तथा पुनर्स्थापना कार्यहरू साथै बेपत्ता विदेशी नागरिकहरूको खोजीका लागि भइरहेका प्रयासबारे न्यूजील्याण्डका प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो उहाँले पाँचजना न्यूजील्याण्डका नागरिक सहित बेपत्ता विदेशी नागरिकहरूको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायताप्रति कृतज्ञता व्यक्त गर्नुभयो शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रका रूपमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजील्याण्ड सरकारले रचनात्मक सहयोगका लागि समेत अनुरोध गर्नुभयो सो क्रममा न्यूजील्याण्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढ़ीप्रति न्यूजील्याण्ड सरकार तथा जनताका तर्फबाट समवेदना र ऐक्यबद्धता व्यक्त गर्नुभएको थियो
5: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योगहरू संचालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ आज नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभालाई सम्बोधन गर्दै मन्त्री वाग्लेले सरकार आफैले उद्योग चलाउन थाल्यो भनेर बाहिर निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर संचालनको जिम्मा निजी क्षेत्रलाई नै हस्तान्तरण गरिने स्पष्ट पार्नुभयो मन्त्री वाग्लेका अनुसार हालसम्म 7 उद्योगको विस्तृत मूल्यांकन डीडीए सम्पन्न भएको छ गोरखकाली रबर उद्योग हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायतका 7 सार्वजनिक उद्योगको डीडीए गरिएको हो ती निकायको मूल्यांकनका आधारमा सरकारी जग्गा र स्वामित्व सम्पत्तिको व्यवस्थापन गरी संचालनका लागि निजी क्षेत्रलाई नै बाटो खुल्ला गर्ने उहाँको भनाई छ यस्तै नेपाली कंग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहले निजी क्षेत्रलाई देखि नसकेको टिप्पणी गर्नुभएको छ गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आयोजना गरेको संस्थाको समीक्षा तथा भावी योजना विषयक कार्यक्रममा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो प्रधानमन्त्री शाहका बारेमा आफूले अनुमानका भरमा टिप्पणी नगरेको पनि प्रष्टीकरण दिँदै उहाँले दुग्ध विकास संस्था हेटौडा कारखाना नेपाल औषधि लिमिटेड बारे सरकारले गरेका निर्णयहरूलाई आधारका रूपमा प्रस्तुत गरेको बताउनुभयो
4: नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि गठित कार्यदल छलफलमा जुटेको छ बैठकमा महासचिव शंकर पोखरेलले तयार पारेको पार्टी सुदृढ़ीकरण रूपान्तरण र पुनर्जागरण सम्बन्धी प्रतिवेदनलाई उपाध्यक्ष रामबहादुर थापा बादलले पुनर्लेखनसहित पेश गर्ने कार्यदल

0: सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। एमाले निर्वाचनमा बेहोरेको हारको समीक्षा गर्न कार्यदल बनाएको थियो। उक्त कार्यदलले विभिन्न प्रदेश र विभागहरूबाट राय संकलन गरेपछि प्रतिवेदन लेखनको जिम्मा सदस्य सचिव समेत रहेका महासचिव पोखरेललाई दिइएको थियो। तर पोखरेलले तयार पारेको प्रारम्भिक मसुदामा चुनावी पराजयको सम्पूर्ण दोष नेतृत्वमाथि थोपर्दै नेतृत्व हस्तान्तरण र पुनर्गठनको वकालत गरिएपछि ओली आक्रोशित बन्नुभएको थियो। ओलीले उक्त मसुदालाई अस्वीकृत गर्दै संयोजक बादललाई नै नेतृत्वको प्रतिरक्षा हुने गरी प्रतिवेदन पुनर्लेखन गर्न लगाउनु भएको हो। स्रोतका अनुसार नेतृत्व फेर्न दिइएको सुझावलाई पाखा लगाएर ओलीको भूमिकाबारे प्रतिरक्षा गरिएको छ। एघारौं राष्ट्रिय महाधिवेशनबाट करिब 75% मतसहित निर्वाचित अध्यक्षलाई एउटा निर्वाचनको पराजय देखाएर हटाउन खोज्नु जनादेश विपरीत हुने ठहर गरिएको छ। 39 पेजको प्रतिवेदनमा 70 वर्ष उमेरहद र दुई कार्यकाल आवश्यक नरहेको जिकिर गरिएको छ। चुनाव समीक्षा र पुनर्गठन सम्बन्धी छुट्टै प्रतिवेदन तयार पारिएको छ।
1: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै आजै 6 समितिको बैठक पनि बस्दैछ।
0: आज कुश्यांशी अर्थात बाबुको मुख हेर्ने दिन मनाइदिन्छ। वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्राएर मनाउँदैछन्। यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइन्छ। शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्रै उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ। यसै अवसरमा आज छोराछोरीले परम्परा अनुसार आमा आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्छन्। बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण पिण्डदान तथा श्राद्ध गरी सिधा दिन्छन्। आजको दिन विशेष गरी उत्तर गया भनेर चिनिने काठमाडौँको उत्तर पूर्वी भेग स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औंसीलाई गोकर्णेऔंसीका नामले समेत चिनिन्छ।
1: राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्बत 1923 भाद्र कुशी औंसीका दिन जन्मेर विक्रम सम्बत 1953 भाद्र कुशी औंसीकै दिन 30 वर्षको उमेरमा उहाँको निधन भएको थियो। मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनका साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो। त्यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको शुरूआत भएको दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गरेका छन्। परिषदले दिउँसो 2 बजे कवि सम्मेलनका साथै युवा वर्ष मोती पुरस्कार वितरण गर्न लागि अध्यक्ष रमा शर्माले बताउनुभयो।
2: स्वस्थ जीवनको आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका स्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बन्नेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ। आज बिहान करिब 7 बजे महाकुलुङ गाउँपालिका 2 र 4 नम्बर ओडाको हुङ्गा खोलामा गौरीशंकर हाइड्रो पावरको हेड अफिसबाट करिब 100 मिटर तल ओडा नम्बर 2 तर्फ करिब 35 मिटर अग्लो पहिरो खसेको प्रहरीले बताएको छ। पहिरो खसेपछि खोलामा करिब 100 मिटर लामो र करिब 15 मिटर अग्लो ड्याम बनेको थियो। ड्यामको ताल भरिएपछि पानी निकास हुन शुरू भएको छ। प्रहरीको टोलीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने गाउँबस्ती तथा उक्त खोलामा रहेका गौरीशंकर हाइड्रो पावरको पावर हाउस, दूधकोशी दुई हाइड्रो पावर नेपाल तथा साहस ऊर्जा लिमिटेडका दुईवटा हाइड्रो पावरलाई घटनाबारे जानकारी गराई हाइड्रो पावरमा रहेका कामदार तथा सवारी साधनलाई सुरक्षित स्थानतर्फ जान सूचित गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। हुङ्गा खोलाको पानी महाकुलुङ गाउँपालिका दुई बोदेलमा थुनिएको स्थानबाट सोताङ गाउँपालिका, थुलुङ दूधकोशी गाउँपालिका र नेचा सल्यान गाउँपालिका हुँदै दूधकोशी नदीमा मिसिएर खोटाङ हुँदै ओखलडुङ्गातर्फ बग्ने गर्छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको एउटा सपिङ मलमा रूसी ड्रोन आक्रमण हुँदा 5 जनाको मृत्यु भएको छ भने अन्य 67 जना घाइते भएका छन्। युक्रेनका गृहमन्त्री इभान बिबुस्कीका अनुसार आक्रमणमा पसल तथा सवारी साधनहरू समेत क्षतिग्रस्त भएका छन्। यसै साताको शुरूआतमा जापोरिजिया र सुमी शहरका थप दुई सपिङ मललाई पनि रूसी हवाई आक्रमणको निशाना बनाइएको थियो। रूसले बुधबार राति रिसोर्ट सहर सोसीमा युक्रेनले समुद्रबाट ड्रोन आक्रमण गरेको र त्यसमा 28 जना घाइते भएको जनाएको छ। रूसले युक्रेनी आक्रमणमा थप 3 जनाको मृत्यु भएको दावी पनि गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले 4.5 वर्षभन्दा बढ़ी समय अघि युक्रेनमाथि आक्रमण शुरू गरेपछि रूस र युक्रेन बीच पूर्ण युद्ध जारी छ। आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएका दूतहरूको नयाँ शान्ति पहलबाट तत्काल ठोस परिणाम आउने संकेत पनि देखिएको छैन। यसैबीच कंगोमा विद्रोहीहरूको कब्जामा रहेको बुकाबु शहरका दुई विद्यालयमा आगलागी हुँदा भागदौड़मा कम्तीमा 24 स्कूली बालबालिकाको मृत्यु भएको छ। आगलागीमा केही वयस्कको पनि मृत्यु भएको बताइएको छ। घनाबस्ती रहेको कुदुतु क्षेत्रमा मृतकको संख्या अझै बढ़न सक्ने आशंका गरिएको छ। घाइते तथा आगलागीबाट बचेकाहरूलाई नजिकैका अस्पताल लगिएको छ। आगलागीमा करिब 300 घर पनि जलेर नष्ट भएका छन्। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
1: अब खेल समाचार। युएफए च्याम्पियन्स लीगमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिखले विजय शुरूआत गरेका छन्। दुई वर्षपछि च्याम्पियन्स लीगमा फर्किएको म्यान्चेस्टर युनाइटेडले अजरबैजानको सभा एफसीलाई 4-0 गोलले पराजित गर्यो। ओल्ड ट्राफोर्डमा युनाइटेडले पहिलो हाफमै 3 गोल गरेको थियो। माटेउस कुनाले 27 औं, ब्रुनो फर्नाण्डेसले 42 औं र बेन्जामिन सेस्कोले 45 औं मिनटमा गोल गरेका थिए। दोस्रो हाफमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै टोलीको फराकिलो जीत पक्का गरे। युनाइटेडले अब 13 अक्टोबरमा एथलेटिको म्याड्रिडसँग उसकै मैदानमा खेल्नेछ। उता बायर्न म्युनिखले नर्वेको बोदो ग्लिन्टलाई 5-0 हरायो। पहिलो हाफ गोलरहित बराबरी रहे पनि दोस्रो हाफमा बायर्नले 5 गोल गरेको हो। जमाल मुसियाला, ह्यारी केन र अल्फोसो डेभिसले 1-1 तथा माइकल ओलिसेले 2 गोल गरे। यसै खेलमा गोल गर्दै केनले च्याम्पियन लीगमा लगातार 8 खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन्। बोदो ग्लिस्टमका ओडिन ब्युर्तुप्टले रातो कार्ड पाएपछि टोली 10 खेलाड़ीमा सीमित बनेको थियो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री शाह र न्यूजील्याण्डका समकक्षीबीच टेलिफोन वार्ता, मानवीय सहयोग र राहत उद्धार लगायतका विषयमा कुराकानी।
0: बन्द रहेका उद्योग खोलेर निजी क्षेत्रलाई नै दिने अर्थमन्त्रीको भनाई, प्रधानमन्त्रीले व्यवसायलाई देखि नसकेको, कंग्रेस सभापतिको टिप्पणी।
1: आज कुशी औंसी अर्थात बुबाको मुख हेर्ने दिन, गोकर्णेश्वर मन्दिरमा तर्पण, पिण्डदान र सिधादान गर्नेको भुइँचो।
0: युक्रेनमा रूसी ड्रोन आक्रमणमा 5 जनाको मृत्यु, 67 घाइते। कंगोमा विद्यालयमा भएको आगलागीमा 24 भन्दा बढ़ी विद्यार्थीको ज्यान गयो।
1: र च्याम्पियन्स लीग फुटबलमा युनाइटेड र बायर्नको शानदार शुरूआत।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 3 PM हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ, यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संसदमा उठियो महिलाले सड़कमै बच्चा जन्माएको घटना। आईजीपी बर्खास्तीको माग, ग्यास अभावले मन्त्री हटाएको भन्दै सांसद आक्रोशित।
0: रसुवा बाढ़ीका कारण 1.5 लाख नागरिक प्रभावित। प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न समितिको निर्देशन।
1: उद्यमी तथा व्यवसायीहरूसँग प्रधानमन्त्रीको छलफल। आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे कुराकानी।
0: रूसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच आज द्विपक्षीय वार्ता हुँदै चिनिया राष्ट्रपति सी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत जाने।
1: र एनबीएलको फाइनल प्रवेशका लागि कर्णाली र काठमाडौँ भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले बच्चा जन्माएको घटनाले संसदमा प्राथमिकता पाएको छ। आजको प्रतिनिधि सभाको बैठकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकै सांसदले प्रसव पीड़ामा रहेकी महिलालाई भर्ना नगरेको अस्पतालका जिम्मेवार अधिकारीलाई कार्यवाहीको माग गरेका छन्। रासपाकी सांसद डाक्टर तोसिमा कार्कीले उपचारका लागि आवश्यक रकम नभएको भन्दै सुत्केरीलाई भर्ना नगर्नेमाथि छानबिनको माग गर्नुभयो।
3: अस्पताल पुगिएकी बिरामीलाई सुरक्षित तरिकाले भर्ना गर्ने, ट्रान्सपोर्ट गर्ने जिम्मेवारी कसको हो? रेगुलर असेसमेन्ट गर्दा बिरामी त्यो बेडमा नभएपछि उनलाई खोजी किन गरिएन? अस्पतालमा फारम भर्दाखेरि फोन नम्बर राखिएको हुन्छ, सम्पर्क किन गरिएन? लड्यो कि केही भयो कि किन आत्तिने काम भएन? त्यहाँ किन खोजी गरिएन भनेपछि हाम्रो इमर्जेन्सी मोनिटरिङ सिस्टम कस्तो छ? ब्लड टेस्टको लागि पैसा छैन भनेपछि त्यहाँ तत्कालीन सामाजिक सेवा इकाइ र आमा सुरक्षा कार्यक्रम किन एक्टिभेट भएन? आमा सुरक्षा कार्यक्रम के बच्चा जन्माउनलाई मात्र फ्री हो कि सम्पूर्ण स्वास्थ्य सेवाको लागि पनि त्यसले सहयोग गर्नुपर्छ?
0: राजविराज नगरपालिका 14 वर्षाही निवासी हरिराम पासवानकी श्रीमती बबिता पासवानलाई सुत्केरी व्यथा लागेपछि अस्पताल लग्दा पनि अस्पतालले भर्ना गर्न अस्वीकार गरेको थियो। पासवानसँग तत्काल 2500 रूपियाँ मात्र रहेको भन्दै अस्पतालले भर्ना लिन अस्वीकार गरेको हो। रासपाकै अर्का सांसद कामिनी कुमारीले क्यान्सर रोगको उपचार निशुल्क गराउन माग गर्नु भएको छ। क्यान्सर रोगको उपचार महँगो भएकाले समस्या भएको भन्दै वहाँले साथै प्रदेशमा क्यान्सरको उपचारको लागि सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
4: उपचारमा क्यान्सर पहिचान तथा परीक्षणको देखि शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, आवश्यक औषधि तथा प्यालेटिव केयरसम्म हुनुपर्छ। उपचारका लागि काठमाडौँ वा सीमित ठूला शहरमै धाउनु पर्ने बाध्यता हटाई हरेक प्रदेशमा सुविधा सम्पन्न क्यान्सर उपचार केन्द्र विस्तार गरियोस्। आर्थिक अभावका कारण कुनै पनि क्यान्सर रोगीले उपचारबाट वञ्चित हुनु नपरोस्।
1: रासपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गर्न माग गर्नु भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा वहाँले सामान्य आरोपको भरमा अहिलेसम्म तीनजना मन्त्री बर्खास्तमा परिसकेको भन्दै भ्रष्टाचारको आरोप लागेका आईजीपी कार्कीलाई पदबाट किन नहटाएको भनेर सोध्नु भएको छ।
5: करोड़ौं करोड़ भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोड़ौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोड़ौं करोड़ भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन, के कारणले उनलाई बचाइराखिएको छ, यो सम्मानित सदन मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।
1: बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ, उहाँले भन्नुभएको छ। राष्ट्रपतिकी सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै मन्त्रीले राजीनामा दिने हो भने ग्यासको भन्दा मन्त्री बन्नेको लाइन ठूलो हुने बताउनु भएको छ। पसलमा ग्यास छ तर पसलले ग्यास बेच्न मान्दैनन् भनेर आफूलाई फोन आउने गरेको भन्दै उहाँले लासामा सुन छ कान मेरो बुच्चै भने जस्तो भएको टिप्पणी गर्नुभयो।
3: पसलमा ग्यास हेर्दै भोक भोके जनता बस्नु पर्ने दिन हेर्न नै हामीलाई जनताले दुई तिहाईको मत दिएर पठाएको हो त। यदि साँच्चीकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनु पर्यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नु पर्यो। होइन भने महिने पछि ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ। सभामुख महोदय,
0: चितवनका ग्यास व्यवसायीले भने भरिएका सिलिण्डर धमाधम काठमाडौँ पठाइरहेका छन्। चितवन, नवलपरासी, पर्दघाट, सुस्ता पूर्व, मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक 14 घण्टा बोटलिङको काम गरिरहेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेतीले चितवनको बाबा साई बाबा नेपाल ग्यास, गण्डकी, नवलपरासी, बद्धघाट, सुस्ता पूर्वको जानकी र धनुषाको नेपाल ग्यास नारायणीले दैनिक दुई सिफ्टमा 15,000 सिलिण्डर बोटलिङ गरिरहेको जानकारी दिनुभएको छ। उक्त प्लान्टले 24 बोटलिङ उपकरणबाट एक मिनटमा 24 सिलिण्डर भरिरहेका छन्। धनुषाको नोबेल र बाराको 1NL जगदम्बा लियो, अम्बर ग्यास, पर्साको सुपर मनोज र मकवानपुरको सहारा ग्यास र नवलपरासीको चण्डेश्वरी ग्यासको बोटलिङ गराएर सिलिण्डर उपत्यका पठाइरहेको उहाँले बताउनुभयो। उद्योगले दैनिक 10,000 हाराहारी सिलिण्डर भरिरहेका छन्। तीमध्ये आधा स्थानीय बजार र बाँकी काठमाडौँ पठाइरहेका छन्। कालाखेतीले ट्रक व्यवस्थापनदेखि बुलेटमा ग्यास मगाएर बोटलिङ गरेर बजार पठाउनेसम्मको काममा सबै उद्योगी लागिरहेको बताउनुभयो। दैनिक उपत्यकामा 40,000 सिलिण्डर माग हुने गरेकोमा अहिले करिब 1,00,000 सिलिण्डरको माग रहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
7: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्याङ, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी हुनुभएको छ। मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सृजना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सरकार र निजी क्षेत्र बीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ।
0: रसुवाको भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। आज प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो। बागमती प्रदेश सरकार र मन्त्रालयका विभिन्न संयन्त्र मार्फत संकलन गरिएको विवरणका आधारमा प्रभावित जनसंख्याको अनुमान गरिएको उहाँले जानकारी दिनुभयो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका मध्ये 25 जनालाई झाडापखला लागेको सचिव देवकोटाले समितिलाई जानकारी गराउनु भएको छ। समितिले रसुवाको भटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको छ। समितिकी सभापति डाक्टर ओजस्वी शेरचन्दले होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी जोखिमका आधारमा उपचारको प्राथमिकता निर्धारण गर्न समेत सुझाव दिनुभएको छ।
1: रसुवा भोटेकोशी बाढ़ीबाट विस्थापित बालबालिकालाई विद्यालय पठाउन शुरू गरिएको छ। विस्थापित भई काठमाण्डुमा रहेका 132 बालबालिकालाई गीता माता स्कूल डल्लुमा पढ़ाउन शुरू गरिएको छ। काठमाण्डु महानगरपालिका का कार्यवाहक प्रमुख सुनिता डंगोलले वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्ने भन्दै उनीहरूसँग आत्मीय व्यवहार गरी पढ़ाउन शिक्षकसँग आग्रह गर्नुभएको छ। नागार्जुन स्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य जनप्रतिनिधि शिक्षा विभागका अधिकारी विद्यालय पुगेका थिए। विद्यार्थीका लागि कोशिस नेपाली झोला र पुस्तकको व्यवस्थाका साथै मनोसामाजिक परामर्श प्रदान गरेको छ।
0: चितवनको भरतपुर महानगरपालिका 9 स्थित बसन्त चोकमा गुड़िरहेको कारमा आगो लाग्दा जलेर मृत्यु भएको पुरूषको पहिचान खुलेको छ। मृत्यु हुनेमा कार चालक अमर पराजुली रहेका छन्। प्रहरीका अनुसार उनी नारायणी विद्या मन्दिर शिवघाटका पूर्व संचालक समेत हुन्। पराजुली आज बिहान कार चलाएर हेटौड़ाबाट भरतपुर निस्किएका थिए। कार गुड़िरहेका अवस्थामा आग लागि भएको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि कारभित्र रहेका पराजुली जलेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन विश्वका नेताहरू भारत आउन थालेका छन्। अहिलेसम्म भारत आइपुग्ने राष्ट्र प्रमुखहरूमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा रहेका छन्। यसबाहेक युगान्डाकी उपराष्ट्रपति जेसिका अलुपो पनि भारत आइपुगेकी छन्। राष्ट्रपति पुटिनले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने तथा ब्रिक्स बिजनेस फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ। पुटिन आज बिहान मात्रै भारत पुग्नु भएको हो। यसैबीच ब्रिक्स सम्मेलनका लागि चीनका राष्ट्रपति शी जिन फिङ पनि भारत जाने तय भएको छ। चीनको विदेश मन्त्रालयले राष्ट्रपति शी भारत जाने पुष्टि गरेको छ। दिल्लीमा सेप्टेम्बर भोलि र पर्सि 18 ब्रिक्स शिखर सम्मेलन हुँदैछ।
0: अब खेल समाचार। नेपाल भलिबल लीग एनभीएल को फाइनल प्रवेशका लागि कर्णाली शिवराज र काठमाण्डु रेड्स भिड्दैछन्। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकूद परिषदको कवर हलमा आज हुने खेल साँझ 6 बजे शुरू हुनेछ। कर्णाली दोस्रो र काठमाण्डु तेस्रो स्थानमा रहेर प्लेअफ खेल्न लागेका हुन्। यो खेलको विजेताले उपाधिका लागि अन्नपूर्ण स्पाइकर्ससँग प्रतिस्पर्धा गर्नेछ। हिजो भएको खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई 3-1 सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संसदमा उठ्यो महिलाले सड़कमै बच्चा जन्माएको घटना। आईजीपी बर्खास्तको माग। ग्यास अभावले मन्त्री हटाएको भन्दै सांसद आक्रोशित।
0: उद्यमी तथा व्यवसायीहरूसँग प्रधानमन्त्रीको छलफल। आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे कुराकानी।
1: रसुवा बाढ़ीका कारण 1.5 लाख नागरिक प्रभावित। प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न समितिको निर्देशन।
0: रूसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच आज द्विपक्षीय वार्ता हुँदै चीनिया राष्ट्रपति सी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत जाने।
1: र एनबीएलको फाइनल प्रवेशका लागि कर्णाली र काठमाडौँ भेट्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट
9: अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: किन आँखा मिचेको मिचे गरेको
11: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
10: धेरै समय मोबाइल चलाए सिक्या
11: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
10: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
11: ए, त्यसो भए जोगिन के गर्ने त?
10: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
11: बुझे।
10: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
12: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।

0: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाइ, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 4 पीएम
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: थाहा अपडेट

0: दिउँसो 4 बजेको थाहा अपडेटमा अप्सराको नमस्कार। भटेकोशी बाढ़ी प्रभावितका लागि चीनले पठाएको 5 खेपको आकस्मिक राहत सामग्री काठमाण्डु आइपुगेको छ। राहत सामग्री बोकेर चिनिया जनमुक्ति सेना पीएलए को विमान आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। चीनले वायुसेनाको Y-20A कार्गो विमान आइपुगेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि सिनियर राजदूत झाङ माओमिङले विज्ञान प्रविधि एवं नवप्रवर्तन मन्त्री महावीर पोनलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको छ। चीन पठाएको चीन सामग्रीमा डिजल जेनेरेटर, मेडिकल प्रोटेक्टिभ मास्क, सब राख्ने फ्रिज, डीएनए परीक्षण उपकरण तथा रीएनजेट र जल उद्धार उपकरण समावेश रहेका छन्। बाढ़ी प्रभावितको खोज तथा उद्धारका प्रयासलाई निरन्तर अघि बढ़ाउनका लागि सहयोग पुग्ने गरी राहत सामग्री पठाइएको चीनले जनाएको छ। यी सामग्रीले आगामी दिनमा पनि उद्धार तथा राहत कार्य अघि बढ़ाउन ठूलो सहयोग पुग्ने मन्त्री पुनले बताउनुभयो। रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। आज प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो। बागमती प्रदेश सरकार र मन्त्रालयका विभिन्न संयन्त्रहरू मार्फत संकलन गरिएको विवरणका आधारमा प्रभावित जनसंख्याको अनुमान गरिएको उहाँले बताउनु भयो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका मध्ये 25 जनालाई झारपखला लागेको सचिव देवकोटाले समितिलाई जानकारी गराउनु भएको छ। समितिले रसुवाको भटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निर्देशन दिएको छ। समितिकी सभापति डाक्टर ओजस्वी शेरसनले होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी जोखिमका आधारमा उपचारको प्राथमिकता निर्धारण गर्न समिति सुझाव दिनुभयो। उहाँले प्रभावित क्षेत्रमा सम्भावित महामारीलाई ध्यानमा राख्दै जीवनजल, ओआरएस, पीपीई, आवश्यक औषधि तथा अन्य स्वास्थ्य सामग्री पर्याप्त मात्रामा भण्डारण गर्न पनि निर्देशन दिनुभयो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारी का अनुसार मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा भएको जग्गामा घुसाएको भनी उल्लेख भएका कित्ताहरूबाट एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो। त्यसैगरी प्रतिवेदनमा पूरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका कित्ताहरूको समेत एकमुष्ट रूपमा निर्णय गरी नेपाल सरकार सरकारी तथा सार्वजनिक रूपमै कायम गर्न निर्णय गरेको हो। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकै नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यवाहक राजदूत बोल्डिङले भटेकोशी बाढ़ीका कारण मृत्यु भएकाहरूप्रति गहिरो संवेदना व्यक्त गर्दै यस कठिन घड़ीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको एकबद्धता रहेको बताउनुभयो। उहाँले बाढ़ीबाट उत्पन्न परिस्थितिपछि राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासलाई नेपाललाई सहयोग र समर्थन गर्न अमेरिकी सरकार तयार रहेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री खनालले यस कठिन समयमा नेपालप्रति एकबद्धता र सहयोग व्यक्त गरेकोमा अमेरिकी सरकार तथा अमेरिकी जनताप्रति आभार व्यक्त गर्नुभयो। र लगातार दुई कारोबार दिन घटेको नेप्से परिसूचक आज 27.94 अंकले बढ़ेको छ। नेप्से 1.10% बढ़ेसँगै परिसूचक 2559 अंकमा कायम भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.99 अर्ब कारोबार भएकोमा आज 4.35 अर्ब रूपियाँको भएको छ। आज 337 कम्पनीको शेयर मूल्य बढ़दा 31 कम्पनीको शेयर मूल्य घटे भने 9 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। दिउँसो 4 बजेको थाहा अपडेट सकियो। अप्सरा बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छिन्, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि।

0: activity, try Pond's Hydra Miracle Face Wash. Cleanses gently for hydrated smooth skin.
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
0: अहिले साँझको ठिक छ बज्यो।

0: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
1: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
0: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। पैसा अभावमा सड़क पेटीमै बच्चा जन्माउनु परेको घटनाबारे संसदमा प्रश्न सम्बन्धी खबरबाट, सप्तरीको राजविराज नगरपालिका 14 पर्साहेकी बबिता पासवानले पैसा अभावका कारण अस्पतालको गेट बाहिर सड़क पेटीमै बच्चा जन्माउनु परेको घटनाबारे प्रतिनिधि सभामा सरकारसँग जवाब मागिएको छ। सांसदहरूले केही हजार रूपियाँ अभावकै कारण गर्भवती महिलाले अस्पतालमा उपचार नपाएर सड़कमा बच्चा जन्माउनु पर्ने अवस्था आउनु गम्भीर विषय भएको बताएका छन्। उनीहरूले यो घटना नेपालको स्वास्थ्य सेवा र सुरक्षित मातृत्वको अवस्थामाथि नै प्रश्न उठाउने घटना भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले घटनाबारे सरकारको ध्यान आकर्षण गराउँदै प्रधानमन्त्री बालेन शाहले चुनावका बेला गोजीमा पैसा नहुँदा पनि उपचार पाउनुपर्छ भन्ने नारा दिएको स्मरण गराउनुभयो। उहाँले प्रधानमन्त्रीसँग आफ्नो घोषणा कार्यान्वयनमा राज्य कहाँ उभिएको छ भनेर प्रश्न गर्नुभयो।
6: गोजीमा पैसा नहुनेले उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेण्डा हो भनेर प्रधानमन्त्री बालेन्द्र शाहले चुनावको नारा दिनुभएको थियो। बबिताको श्रीमानसँग 2000 रुपियाँ थियो, 1200 रुपियाँ नपुगेपछि पैसा खोज्न जाने क्रममा सँगै निस्किएकी श्रीमतीले अस्पतालको पेटीमा बच्चा जन्माइन्। म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, तपाईँले घोषणा गर्नुभएको एजेण्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ र विशेष गरी स्वास्थ्य मन्त्रालय कहाँ उभिएको छ? स्वास्थ्य मन्त्रालयले यो एजेण्डा कार्यान्वयनको लागि लागू गर्नको लागि आजसम्म नीति नियममा के परिवर्तन गरेको छ, के बहस गरेको छ म सोध्न चाहन्छु। त्यो रात एउटा शिशु मात्र जन्मिएको होइन सभामुख महोदय, त्यो रात एउटा प्रश्न पनि जन्मिएको हो। त्यो प्रश्न हो कि गरीब भएर जन्मिनु यो देशमा अपराध हो?
5: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले घटनामा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लीमा अधिकारीले केही हजार रूपियाँ अभावमा गर्भवती महिलालाई अस्पतालको गेट बाहिर पुग्नुपर्ने अवस्था आउनु राज्यका लागि गम्भीर विषय भएको बताउनुभयो। नेपाली कांग्रेसकी सांसद गीता गुरूङले आर्थिक अभावकै कारण महिलाले सड़कमा बच्चा जन्माउनु पर्ने अवस्था किन आयो भन्दै सरकारसँग प्रश्न गर्नुभयो। उहाँले सुरक्षित मातृत्व र निशुल्क स्वास्थ्य सेवा संविधानले सुनिश्चित गरेको भन्दै त्यसको कार्यान्वयनमाथि प्रश्न उठाउनुभयो।
7: सप्तरीमा आर्थिक अभावका कारण अस्पताल बाहिरै एकजना महिलाले बच्चा जन्माउनु परेको घटनाले लज्जाबोध भएको छ। सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको हो कि होइन कि तपाईँहरूको शासनकालमा पैसा नहुनेले सड़कमा बच्चा जन्माउनु पर्ने हो? सभामुखज्यू, म प्रधानमन्त्रीज्यूको नियतमा अहिले नै धेरै शंका त गर्दिन, तर अपेक्षित परिणाम आएन प्रधानमन्त्रीज्यू।
5: राष्ट्रपाकी सांसद तथा चिकित्सक डाक्टर तोसीमा कार्कीले अस्पताल पुगेकी प्रसूति पीड़ामा रहेकी महिलालाई तत्काल उपचार र सुरक्षित भर्ना गर्नुपर्ने बताउनुभयो। अस्पतालबाट महिला कसरी बाहिरिन्, पैसा अभावबारे जानकारी पाएपछि सामाजिक सेवा इकाई र आमा सुरक्षा कार्यक्रम किन सक्रिय भएनन् भन्ने विषयमा पनि छानबिन हुनुपर्ने उहाँको भनाइ छ।
6: म आग्रह गर्न चाहन्छु, बबिता जस्ता हरेक गर्भवती महिलासम्म राज्य पुगोस् र भनोस्, चिन्ता नलिऊ बबिता, म तिम्रो साथमा छु। फ्री डेलिभरी, प्रसव, बच्चा जन्माउनको लागि मात्र निशुल्क होइन, बच्चा जन्माउने सम्पूर्ण प्रक्रियाको लागि आवश्यक हुने जाँचहरू, औषधि, उपचार, भिडियो एक्सरे, सम्पूर्ण जाँचको लागि निशुल्क हुने व्यवस्था गरियोस्, आवश्यक संशोधन गरियोस्, प्रत्येक अस्पतालमा सामाजिक सेवा इकाई 24 घण्टा अलर्ट र एक्टिभ राखियोस् भन्न चाहन्छु। गरिब बिरामीले कहाँ जाने, कसलाई भन्ने, कसरी पैसा जुट खोज्नुपर्ने होइन कि अस्पतालले ती बिरामीहरूलाई आफै पहिचान गरेर सपोर्ट सिस्टम एक्टिभेट गर्ने प्रणाली बनाऊ भन्न चाहन्छु।
5: घटनाबारे स्वास्थ्य मन्त्रालयले छानबिन अघि बढ़ाएको छ। घटनाका बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई कामबाट हटाएर उनीहरूमाथि पनि अनुसन्धान भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधि सभालाई जानकारी गराउनु भएको छ। मन्त्री मेहताका अनुसार घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलको 5 सदस्यीय टोली राजविराज पुगेको छ।
8: मिति 2083 भदौ 25 गते प्रतिनिधि सभा बैठकमा माननीय ज्यूहरूले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिरै एक आमाले बच्चा जन्माएको घटनाका सम्बन्धमा उठाउनु भएको विषयप्रति सरकारको गम्भीर ध्यान आकर्षण भएको छ। उक्त घटनाको जानकारी प्राप्त हुन साथ मन्त्रालयले अस्पतालसँग घटनाका सम्बन्धमा 24 घण्टे स्पष्टीकरण माग गरेको थियो र अस्पतालबाट स्पष्टीकरण पेश भइसकेको पनि छ। यसका साथै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटीबाट डाक्टर अजय शाह सहित 5 सदस्यीय टोली हिजो निमिनका लागि राजविराट पुगिसकेका छन्। उक्त टोलीसँगै मन्त्रालय तर्फबाट स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डाक्टर पवन जङ राईमाझी समेत रहनु भएको छ। उक्त घटनाको सम्बन्धमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समिति गठन भइसकेको छ। साथै अस्पतालको सो घटनाको बखत ड्यूटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन शुरू भइसकेको छ।
9: प्रधानमन्त्री बालेन्द्र शाहले 24 सेप्टेम्बर 2008 असोजमा संयुक्त राष्ट्रसंघको 81औं महासभालाई सम्बोधन गर्ने हुनुभएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले आज आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिनुभएको छ। संयुक्त राष्ट्रसंघको 81औं महासभाको हाई लेभल जनरल डिबेट 22 देखि 28 सेप्टेम्बरसम्म न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ। सचिव राईले भन्नुभयो, महासभाको जनरल डिबेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले 24 सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम छ। महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र 50 मुलुकका सरकार प्रमुख सहभागी हुने जानकारी राष्ट्रसंघबाट प्राप्त भएको परराष्ट्र सचिव राईले बताउनु भएको छ।
5: रसुवागढ़ीको बाढ़ीबाट 5130 जना बेपत्ता भएका छन्। 1385 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार बिहान सार्वजनिक गरेको विवरण अनुसार भेटिएका मध्ये शनाखत भएका शवहरूको संख्या 104 मात्रै छ, अरूको शनाखत हुन सकेको छैन। प्राधिकरणका कर्मचारीहरूले दिनहुँ जसो बेपत्ताहरूको आँकड़ा केलाइरहेका छन्। अहिलेसम्मको आँकड़ामा केहीको संख्या घट्न सक्ने देखिएको छ भने अरू थप केही व्यक्ति बेपत्ता भएको हुन सक्ने आशंका छ। शुरूमा जसले आफ्ना मान्छे बेपत्ता भएका छन् भनेर नाम टिपाउनुभयो, कैयौंको उद्धार भइसकेको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महताले भन्नुभयो, उद्धार भइसकेपछि टिपाइएका ती नाम हटेका छैनन् कि भन्ने हाम्रो अनुमान हो। उद्धार भएकाहरूको नाम समेत बेपत्ताको सूचीमा रहेको भएपछि रुजु गर्दा संख्या केही घट्न सक्छ।
9: सरकारले रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित शिक्षा क्षेत्र पुनरुत्थानका लागि 2,34,32,17,500 रूपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 18 विद्यालय प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन्। बाढ़ी पश्चात सो क्षेत्रमा 9,000 भन्दा धेरै विद्यार्थीको पठन पाठन अवरूद्ध छ। संरचना पुननिर्माण तथा पठन पाठन सहज पार्न तत्काल 10,50,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ।
5: गत भदौ 10 गते रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। शुक्रबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो। बागमती प्रदेश सरकार र मन्त्रालयका विभिन्न संयन्त्रहरू मार्फत संकलन गरिएको विवरणका आधारमा प्रभावित जनसंख्याको अनुमान गरिएको उहाँले जानकारी दिनुभयो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका मध्ये 25 जनालाई झाडा पखाला लागेको सचिव देवकोटाले समितिलाई जानकारी गराउनुभयो। यद्यपि समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै उहाँले झाडा पखाला बाहेक अन्य गम्भीर प्रकृतिका महामारी वा रोगको संक्रमण भने हालसम्म देखा नपरेको स्पष्ट पार्नुभयो।
9: प्रधानमन्त्री बालेन्द्र शाह र मुलुकका शीर्ष उद्योगी व्यवसायबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झण्डै 2 घण्टा चलेको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनु भएको छ। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्या खुलेर राखिएको प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाएको ढकालले जानकारी दिनुभएको छ।
5: नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताउनु भएको हो। उहाँले दुग्ध विकास संस्थान, हेटौँडा कपड़ा कारखाना तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थाहरूको संचालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य संचालक ले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको टिप्पणी गर्नुभयो। विक्रम सम्वत 2046 सालको परिवर्तनपछि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा आएको आर्थिक उदारीकरण र नीतिको महत्व धेरै नै रहेको उहाँको भनाई छ। उहाँले विपदपछिको पुनर्निर्माणमा ठूलो स्रोत परिचालन गर्नुपर्ने अवस्थामा प्रधानमन्त्रीको सोच नै सरकारको निर्णय बन्ने हुँदा सही आर्थिक दृष्टिकोण आवश्यक रहेमा रहनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै सभापति थापाले कंग्रेसको अधिवेशन तोकिएकै मितिमा हुने र यसमा कुनै अन्यल नरहेको धारणा राख्नुभयो। पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा हुने र प्रतिस्पर्धाबाट नेतृत्वमा आउने तथा नआउने सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाइने उहाँले बताउनुभयो। त्यस्तै उहाँले नागरिकसँग टुटेको विश्वास पुनर्स्थापित गर्न महाधिवेशन र दशैं लगतै 77 जिल्लामा गाउँ गाउँ पुग्ने गरी देशव्यापी अभियान शुरू गरिने पनि जानकारी दिनुभयो।
9: अर्थमन्त्री डाक्टर सोनी मुआगले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन 5 विशेष प्याकेज अघि बढ़ाउन लागेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज शेषजनको 28 वार्षिक साधारण सभामा उहाँले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर 5 प्याकेज मार्फत काम अघि बढ़ाइएको जानकारी दिनुभएको हो। अर्थमन्त्रीले पहिलो प्याकेज अन्तर्गत भोटेको चिबाड़ीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनर्स्थापनाका लागि आवश्यक काम भइरहेको बताउनुभयो। बाढ़ीबाट प्रभावित उद्योगी व्यवसायी सर्वसाधारणलाई राहत र पुनर्स्थापनाका लागि अध्ययन भइरहेको जानकारी अर्थमन्त्रीले दिनुभएको छ।

0: Personally. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब बाँकी खबर. अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ. विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण भ्रमण विवरण नागरिक एप मार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाएको जनाएको हो. प्रेस विज्ञप्ति अनुसार यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिनका लागि सेवाग्राहीलाई विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यताको अन्त्य भएको विभागले जनाएको छ. एपमा सम्बन्धित व्यक्तिको राहदानीको विवरण देखिने भएकाले व्यक्तिगत विवरण पूर्ण रूपमा सुरक्षित रहने विभागले जनाएको छ. यसअघि भौतिक रूपमा निवेदन दिँदा प्रक्रियागत झन्झट हुने, समयमा विवरण नपाइने र विभागको कार्यबोझ बढ्ने गरेकोमा नयाँ प्रविधिले सेवाग्राहीको समय र लागत दुवै बचत गर्नेछ. उहाँका अनुसार विभिन्न व्यक्ति तथा संघ संस्थाले नागरिक एपबाटै प्राप्त गरेको यो विवरणलाई आधिकारिक स्रोतको रूपमा प्रयोग गर्न सकिने विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले बताउनुभयो.
3: नेपाली कांग्रेसका 25 नेताहरूले अपील जारी गर्दै महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह गरेका छन्। कंग्रेसले असोज 16 19 गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ. निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंगिर 21 23 गतेसम्म महाधिवेशन गर्दै हुनुहुन्छ. कंग्रेसका नाममा 15 महाधिवेशन दुईवटा हुँदैछ. त्यसैले नेताहरूले दुवै महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह गरिरहेका छन्.
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने गरी सरकारले तयारी गरिरहेको बताउनु भएको छ. मध्य प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज जनकपुर धाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण कार्यक्रममा उहाँले समयानुकूल र विद्यार्थीको आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जनको गृह कार्य भइरहेको जानकारी दिनुभयो. हालको पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक देखिएकाले कार्यदल गठन गरी देशव्यापी रूपमा सरकारवालाबाट सुझाव संकलन भइरहेको जानकारी दिँदै मन्त्री पोखरेलले प्राप्त सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइने बताउनुभयो.
3: काठमाडौँको तीनकुने स्थित गैरी गाउँबाट प्रहरीले 705 सिलिण्डर ग्यास बरामद गरेको छ. उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुईवटा ठूला ट्रकमा लोड गरेको अवस्थामा ग्यास बरामद गरेको छ. ग्यास कालोबजारी गरेको आरोपमा वसुन्धरा स्थित जय श्री बालाजी ग्यास स्टोरका संचालक दिनेश लोइटेललाई प्रहरीले पक्राउ गरेको छ. 38 लोइटेल मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर 2 स्थानीय हुन्. वसुन्धरामा ग्यास स्टोर सञ्चालन गरेका लोइटेलले प्रति सिलिण्डर 2750 रूपियाँमा ग्यास बेच्ने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ. यता चितवनका ग्यास व्यवसायीले भरिएका सिलिण्डर यतिखेर धमाधम काठमाडौँ पठाइरहेका छन्। चितवन, नौलप्रासी, मकवानपुर, बारा, पर्सा, धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक 14 बोटलिङको काम गरिरहेका छन्। नेपाल एलपी ग्यास संघका सदस्य विमल कालाखेतीले चितवनको बाबा साई बाबा नेपाल ग्यास गण्डकी, नौलप्रासी, बर्दघाट सुस्तापूर्वको जानकी र धनुषाको नेपाल ग्यास नारायणीले दैनिक 2 शिफ्टमा 15,000 सिलिण्डर बोटलिङ गरिरहेका छन्.
2: मलेसिया सरकारले नेपालका 25 म्यान पावरलाई मात्रै कामदार पठाउन पाउने गरी सूचीकृत गरेसँगै व्यापक विरोध भइरहेको समयमा थप 250 म्यान पावर कम्पनीलाई सब एजेन्टका रूपमा आफ्नो प्रणालीमा सूचीकृत गरेको छ. मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टममा यसअघि 25 म्यान पावर कम्पनीलाई मात्रै मुख्य कन्ट्राक्टरका रूपमा रहेको सूची सार्वजनिक गरेको थियो. एफडब्ल्यूसीएमएसमा 25 मात्रै म्यान पावर कम्पनीको नाम समावेश भएपछि वैदेशिक रोजगार व्यवसायीहरूले व्यापक विरोध गरेका थिए. उनीहरूले मन्त्रालयलाई ध्यानाकर्षणसहित नाम फिर्ता लिन दवाब दिएका थिए तर उक्त समस्या समाधान हुन नपाउँदै यसअघि सूचीकृत भएका 25 म्यान पावर कम्पनीको माथत काम गर्ने गरी सब एजेन्टको रूपमा थप 250 कम्पनीलाई सूचीकृत गरेर सूची सार्वजनिक भएको व्यवसायीहरू बताउँछन्.
3: नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशमा विभिन्न स्थानबाट लागू औषध सहित 17 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका 14 दुई, मोरङको लेटाङ नगरपालिका 4, बीपी चोकबाट 2, उदयपुरको त्रियुगा नगरपालिका 6 5, कञ्चनपुरको भीमदत्त नगरपालिका 4 2, कैलालीको धनगढ़ी उपमहानगरपालिका 7, जनआवाज चोकबाट 1 र टीकापुर नगरपालिका 9, खकरौलाबाट 2 पक्राउ परेका छन्। यस्तै नवलप्रासी पश्चिमको बर्दघाट नगरपालिका 4, देवीनगर स्थित बस पार्कबाट 1 तथा पर्साको सखुवा पर्सौनी गाउँपालिका 2, श्रीपुर बजार र पटेरवा सुगौली गाउँपालिका 5, मनिहरवा चोकबाट 1 पक्राउ परेका छन्।
2: रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ी तथा विपदका बेला नेपाली सेनाको जस्तै देखिने पोशाक दर्जा र चिन्ह प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालको गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्द राम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना पोशाक दर्जा र चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: निस्किलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। अघिल्ला दुई दिन लगातार घटेको शेयर बजार अर्थमन्त्री सोनी वाग्लेको आश्वासनपछि आज 27.94 अङ्कले बढ़ेको छ। अर्थमन्त्री वाग्लेले सोमबारसम्म शेयर बजार सुधारका लागि कार्ययोजना ल्याउने घोषणा गर्नुभएको थियो। आज बिहान नेपाल आर्थिक पत्रकार समाज सृजनको वार्षिक साधारण सभामा बोल्दै वाग्लेले सोमबारसम्म बजार सुधारका कार्यक्रम सार्वजनिक गर्ने घोषणा गर्नुभएको थियो।
3: अब विदेशका खबर। दक्षिण कोरिया र इरानका विदेश मन्त्रीले आज फोन वार्ता मार्फत हर्मुज जल घाँटीको सुरक्षा तथा मध्यपूर्वको पछिल्लो अवस्थाबारे छलफल गरेका छन्। दक्षिण कोरियाले जल घाँटीको सुरक्षामा सम्भावित योगदानबारे मूल्यांकन गरिरहेका बेला दुई देशका विदेश मन्त्री बीच वार्ता भएको हो। दक्षिण कोरियाली विदेश मन्त्री च्यो युङले इरानी समकक्षी अब्बास अराघजीको अनुरोधमा वार्ता गर्नुभएको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ। केही दिन अघि इरानले द्वन्दमा दक्षिण कोरियाको कुनै पनि सैन्य योगदानले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको युद्धमा सहयोग गर्न दक्षिण कोरियामाथि दबाव दिँदै आउनु भएको छ। विश्वव्यापी तेल आपूर्तिका लागि महत्वपूर्ण हर्मुज जल घाटीको सुरक्षा गर्न सहयोग मागिए पनि सियोलले यसबारे निर्णय गरिसकेको छैन। दक्षिण कोरियाले अवस्थाको मूल्यांकन गर्न टोली पठाएको छ।
2: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक पदबाट राजीनामा दिएकी छन्। वित्तीय अनियमितताको आरोपमा अनुसन्धान भइरहेको अवस्थामा उनले सेप्टेम्बर 9 महानिर्देशक टेड्रोस समक्ष राजीनामा बुझाएकी हुन्।
3: अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लीग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाण्डू रेड्स र कर्णाली शिवराज बीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकूद परिषदको कवर्ड हलमा साँझ 6 बजेदेखि खेल भइरहेको छ। एनबीएलमा काठमाण्डु र कर्णाली दुवै जित्ने दाउमा छन्। लीग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लीग चरणमा काठमाण्डुले कर्णालीलाई 3-2 सेटले पराजित गरेको थियो। काठमाण्डू सोही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ।
2: पोखरामा गत फागुनमा सम्पन्न 25औं संस्करणको आहारा गोल्ड कपबाट 3,21,939 रूपियाँ बचत भएको छ। आयोजक सहारा क्लबले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको आय व्यय विवरण सार्वजनिक गरेको हो। प्रतियोगिताका संयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरूङका अनुसार प्रतियोगिताबाट 1,33,23,485 रूपियाँ आमदानी भएको थियो। यता नेपालगंजमा रंगशाला कवर्ड हलमा शनिबार भोलिदेखि आयोजना हुन लागेको जिल्ला स्तरीय अन्तर्विद्यालय मेयर कप तथा बी लेभल खुला पुरूष डबल्स ब्याडमिण्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्। जुनियर स्तरका खेलाड़ीलाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागि प्रतियोगिताले बाँकेको ब्याडमिण्टनको स्तर उकास्न महत्वपूर्ण सहयोग गर्ने 10औं दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नेपालगंज ब्याडमिण्टन क्लबका अध्यक्ष अनिल लाखेले बताउनु भएको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
3: पैसा अभावमा अस्पतालको गेट बाहिरै प्रसूति घटनाले संसद तात्यो। सुरक्षित मातृत्व र निशुल्क स्वास्थ्य सेवामाथि प्रश्न। बबिता पासवान प्रकरणमा छानबिन शुरू। ड्यूटीमा रहेका अस्पताल कर्मचारी निलम्बित।
2: भोटेकोशी बाढ़ीबाट मृत्यु भएका र हराएकाहरूको एकिन संख्या निर्कुल हुन अझै केही समय लाग्ने। बाढ़ीले 9,000 विद्यार्थी प्रभावित। प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि 2,34,00,00,000,000 लाग्ने अनुमान।
3: प्रधानमन्त्री बालेनले 8

0: युजमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने, सरकारले निजी क्षेत्रसंघको सहकार्यलाई थप प्रभावकारी बनाउने, कालो बजारी गरेको आरोपमा काठमाडौँको गैरी गाउँबाट 705 सिलिण्डर ग्यास बरामद।
1: हर्मुजबारे दक्षिण कोरिया र इरान बीच छलफल, बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाकी छोरी बाजेटद्वारा डब्ल्यूएचओबाट राजीनामा, बाजेटमाथि वित्तीय अनियमितताको आरोपमा अनुसन्धान जारी।
0: र 25औं आहा रारा गोल्ड कपबाट 3,21,000 बचत, नेपालगंजमा भोलिदेखि मेयर कप तथा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुँदै जुनियर स्तरका खेलाड़ीलाई अवसर प्रदान।
1: हवस्त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: ऊ र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड,
0: रेडियो एनआरएन 99.1।
6: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो फिल्मी मेलोडी।

महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री राहत कोषमा कुल 13 अर्ब 23 करोड़ रूपियाँ भन्दा धेरै जम्मा। बाढ़ीबाट अहिलेसम्म 1386 जनाको मृत्यु। 5000 अझै सम्पर्कविहीन। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला।
1: झाडा पखालाको केस 25 देखिएको छ, फलेर चाहिँ छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौं, किन अगाडि बढ्दैनौं भन्ने कुराको नै पाठ सिकाइयो हजुर अहिले।
0: बाढ़ी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै। बाढ़ी पीड़ितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम।
2: किशोरी बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीड़नको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा
0: 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न कांग्रेस पितरपक्षको माग। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्त। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 वटा मेसिनको तीव्र प्रयोग।
3: 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
0: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी हुने। औपचारिक उद्घाटन भने सेप्टेम्बर 19।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेको सिको विनाशकारी बारीले निम्ति संकटमा र राहत वितरणको क्रममा पनि राजनीतिको हुनु दुखद कुरो हो। यस्तो बेलामा दलहरूले राजनैतिक दूरी बिर्सिएर सबैले सबैलाई सहयोग गरेर मानवीयताको प्रदर्शन गर्न भावी सन्ततिलाई समेत सिकाउनुपर्ने अवस्था देखिएको छ।
5: भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी जोखिम समेत देखिन थालेको छ। विभिन्न होल्डिङ सेन्टरमा रहेका 25 जनामा झाडा पखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रभावित नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै 25 जनामा झाडा पखाला देखिएको बताउनुभयो।
1: झाडा पखालाको केस 25 देखिएको छ। चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी कामहरू भएको छ। यो सबै क्षेत्रले होलिस्टिक रूपमा सोच्नुपर्ने हुन्छ, नट ओन्ली कन्स्ट्रक्सनको मात्रै कुरा नभएर अरू हिसाबमा पनि हुन्छ।
5: डाक्टर देवकोटाका अनुसार विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा बाढ़ी प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको हो। बाढ़ीपछि विस्थापित नागरिकको ठूलो संख्या होल्डिङ सेन्टरमा रहँदा सरसफाई, स्वच्छ खानेपानी, शौचालय तथा खाद्य सुरक्षाको व्यवस्थापन स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुन्छ। अहिले 25 जनामा झाडा पखाला देखिनु संख्या ठूलो नभए पनि अस्थायी शिविरमा बसोबास गर्ने धेरै मानिसहरूमा संक्रमण फैलिन सक्ने जोखिम देखिएको स्वास्थ्य विदहरूको भनाइ छ। डाक्टरहरूले विशेष गरी बिरामीको उपचारसँगै खानेपानीको नियमित परीक्षण, सरसफाई, फोहोर व्यवस्थापन र स्वास्थ्य निगरानीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा उद्धारपछि होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा

0: रहेका समूहको सुरक्षालाई लिएर सरकारले थप सतर्कता अपनाउनु पर्ने देखिएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा महिला बालबालिका तथा जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्प डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले पीड़ितको सुरक्षा र आवश्यक सहयोगका लागि होल्डिङ सेन्टरमै हेल्प डेस्कको व्यवस्थापन गर्न निर्देशन दिएको समितिकी सभापति आकृति अवस्थीले जानकारी दिनुभयो।
1: महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीड़नको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण तथा प्रभावकारी नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गर्न जोखिममा रहेका समूहलाई लक्षित गरी प्रत्येक राहत शिविर तथा अस्थायी आश्रय स्थलमा सम्पर्क व्यक्ति तथा हेल्प डेस्कको व्यवस्था, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई महिला तथा सामाजिक मामिला समिति निर्देश गर्दछ।
0: सभापति अवस्थीले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै पीड़ितलाई रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित स्थानमा पुर्याउने नाममा प्रलोभन, दबाव तथा झूठा आश्वासन दिने जोखिम रहेको बताउनुभयो। यसैबीच भोटेकोशी बाढ़ीको 17 दिन अहिलेसम्म 1386 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको थियो। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 169, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाण्डुमा उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। बाढ़ीमा परेर घाइते भएका मध्ये 261 जना उपचारपछि डिस्चार्ज भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनलाई जानकारी दिनुभयो।
2: अहिलेसम्म हाम्रो मानवीय क्षति 1386 तथ्याङ्क छ। त्यसरी सम्पर्कविहीन करिब 5000 नै हुनुहुन्छ अझै पनि। उद्धार गरिएको संख्या चाहिँ 13702 रहेको छ। अहिले हामीले विभिन्न 19 अस्पतालहरूमा चाहिँ अझै पनि घाइतेहरू उपचाररत हुनुहुन्छ। त्यसमा 266 जना चाहिँ डिस्चार्ज भइसक्नु भएको छ भने 338 जना चाहिँ उपचारमा आउनु भएको थियो अहिलेसम्म। त्यसलाई 266 चाहिँ अब डिस्चार्ज भइसक्नु भएको तथ्याङ्क छ।
0: अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। गत भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 13,23,10,81,267 रूपियाँ जम्मा भएको छ। जम्मा भएको उक्त रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,68,23,55,25 रूपियाँ मौजत रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मुगलिन नारायणगढ सड़क खण्डको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिन प्रयोग गरिएको छ। आज 8 दिन पनि पूर्ण रूपमा यातायात सञ्चालन हुन नसकेपछि तीव्र गतिका रूपमा काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
3: अब ट्र्याक खोलिसकेपछि त्यसलाई चाहिँ ग्राभेलिङ गरेर अब यो महिनाभित्र यादी लोडहरू, अत्यावश्यक अब ग्यास त्यस्तै गरी इन्धनका कार्यहरू लगायतका सवारी साधनहरू चलाउन मिल्ने गरी काम भइरहेको छ। र अब अहिले त्यहाँ चाहिँ प्राविधिक टोलले अब त्यो मेसिनहरू पनि अब 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
0: सड़क छिटो सञ्चालनमा ल्याउने 15 जना प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरी दैनिक 14 घण्टा निरन्तर काम भइरहेको छ। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र किचल्लो उत्सर्गमा पुगेका बेला पार्टीका 25 जना नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनैतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले कांग्रेसलाई एकबद्धता बनाउन शुक्रबार नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। महालक्ष्मी उपाध्याय डिना, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही लगायत 25 जना नेताहरूको हस्ताक्षर रहेको प्रेस विज्ञप्तीमा पार्टीभित्रको आन्तरिक कलहले कांग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा धकेलेको चिन्ता व्यक्त गर्नुभएको हो। नेताहरूले 15 महाधिवेशनको कार्यतालिका तत्काल स्थगन गर्न पार्टीका दुवै पक्षबीच यथाशीघ्र सम्पूर्ण एकताका लागि निर्णायक वार्ता आरम्भ गर्न माग गरेका छन्।
4: हामी त्यतिखेरका अब अघि नै यहाँले भनिहाल्नुभयो, हामी 14 महाधिवेशनमा केन्द्रीय कार्य समितिमा रहेका सहमहामन्त्रीज्यू दिनाको संयोजकत्वमा अनि हाम्रो मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री, वर्तमान मुख्यमन्त्री, हामी सबैको भनाइ थिएन सबै पार्टीलाई मिलाएर लाने अझै पनि अन्तिम कोसिस गरौं भनेर हामीले पार्टी सभापति गगन थापालाई आमन्त्रण गरेका थियौँ र उहाँ आउनुभयो र हामीले के कुरा राख्यौँ भने जुन पहिला एकताका 8 बजे 5 बजेको छलफल भएको थियो त्यही गाउँदिन नै अगाडि गयौं भने यसले चाहिँ पार्टीलाई मजबुत गर्छ, अहिलेको परिवेशमा पार्टीलाई टुक्र्याएर जानु हुँदैन।
0: 70 गजेन्द्र नारायण सिंह अस्पतालले 6 जना कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले आज एक सूचना प्रकाशित गर्दै डाक्टर उषा देव सहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जनाएको हो। देव र झासहित स्टाफ नर्स दय मनिषा कुमारी शाह र सजन चौधरी, काश रेणु ठाकुर र स्वीपर कृष्ण महतलाई कामकाजबाट हटाएको अस्पतालले जनाएको छ। उनीहरूलाई छानबिन समितिले प्रतिवेदन नदिएसम्म कामबाट हटाएको अस्पतालको प्रसूति व्यथा लागेकी एक महिलाले सड़क पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले कर्मचारीहरू हटाएको हो। बाढ़ीले सार्वजनिक यातायात क्षेत्रमा पारेको प्रभावका विषयमा क्षतिको मूल्यांकन गर्न पूर्वाधार विकास मन्त्रालय समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा आज गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी 15 दिनभित्र आवश्यक राय सुझाव सहितको प्रतिवेदन मन्त्री समक्ष पेश गर्नेछन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा आयोजना हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी हुने भएका छन्। सेप्टेम्बर 19 अक्टोबर 4 हुने एसियन गेम्समा नेपालबाट 135 खेलाड़ी सहित 211 सदस्यीय टोली सहभागी हुने भएको हो। यसअघि नेपालबाट 22 खेलमा 137 खेलाड़ी सहभागी हुने तय थियो, तर ब्रेकिङ डान्स र उसुका एक एक खेलाड़ी घटेका छन्। 20 एसियन गेम्स अन्तर्गत बास्केटबल खेलको प्रतिस्पर्धा हिजोबाट शुरू भइसकेको छ भने औपचारिक उद्घाटन सेप्टेम्बर 19 हुनेछ।
5: बेली ब्रिजको प्रयोगमा हतार नगरी पालै पालो गर्न आग्रह।
6: पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ।
5: रसुवामा हैजा नलाग्ने खोप लगाइँदै विशेष श्रृंखला मिलिजुली नेपाली, फेरि विनाशकारी बाढ़ीको जोखिम कति, विज्ञसँगको कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
11: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
7: साझा खबरमा अब मिलिजुली नेपाली। रसुवा र नुवाकोट जिल्लाका बाढ़ी प्रभावित क्षेत्रमा हैजा लाग्न नदिने खोप लगाउने काम भइरहेको छ। तपाईँले यो खोप लगाउनु भएको छ कि छैन? छैन भने आफूलाई पाएक पर्ने खोप केन्द्रमा गएर हैजा रोग विरूद्धको खोप लगाउनुहोस् है। जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरध्वज घरती मगर:
12: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 हेन्ड होल्डिङ सेन्टर सुरु भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भइरहेको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु एकदमै महत्वपूर्ण छ। 1 माथिका सम्पूर्ण जनसंख्यालाई चाहिँ हैजाविरुद्ध खोप दिइनेछ। 1 माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनतालाई गर्भवती सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप लिन मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप लिन नमिल्ने हो। तिजी खोप पनि यो धनुषङ्कार वृद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा 1 पछाडि फेरि हामीले 6 महिनादेखि 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा रुबिला वृद्धको खोप पनि प्रदान गर्नेछौँ।
7: हैजा टिटी दादुरा रुबेला खोप लगाउने दिन र समय चाहिँ स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयंसेविका वा वडाका जनप्रतिनिधिसँग बुझ्न सक्नुहुन्छ। तपाईँ नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 1 बस्नुहुन्छ। वडा कार्यालयले अहिले बाढ़ी प्रभावितको परिचय खोल्ने कार्ड बनाइरहेको छ। हामीले वडा अध्यक्ष लेनिन रंजितलाई यो कार्ड कसले बनाउन पाउँछन् र किन बनाउन जरूरी छ भनेर सोधेका छौं।
13: 3 प्रकारको परिचय पत्र हामीहरूले बनायौं, एउटा रातो, निलो र

0: चाहिँ हामीहरूले जसको घर पूर्ण या आंशिकमा क्षति भएको छ, हामीले त्यो वर्गलाई रातो कार्ड बनायौं। अनधिकृत रूपमा अरूले चाहिँ भूकम्पमा जस्तै दावी नगरोस् भन्ने हिसाबमा रातो कार्ड बनायौं। निलो कार्ड पनि लगभग लाखौं रुपियाँ लगानी गरेर जसले व्यवसाय गरिरहेका छन् उहाँहरू पनि पीड़ित नै हो। उहाँहरू पनि सुविधामा नगरपालिकामा दर्ता गरेर लगानी गरेर बसेका छन्। उहाँहरूको पनि रेकर्ड हामीसँग त छ, तैपनि
1: यस सञ्चालनमा आएको छ। तर तपाईँले यो पुल प्रयोग गर्दा विशेष ख्याल गर्नुपर्छ।
2: 5 दिनको दिन हिजो 2100 बजी सम्पन्न गरे हौ। यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको लम्बाइ 190 फिट छ र चौडाई चाहिँ 5.5 मिटर रहेको छ। यसको चाहिँ भारवाहन क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो। यसमा चाहिँ 3 वटा गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। 1-way टाइपको ब्रिज हुन्छ, 2-row टाइपको ब्रिज होइन। यो ठुलो गाडीहरू चाहिँ 2-way चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनुपर्छ। र यसमा चाहिँ डायनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गर्दातिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
1: पुलबाट ओहोर दोहोर गर्ने पैदल यात्रुले विशेष ख्याल गर्न, हतार नगर्न र पालै पालो आउजाउ गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई।
3: रसुवाको भोटेकोसी बारीपछि फेरि हिमनदी फुट्ने सम्भावना कति होला? त्यसको जोखिम र सावधानी।
4: करिब 14 वटा हिमनदी र 14-15 वटा हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ।
3: विज्ञ संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
1: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीपछि अहिले पनि विभिन्न हिम नदीहरू फुट्ने जोखिम उत्तिकै छन्। त्योसँगै विभिन्न स्थानका साना नदी तथा खोलाहरूमा पहिरोका कारण थुनिने र बाढ़ीको उच्च जोखिम रहेको छ। के फेरि ठूलो बाढ़ीको जोखिम छ? कुन स्थानमा कस्तो जोखिम होला? हामीले बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
4: अहिले पछिल्लो चिन्तनबाट हामीलाई प्राप्त प्रतिवेदनमा के देखेको छ भने करिब 14 वटा हिम नदी र 14-15 वटा हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ। हिमतालहरू यस्तै विस्फोट हुन सक्छ, त्यसकारणले

0: चाहिँ अब यो सय वर्ष आउँदैन भन्नुभन्दा पनि जलवायु परिवर्तनको कारण समेत राखेर हेर्दाखेरि हामीले यस्तो घटना फेरि छिट्टै बेहोर्न पनि पर्न सक्छ, अथवा 100 वा 200 400 वर्ष नआउनु पनि सक्छ। त्यसकारण त्यो यकिन गर्न सक्ने विषय चाहिँ छैन। तर हामीले भन्न सक्ने विषय अहिलेको अवस्थामा के हो भने, जुन किसिमको तापमानमा आएको वृद्धि र जलवायु परिवर्तनको प्रभाव छ, यो हेर्दै गर्दाखेरि ताल विस्फोटकाको सम्भावना अब विस्तारै घटेर गएको छ। तापक्रममा उल्लेख्य गिरावट आएको छ पछिल्लो 1-2 हप्तादेखि, र विस्तारै तापक्रम घट्दै जाँदाखेरि हिमाली क्षेत्र विस्तारै स्थिर हुँदै जान्छ, र फेरि हिउँदको समयमा सामान्यतया यस्ता हिमताल विस्फोट वा हिम पहिरोबाट सिर्जने बाढ़ीको सम्भावना अत्यन्तै कम हुन्छ। त्यसकारणले कम्तीमा पनि आउँदो मार्च महिना भन्छौं हामी, आउँदो चैत वैशाख भन्दा अगाडि हामी सुरक्षित रहन सक्छौ भन्न सक्छौ तुलनात्मक रूपमा। तर फेरि पनि अर्को मनसून शुरू हुँदै गर्दाखेरि यस किसिमको जोखिम भने कायमै छ।
1: अर्को तेज पोखरेलजीको प्रश्न छ, सोलो खुम्बुको हुङ्गा खोलालाई पहिरोले थुनेर ताल बनेकोले दूधकोशी आसपास क्षेत्रमा जोखिम बढ़ेको भन्ने खबर छ भन्नुभएको छ।
0: आज एक बिहानै हामीलाई त्यो खबर सूचना आयो, आउन साथ हामीले त्यहाँ स्थित पालिका र प्रहरीसँग समन्वय गर्यौं र स्थलगत अवलोकनकै भिडियो पनि प्राप्त गर्यौं। त्यो हेर्दाखेरि त्यति ठूलो पहिरो र त्यति ठूलो मात्रामा पानी जम्मा भएको देखिएन, र तल्लो क्षेत्रमा प्रभावित हुन सक्ने त्यस्तो ठूलो सामाजिक अथवा बस्ती अथवा अन्य संरचना पनि त्यति धेरै देखिएन। त्यस कारणले गर्दाखेरि यसबाट सामान्य जोखिम छ, सतर्क चाहिँ भइराखौं भनेर हामीले सूचना जारी गर्यौं। त्यसको केही बेर पछाडि नै त्यो भरिन गयो र पानी खुलेको छ, अहिले जोखिम चाहिँ छैन।
1: पर्वतको अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोला र दार्चुलाको चौलानी नदी मा चाहिँ नदी थुनियो, यहाँले त्यो सूचना पनि जारी गर्नुभएको थियो होइन। यो क्रम चाहिँ अब जस्तो हिम नदीसँग जोडिएको कुरा छुट्टी भयो होइन, पहिरोले जुन नदी थुनिने क्रम छ, नेपालको कुन कुन क्षेत्र चाहिँ अलिक बढी जोखिममा छन्?
0: अब त्यसको ठ्याक्कै जहाँसम्म अहिले पछिल्लो समयको पहिरो ससेप्टेबिलिटी म्याप, ल्यान्डस्लाइड ससेप्टेबिलिटी म्याप भन्छौ, त्यो एउटा प्रकोप नक्साङ्कन भनेर बुझौं, त्यो हेर्दाखेरि चाहिँ नेपालको त्यो पहिरो जान सक्ने क्षेत्र भनेर पहाड़ी क्षेत्रमा समग्र क्षेत्रहरू देखिन्छ। त्यस कारणले गर्दाखेरि कहाँ बढ़ी छ कहाँ कम छ भन्ने कुराको अर्को एउटा पाटो चाहिँ हामीले विगतमा कहाँ कहाँ उल्लेख्य पहिरो क्षेत्रहरू एक्टिभ क्षेत्रहरू देखेका छौं ती क्षेत्रहरू मान्न सकिन्छ। अर्कोतर्फ हाम्रो विकासले तीव्रता दिँदै गर्दाखेरि मुगली नारायणगढ सडक खण्ड कृष्णवीर जस्ता क्षेत्रहरू होइन जुन पहिरोले परिचित छन् ती क्षेत्रहरू, त्यस्तो क्षेत्रहरू हरेक जिल्लाहरूमा छन् र त्यहाँको आम मानिसलाई ती जिल्लाहरूको पहिरोग्रस्त क्षेत्रहरूको बारेमा जानकारी छ। ती क्षेत्रहरू पहिलो प्राथमिकतामा परिहाले जोखिमका दृष्टिकोणले, र पछिल्लो समय पहाड़ी क्षेत्रमा निरन्तर वर्षा निरन्तर विकासका अव्यवस्थित प्रयासहरू होइन भइराख्दाखेरि यसको चाहिँ ठ्याक्कै यो डाइनामिक भन्छौँ हामी गतिशील छ। पहिरो क्षेत्रहरू पनि पहिला जोखिम नभएका क्षेत्रहरूमा पहिरो गइराखेको अवस्था छ। त्यस कारणले अहिले सरस्वती भन्दाखेरि चाहिँ नेपालको मुख्यत उच्च हिमाली पहाड़ी र तराईको क्षेत्र छ, के अरे चुरेको क्षेत्र छ, यी समग्र क्षेत्र चाहिँ पहिरोको जोखिममा छन्। अब बढ़ी जोखिममा भएको क्षेत्रहरू चाहिँ अब केन्द्रीय नेपालकै उदाहरण दिएर हेर्दाखेरि अहिले मुगली नारायणगढ सडक खण्ड कृष्णवीरको क्षेत्र दामनको क्षेत्रहरू होइन यस्ता क्षेत्रहरू चाहिँ हामी परिचित छन्। त्यो बाहेक जति पनि महत्वपूर्ण राजमार्गहरू छन् मुख्यत मेची राजमार्ग कोशी राजमार्ग बीपी राजमार्ग होइन त्यस्तै गरेर त्रिभुवन राजपथ हुँदै अब पश्चिमतर्फका पहाड़ी राजमार्गहरूका क्षेत्रहरू अलि बढी पहिरोको जोखिममा देखिन्छ।
1: अब हामीले जोखिमलाई घटाउन सक्ने सम्भावना चाहिँ कतिको रहन्छ?
0: अब यो चाहिँ सबैभन्दा महत्वपूर्ण र पेचिलो प्रश्न हो। अब जोखिम भन्ने बित्तिकै त्यसमा बहुआयामिक पक्ष जोडिएर आउँछ। अब पहिलो कुरा हाम्रो बसोबास हाम्रा विकास निर्माणका प्रयासहरू यी समग्र विषयहरूलाई हामीले एक निमेषमा त्यहाँबाट विस्थापित गर्न सक्ने अवस्था छैन। त्यस कारणले एकातर्फ एक्सपोजर अथवा सम्मुखता हामी जहाँ जोखिम छ त्यसको नजिक बसिरहेका छौँ। सुरक्षित ठाउँमै घर रहेछ भने पनि हाम्रा कृषिका लागि हाम्रो जीवनयापनका लागि हामी जोखिममुक्त क्षेत्रहरूमा आवागमन आवतजावत गरिराख्नुपर्छ। त्यस कारणले यो यथार्थमा हामीले फेरि पनि ख्याल गर्नुपर्ने विषय चाहिँ के हो भन्दाखेरि हामी सकेसम्म स्थायी रूपमा बसोबास गर्ने हाम्रो घर सुरक्षित ठाउँमा हुनु पर्यो, र हामी जोखिममुक्त क्षेत्रमा छौं भने पनि अब हामीले भविष्यमा आफ्नो बस्ती अथवा आफ्नो घरलाई सुरक्षित स्थानमा सार्नको लागि अब सोच्नु पर्यो।
2: प्रधानमन्त्री राहत कोषमा कुल 13 अर्ब 23 करोड़ रूपियाँ भन्दा धेरै जम्मा भएको छ। बाढ़ीबाट अहिलेसम्म 1386 जनाको मृत्यु भएको छ भने 5000 भन्दा बढ़ी अझै सम्पर्कविहीन छन्। बाढ़ी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै गएको छ। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला देखिएको छ। बाढ़ी पीड़ितलाई प्रलोभन दबाव र झुट्टा आश्वासन दिने जोखिम बढ़ेको भन्दै चिन्ता व्यक्त गरिएको छ। 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न कांग्रेस इतर पक्षले माग गरेको छ। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्तमा परेका छन्। कृष्णवीर क्षेत्रमा नयाँ ट्रयाक खोल्न 10 मेसिनको तीव्र रूपमा प्रयोग गरिएको छ। र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका लागि 135 खेलाड़ी सहभागी हुने भएका छन्। खेलको औपचारिक उद्घाटन भने सेप्टेम्बर 19 हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु। नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार. कार्यक्रम हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. कार्यक्रम हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. हरेक हप्ताको शुक्रबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम हेलो सांसदमा विशेषत संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्नको लागि संवाद तथा अरू विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं. देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्. आजको कार्यक्रम हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र यो बाढ़ी पछिको प्रभाव राहत तथा उद्धारका लागि सांसदहरूको भूमिकाको बारेमा छलफल गर्दैछौं. शुरूमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कडेलसँग साथी सन्तोषी रावल कुराकानी गर्दै हुनुहुन्छ. धादिङ लगायतका क्षेत्रमा भएको जनधनको क्षति र प्रभावको बारेमा संवाद केन्द्रित छ.
2: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 400-500 घरहरू प्रभावित छन्, घर पुरिया छन्. त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ. माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ. 400-500 चाहिँ त्यही परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अरू ठाउँमा छ भने ती घर बसेका छन् त्यस्ता.
3: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
2: धारिङ पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ. अब त्यहाँ त्यो ठाउँबाट उठ्नु पर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई. त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ.
3: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
2: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन. होइन, अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन. बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ. बस्ने ठाउँकै मूल समस्या कहाँ हो त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन. आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु. अहिले अब बच्चा बच्चीहरूको पढाइ लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु.
3: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
2: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ. धादिङ जिल्ला पनि म चाहिँ दक्षिण बेल्टको हो, त्रिशुली वारीकै. त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ. त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, धादिङ पनि त्यस्तै दुर्गम छ. यसो हिउँदमा गाडी जान्छ, तर बर्खामा गाडी जाँदैन. अहिलेको गाडी रोकिएको स्थिति छ, 3-4 महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ.
3: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
2: त्यही हो चाहिँ धादिङको समस्या. आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत चाहिँ यता आयो. पनि अहिलेसम्म पनि त्यो निरन्तरता छ. धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ. ध्यान पनि त्यति धेरै जाँदैन. अब हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ. नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ. त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद.
3: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ. अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
2: हामीलाई चाहिँ त्यो कनेक्सन अब दुईटीआईको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ. उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ.
4: निकायबाट तत्कालै उचित सहयोग प्राप्त गर्ने जस्ता जलवायु न्याय क्लाइमेट जस्टिस सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने, नेपालमा क्लाइमेट रिजिलियन्ट पूर्वाधार निर्माण गर्ने, क्लाइमेट स्मार्ट कृषि प्रवर्धन गर्ने र सरकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त क्लाइमेट फाइनेन्स सहज र सौलभ्यपूर्ण रूपमा उपलब्ध गराउन भयो धनी र विकसित मुलुकहरूलाई अपील गर्ने।
5: त्यसक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल अति कम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू, असंलग्न मुलुकहरू, G77 र चाइना लगायतका मन्त्री स्तरीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको उहाँले बताउनुभयो।
4: संयुक्त राष्ट्र संघले आयोजना गरेका अन्य उच्च स्तरीय छलफल तथा साइड इभेन्टहरूलाई पनि परराष्ट्र मन्त्रीज्यूले सम्बोधन गर्नुहुनेछ। यसका अलावा माननीय परराष्ट्र मन्त्रीज्यूले छिमेकी मुलुक लगायत विभिन्न मित्र राष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्र संघका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ।
5: यस महासभामा नेपालले सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्य निर्माणका लागि कार्य आह्वान विषय सहाय कार्यक्रम आयोजना गर्दैछ। विश्वव्यापी जलवायु परिवर्तनका कारण खास गरी हिमाली क्षेत्रमा परेका नकारात्मक प्रभाव र यसबाट सृजित विनाशकारी परिणामका बारेमा छलफल गरी विश्व समुदायको ध्यान आकर्षण गर्ने कार्यक्रमको मुख्य उद्देश्य हो। प्रधानमन्त्री शाहको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव राई लगायतका उच्च पदस्थ अधिकारी सहभागी हुनेछन्। संयुक्त राष्ट्र संघबाट प्राप्त जानकारी अनुसार हालसम्म उक्त महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र नेपाल सहित 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुनेछन्। यसपटकको महासभाको नारा विश्वास पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्र संघ रहेको छ।
6: प्रवीण मानसिंहले नेपाल जस्ता जलवायुजन्य विपदको उच्च जोखिममा रहेका मुलुकले जलवायु न्यायका लागि विद्यमान अन्तर्राष्ट्रिय कानूनी तथा नीतिगत व्यवस्थालाई आधार बनाउनुपर्ने बताउनु भएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले विपद सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा जलवायु न्याय तथा क्षतिपूर्ति दावी गर्नुपर्ने बताउनु भएको हो। उहाँका अनुसार जलवायु न्यायको छुट्टै स्पष्ट अन्तर्राष्ट्रिय कानूनी दस्तावेज नभए पनि जलवायु परिवर्तन र विपद सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौतामा रहेका व्यवस्थालाई आधार बनाएर न्याय, क्षतिपूर्ति र आर्थिक सहयोगको दावी गर्न सकिन्छ। यसको लागि पीड़क राष्ट्र भने पहिचान हुनुपर्ने उहाँको भनाई छ। संयुक्त राष्ट्र संघीय महासन्धिको धारा 4 अनुसार नेपालले विकसित राष्ट्रहरूसँग जलवायु न्यायको मुद्दा उठाउन सक्ने बताउनुभयो। महासन्धिको धारा 4 विकसित राष्ट्रले हरित गृह ग्यास उत्सर्जन घटाउनुपर्ने तथा विकास उन्मुख मुलुकलाई जलवायु परिवर्तनसँग जुझ्न नयाँ र थप आर्थिक स्रोत उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको उहाँको भनाइ छ। उक्त धारामा रहेको नयाँ र थप आर्थिक स्रोत भन्नाले विकास उन्मुख देशले नियमित रूपमा प्राप्त गर्ने विकास सहायता बाहेक अतिरिक्त वित्तीय सहयोग दिनुपर्ने रहेको उहाँले बताउनुभयो।
7: यो आर्टिकल 4 के भन्छ भनेपछि विकसित राष्ट्रहरूले जुन चाहिँ जलवायु परिवर्तनको मुख्य कारक हो त्यसलाई चाहिँ हरित गृह ग्यासको उत्सर्जन चाहिँ कम गर्नुपर्छ भन्ने खालको चाहिँ छ भनेपछि, दोस्रो भनेको विकसित राष्ट्रहरूले विकसनमुख राष्ट्रहरूलाई चाहिँ जलवायु परिवर्तनसँग जुझ्नको लागि नयाँ तथ्य यो शब्द चाहिँ एकदम इम्पोर्टेन्ट छ, नयाँ र थप आर्थिक सहयोग चाहिँ उपलब्ध गराउनु पर्छ भन्ने खालका कुरा। हामीले आर्थिक सहयोग त भनिरहेका छौँ तर चाहिँ यसलाई चाहिँ क्वालिफाई गर्न चाहिँ न्यू एन्ड एडिसनल फाइनेन्सियल रिसोर्सेस भन्ने चाहिँ शब्दावली चाहिँ प्रयोग गरेको छ। जुन हामीले विकासमा पाएको सहायता भन्दा यो चाहिँ नयाँ हुनुपर्छ र थप हुनुपर्छ भन्ने खालको चाहिँ प्रावधान चाहिँ यो आर्टिकल 4 अन्तर्गत चाहिँ रहेको छ।
6: त्यस्तै सन् 2015 पेरिस सम्झौताले पनि जलवायु न्यायसँग जोड़िने विभिन्न आधार स्थापना गरेको उहाँको भनाई छ। सम्झौताको आधार धारा 2 विश्वव्यापी तापक्रम वृद्धिलाई 2 डिग्री सेल्सियस भन्दा निकै तल राख्ने र सम्भव भएसम्म 1.5 डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य निर्धारण गरेको छ। साथै जलवायु अनुकूलन र विकास उन्मुख देशका लागि वित्तीय सहयोगको विषयलाई प्राथमिकता दिएको छ भने धारा 8 जलवायु परिवर्तनबाट हुने लस एण्ड ड्यामेज अर्थात हानि तथा नोक्सानीको विषयलाई समेटेको छ। यस्तै धारा 9 विकास उन्मुख मुलुकलाई विकसित राष्ट्रबाट हुने जलवायु वित्तको व्यवस्थालाई अघि बढ़ाएको उहाँले बताउनुभयो। संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन COP27 स्थापित लस एण्ड ड्यामेज द फण्डलाई समेत जलवायु न्यायका लागि महत्वपूर्ण आधारको रूपमा लिन सकिने उहाँको भनाई छ। उक्त निर्णयलाई आधार बनाएर नेपालले जलवायुजन्य विपदबाट भएको हानि तथा नोक्सानीका विषयमा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो दावी पेश गर्नुपर्ने उहाँले बताउनुभयो।
5: भोटेको सिपाडीबाट रसुवा नुवाकोट र धादिङ लगायतका जिल्लामा करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आंकलन गरिएको छ। आज प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो।
8: पपुलेसन साइजमा करिब 1.5 लाख पपुलेसन छ भन्ने आकलन हो। अब एफेक्टेड त हजुर डाइरेक्टली र इन्डाइरेक्टली प्रत्यक्ष सबैजना भयो हजुर। हामी पनि केही न केही रूपमा अब मानसिक स्वास्थ्य भनौँ अरू कुनै पनि हिसाबले इकोनोमिकल केही न केही हिसाबले हामीले सबै कन्ट्रिब्युसन र सबै कुरा समस्यामै छौँ। तर डाइरेक्टली त्यहाँको पपुलेसन 1,54,000 भन्ने हामीलाई डेटा छ।
5: बागमती प्रदेश सरकार र मन्त्रालयका विभिन्न संयन्त्रहरू मार्फत संकलन गरिएको विवरणका आधारमा प्रभावित जनसंख्याको अनुमान गरिएको उहाँले बताउनुभयो।
6: भटेको सी बाढ़ीका कारण हालसम्म 1385 शव भेटिएका छन्। 5,130 जना अझै बेपत्ता रहेका छन्। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले रसुवा नुवाकोट र धादिङ लगायतका तटीय क्षेत्रमा बेपत्ता हुनेहरूमा 35 देशका करिब 600 विदेशी नागरिक समेत रहेको जानकारी दिनुभयो। प्रवक्ता छेत्रीले हालसम्म बाढ़ीग्रस्त क्षेत्रहरूबाट 320 भन्दा बढ़ी विदेशी सहित कुल 13,676 जनालाई जीवितै उद्धार गरिएको बताउनुभयो। शवहरूको वैज्ञानिक पहिचानका लागि भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक विज्ञहरू नेपाल प्रहरीसँग मिलेर डीएनए संकलन र विश्लेषणमा जुटिरहेको उहाँले बताउनुभयो। विपदले पारेको आर्थिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै प्रवक्ता छेत्रीले सरकारद्वारा तयार पारिएको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन आरडीएनए प्रतिवेदन सार्वजनिक गर्नुभयो। प्रारम्भिक आकलन अनुसार बाढ़ीबाट 1,80,00,000,000 अमेरिकी डलर करिब 2,41,00,000,000 रूपियाँ बराबरको प्रत्यक्ष भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने 88,30,00,000 डलर करिब 1,18,00,000,000 रूपियाँ बराबरको आर्थिक नोक्सानी भएको छ। समग्र पुननिर्माण र पुनरुत्थानका लागि कुल 4,78,00,000,000,000 अमेरिकी डलर झण्डै 6,40,00,000,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। यसमध्ये आगामी 6 महिनाभित्र गरिने अल्पकालीन पुननिर्माणका लागि मात्रै 5,76,00,000,000,000 भन्दा बढ़ी बजेट आवश्यक पर्ने देखिएको छ। प्रवक्ता छेत्रीका अनुसार क्षतिको अन्तिम र विस्तृत खाका तय गर्न सरकारले विपदपछिको आवश्यकता मूल्यांकन पीडीएनएको प्रक्रिया समेत अघि बढ़ाइसकेको उहाँले बताउनुभयो।
9: यो जुन आरडीएनएबाट जुन हिजो मात्रै हामीलाई जुन फिगरहरू प्राप्त भएका छन् यो इनिसियल हो, यो ऱ्यापिड एसेसमेन्ट हो, यो पीडीएनए होइन। र यो जुन आकलन प्राप्त भएको छ भर्खर प्राप्त भएको हुनाले यसलाई हामीले आवश्यक सम्बन्धित निकायहरूसँग आवश्यक सम्बन्धमै छौँ र अन्तत हामीले रिकन्स्ट्रक्सनको लागि आवश्यक समन्वय परराष्ट्र मन्त्रालयबाट गर्नु नै पर्ने हुन्छ र सम्बन्धित निकायहरूसँग हामी समन्वय गरेर परराष्ट्र मन्त्रालयले गर्नुपर्ने समन्वयको क्षेत्रमा हामीले विस्तारै काम अगाडि बढाउँछौँ।
6: प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हालसम्म 13,23,00,000,000,000 रूपियाँ जम्मा भएको छ।
5: नेपाल परिवेशमा 4.5 करोड़ हिनामिना गर्ने काठमाण्डु महानगरका तत्कालीन इन्जिनियर महतो कोइरी सहित 4 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
10: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
11: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवनभर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिरै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले आवश्यक छानबिन अघि बढ़ाएको जानकारी दिनुभएको छ।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा भेटिएका शवहरूसँग डीएनए मिलाउन बेपत्ताका परिवारका सदस्यहरूद्वारा नमूना दिने क्रम जारी। अस्थायी शिविरमा बसिरहेका बाल बालिकाको अवस्था कस्तो छ? र नागढुङ्गा मुगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको बाटो निर्माणको पछिल्लो जानकारी प्रस्तुत गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। सेप्टेम्बर 11 आतंकवादी हमला भएको आज 25 वर्ष पुगेको दिन अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ। इस्लामवादी लड़ाकुहरूले अपहरण गरेका विमानहरूमध्ये एउटा दुर्घटनाग्रस्त भएको स्थान पेन्टागनमा अमेरिकी झण्डा फहराइएको छ। त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दैछन्। न्यूयोर्कको ग्राउण्ड जीरोमा पीड़ित परिवारहरू जमा भएका छन्, जहाँ अरू दुईवटा विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो। चौथो विमान पेन्सिल्भेनियाको एउटा खेतमा खसेको थियो। अलकायदाले गरेको हमलामा करिब 3,000 व्यक्ति मारिएका थिए। उक्त हमलापछि अमेरिकाले आतंकवाद विरूद्ध युद्ध थाल्यो र सो क्रममा अमेरिकी नेतृत्वमा अफगानिस्तान अनि इराकमा अतिक्रमण गरियो। इरान समर्थित हुतीहरूले बाब अल मान्डेब जलमार्गमा रहेको एउटा महत्वपूर्ण टापुमाथि कब्जा गरेका छन्। रेड सीको मुखैमा रणनीतिक महत्वको सामुद्रिक चेक पोइन्ट रहेको छ। यसअघि सरकारी फौजहरू पेरिम टापुबाट हटेका विवरण आएको थियो। हुतीहरूले बाब अल मान्डेब जलमार्गमाथि नियन्त्रण कायम गर्न सक्रियता बढ़ाएका छन्। बीबीसी संवाददाता केटी वाटसन भन्छन्, यदि हुतीहरूले यो जलमार्गमाथि नियन्त्रण गरे भने त्यसले इरानलाई फाइदा पुर्याउनेछ भने तेल आपूर्ति झन घटाउनेछ। बीबीसी संवाददाता केटी वाटसन। हुतीहरूका अखड़ाहरूमाथि हमला गर्नका लागि मनाउन साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहिबार दुईपटक टेलिफोन सम्वाद गरेको बताइएको छ। रूस र युक्रेनले एकअर्कामाथि रातभरि आक्रमण गरेका छन्। युक्रेनले सारातोप क्षेत्र स्थित रूसको सबैभन्दा ठूलो अनलाइन खुद्रा केन्द्र ओजोनमा ड्रोन हमला गर्दा आगलागी भएको छ। पेर्म र भोल्गोग्राड क्षेत्रमा रहेका रूसी औद्योगिक क्षेत्रहरू पनि हमलामा परेका छन्। रूसले किएव स्थित पेट्रोल स्टेशनहरूमा हमला गर्दा दुईजनाको ज्यान गएको छ। युक्रेनी डेटा सेन्टर र बन्दरगाहहरूलाई पनि निशाना बनाइएको रूसले जनाएको छ। उदीयमान राष्ट्रहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलन आयोजना हुन लागेको भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ। रूसले युक्रेनमाथि पूर्ण स्तरको अतिक्रमण थाले यता मस्को बाहिर ब्रिक्सको शिखर बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो पटक सहभागी हुँदैछन्। शुक्रबार बिहान दिल्ली आइपुगेका पुटिनलाई उनको सुरक्षा टोली बाहेक 4 तहको सुरक्षा घेरा दिइएको छ। ब्रिक्स शिखर बैठकका लागि दिल्लीमा प्रहरी र सेनासहित 10,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। र आर्टिफिशियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकले जैविक एवं परम्परागत अस्त्रहरूको विकासमा सघाउन सक्ने गरी हानिकारक गतिविधिका लागि आफ्ना मोडलहरू प्रयोग गर्ने प्रयत्न गरिएको जनाएको छ। आफ्नो ताजा प्रतिवेदनमा उसले रूस सम्बद्ध तत्वको सन्दिग्ध साइबर जासुसीलाई आफूहरूले निस्तेज पारिदिएको बताएको छ। चिनिया एआई कम्पनीले क्लाउड मोडलको क्षमता नकल गर्न लागेको पनि एन्थ्रोपिकको आरोप छ। एन्थ्रोपिकका उच्च सुरक्षा अनुसन्धानकर्ताले आगामी दशकभित्र एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10% भन्दा बढ़ी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। सरकारले रसुवा बाढ़ीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 भन्दा धेरैको डीएनए नमूना संकलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डीएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढ़ीमा परेर ज्यान गुमाएका झण्डै 1400 जनाको शव फेला परेको छ भने 5,000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डीएनएको नमूना संकलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डीएनए नमूना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
2: अहिलेसम्म 1286 शवबाट चाहिँ हामीले डीएनए कलेक्सन गरेका छौँ भने आफन्तहरू जो चाहिँ मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ, उहाँहरू आफन्तबाट 1751 वटा डीएनए
0: नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले अहिलेसम्म संकलित डीएनए नमूना मध्ये करिब 300 वटाको परीक्षण सकिसकेको जानकारी आफूलाई दिएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमूनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत
2: 1386 वटा अहिलेसम्म शवहरू भेला परेको छ र हामीले मिसिङ पर्सनको कुराबाट अहिलेसम्म करिब 5000 फेरोमा सम्पर्कविहीन अझै पनि हुन्छ। 5130 जनाको तथ्याङ्क छ हामीसँग।
0: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्याबीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौं।
3: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन। तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो हुन्छ। चितवनमा जानको लागि चाहिँ बीचमा चाहिँ जाने कहीँबाट सडक थिएन। सानो सानो एलिभेटरले मात्रै काम गर्न गाह्रो थियो। त्यो हुनाले ठुलो दुईजनाको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुन्डिएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो नजिक पुग्यो भन्ने चाहिँ मलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ। ठुलो एलिभेटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ। सायद आजसम्म त्यो ब्रेक
0: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेको थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
3: अब उद्धार र खोजीको काम पनि चल्नु चलेकै छ। ढोकिया छैन कि मतलब टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन? अब दुवै पर्सपेक्टिभबाट सुरक्षा निकाय काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होड चाहिँ छोडेको अवस्था छैन। त्यो हुनाले अब एउटा सर्वोच्च रेस्क्यूलाई पनि कन्टिन्यू नै गर्ने किनभने त्यो दलदल छ। दलदल अझै पनि धेरै ठाउँमा चाहिँ आज पनि हाम्रो चाहिँ गोदर ठुलो फसेको अवस्था छ। माथि जानै सकेको अवस्था छैन। कमसे कम हेड बडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन। तर यतातिर साथको काम पनि क्याम्पको व्यवस्थापन 37 वटा क्याम्पमा मानिसहरूलाई खाना र राहतको स्वास्थ्य उपचारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेको छ।
0: खोजी र उद्धारको जुन कुरा गर्नुभयो 5000 को हाराहारीमा अहिलेसम्म सम्पर्कमा नआएको भन्ने विवरण छ। त्यसलाई हेर्दाखेरि त जुन दलदल छ घरहरू पुरिएका छन् त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
3: कन्टिन्यू छ। त्यो काम चाहिँ कन्टिन्यू गरिरहेको छ। टनेलभित्रको काम चाहिँ नेपाल आर्मीले र टनेलभन्दा बाहिरको काम यो दलदल आदि क्याटेगोरी चाहिँ सरकार रेस्क्यु काम अझै पनि चाहिँ नेपाल प्रहरीले र सशस्त्र प्रहरीले गरिरहेको अवस्था हो।
0: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजी देऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकार गर्नुपर्ने होला।
3: त्यो हुनाले चाहिँ हामी होप छोडेका छैनौँ भन्ने एउटा अनि सर्कुलर रेस्क्यूलाई चाहिँ रोकेका पनि छैन। एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइराखेको अवस्था छ होइन? त्यो हुनाले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन। हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्यो भनेपछि पुननिर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था। फरक खालको बाढी एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै सखा गरेको अवस्था छ त्यही बस्तीमा चाहिँ फेरि पुननिर्माण गर्यो भनेपछि अर्को विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन। त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुन सक्छ। त्यो हुनाले विभिन्न उपायहरू हुन सक्छन्। कुन ठाउँमा सुरक्षित स्थान छ त्यो सुरक्षित स्थान चाहिँ हामी स्थानीय सरकारले भनेको भए हामी आफै खोज्छौँ।
0: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा नदीको किनारमा त्यसलाई चाहिँ सार्ने नै योजना हो।
3: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ। अब त्यसमा अर्ली नेक्स्ट विकमा चाहिँ यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्भवको तयारी भइरहेछ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। बाढीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बाली बालिकाको चर्चा उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट।
4: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 गतिको बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 जना रहेका छन्। आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 जना रहेको छ। प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 जना रहेको परिषदले जनाएको छ। अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए।
5: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ। जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ, त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ, जस्तो रसुवाको लिएर नुवाकोट बस्नु भएको छ, नुवाकोटी परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ, ट्रमाटाइज भएको भएको छ।
4: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्।
6: सबै बच्चाहरूलाई चाहिँ बाल आमा विहीन बाल बालिकाहरू छन् उहाँहरूलाई एउटै ठाउँमा राख्न सकिएको छैन। बाल आमा विहीन भएका बाल बालिकालाई चाहिँ आवासीय रूपमा हामीले स्थापन गरेका छौँ। त्यहाँ बच्चाहरूलाई सम्पूर्ण चिजहरू त्यहाँ उपलब्ध गराएका छौँ।
4: त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाकोट, रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लीडका रूपमा कार्यरत रत्नराज ओझाले बताए। बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोलाउने, एकोरो हुने देखिएकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्गबारे एउटा प्रसंग। भोटेकोशी त्रिशुली बाढ़ीले बगाइदिएको काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार करिब 15 प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 घण्टा काम भइरहेको छ। त्यसको पछिल्लो प्रगतिबारे योजनाकी प्रमुख सजना अधिकारी।
7: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यौँ, सजिलोसँग भेहिकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला अथवा त्योभन्दा थोरै माथि लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
1: त्यो काम सकिन कति दिन लाग्छ अझै?
7: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ। पर्सिसम्म पनि लाग्न सक्छ कटिङ र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल पर्सिस
1: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
7: अब 4-5 दिन भित्रमा चाहिँ सकिन्छ।
1: त्यो काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
7: हामी अहिले चाहिँ ग्राभल सर्वेसम्म मात्रै गर्दैछौँ किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्विस गरेर सम्पूर्ण प्रकारका यातायातका सवारी साधनहरूलाई चाहिँ फ्लो गर्न दिन्छौँ।
1: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
7: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 मिटर छोडेर मात्रै भित्रतर्फ सडक निर्माण गरेका छौँ। त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्रतर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखिएको कारणले कहिलेकाहीँ त्यो चाहिँ झर्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ एकिम गर्दै पठाउन चाहिँ सकिन्छ।
0: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी, साथी गनी अन्सारीसँग कुरा गर्दै।
8: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
9: अहिले रातिको ठिक 9 बज्यो।

0: रेडियो दिदी बहिनी 95.2 MHz।
1: नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको शुक्रबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम हेलो सांसदमा विशेषत संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्नको लागि संवाद तथा अरू विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको कार्यक्रम हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र यो बाढ़ी पछिको प्रभाव राहत तथा उद्धारका लागि सांसदहरूको भूमिकाको बारेमा छलफल गर्दैछौं। शुरूमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कडेलसँग साथी सन्तोषी रावल कुराकानी गर्दै हुनुहुन्छ। धादिङ लगायतका क्षेत्रमा भएको जनधनको क्षति र प्रभावको बारेमा संवाद केन्द्रित छ।
2: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ चार

0: घरहरू प्रभावित छन्। घर पुरिया छन्, त्यहाँ बगाउनी भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। चार पाँच सय चाहिँ त्यहीँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टर बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अडकाउँमा छ भने ती घर बसेका छन्। त्यस्ता
1: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
0: हालिमा पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ, अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ त्यहीँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
1: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
0: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन, अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले। अब बच्चा बच्चीहरूको पढाइ सब लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
1: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
0: अब त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ। धादिङ जिल्ला पनि म चाहिँ दक्षिण बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेका छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, धादिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ तर बर्खामा गाडी जाँदैन, अहिलेको गाडी रोकिएको स्थिति छ, तीन महिना चार महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
1: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
0: त्यही हो चाहिँ धादिङको समस्या आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत चाहिँ यता आयो पनि अहिलेसम्म पनि त्यो निरन्तरता छ। धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ। नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद।
1: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ, अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
0: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन, अब द्वितीयको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ, उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन। एउटा त समानुपातिक, त्यसो पनि प्रतिपक्षी
1: बोलेको कुराहरू
0: बोल्न होइन, बोल्न त बोल तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन् नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
1: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा घसघचाउने त तपाईँलाई हो नि त जनताले, होइन, जनता सामु चाहिँ तपाईँले यी कुराहरू कसरी?
0: होइन, जनता सामु त भनिराखेका छौँ हामीले, त्यहाँका चाहिँ मूल आवश्यकताहरूका बारेमा अहिले पनि आवश्यकता छ। जस्तो अहिले चाहिँ अब यो कृष्ण भीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ, काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ। त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनुपर्छ, पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनुपर्छ। त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ, यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ, त्यस कारणले त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै छवटा लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 लगेको छ। त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ।
2: स्ट्रङ ढङ्गले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
3: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
4: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
2: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
3: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
0: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
5: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
6: हाम्रा दुःखमा एउटा तरकारी खेती गरिछौँ र पानी पिग्रला, अखन त यो हाम्रो खेती र पानी।
3: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो संसद।
4: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
3: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
1: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा, स्वास्थ्य, यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ। यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
0: शिक्षा, स्वास्थ्य, महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो। होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेर थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ। अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने कतिपयका विद्यालय पारी छन्, विद्यार्थी वारी छन्, कतिपयको विद्यार्थी पारी छन्, विद्यालय महाविद्यालयहरू वारी छन्। तिनीहरूको कनेक्टिभिटी, तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो। आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ। आवासको व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
1: तपाईँले संसदमा उठाएका सबैभन्दा महत्वपूर्ण जनसरोकारको विषय चाहिँ के हो?
0: अब नीति निर्माण र कानुन निर्माण तपाईँले भन्नुभयो होइन, त्यसमा सक्रिय भएर लागिराखेको छु म। अब संसदमा अन्य चाहिँ जस्तो चाहिँ नीति तथा कार्यक्रम आयो त्यसमा यसरी जानुपर्छ भनेर सरकारलाई सल्लाह दियो, बजेट आयो, त्यस्तै गरी चाहिँ अब सरकारका अन्य किसिमका जुन चाहिँ नीतिहरू, अन्य किसिमका ऐन कानूनहरू आउँछन् त्यसमा यसरी जाँदा उपयुक्त हुन्छ र भनेर हामीले त प्रतिपक्षको हिसाबले सल्लाह दिने हो। अब त्यसलाई मान्ने नमान्ने त त्यही सरकार पक्षको भूमिका हुन्छ। अब दुई तिहाईको सरकार छ, अर्को किन चाहियो भन्ने चाहिँ त्यो चाहिँ लागेको हुन्छ उहाँहरूलाई। चाहिँ त्यसो भए हुनाले हाम्रा कुरा कति ल्याएछन् कति ल्याएछन् मनमा के छ देखिने गरी चाहिँ त्यस्तो स्वीकार भए जस्तो लाग्दैन। बाहिर अब देखाउनलाई त अप्ठ्यारो पनि हुने होला नि त, प्रतिपक्षको कुरो मान्यो भन्ने होला होइन। जायज कुरा भनेको कुरो कुनै न कुनै त लागू नगरे सुखै छैन हेर्नुहोस्। तर चाहिँ अब तत्कालै लागू गरेर देखाउँदाखेरि चाहिँ अप्ठ्यारो महसुस हुन्छ नि त, सत्तामा हुँदा त जसलाई पनि त्यो लाग्छ। फेरि
1: जस्तो संसदमा नागरिक सरोकारसँग जोडिएका थुप्रै विधेयकहरू विचाराधीन छन्, तिनमा संशोधन प्रस्ताव दर्ता गर्दा तपाईँले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको भावना वा विज्ञहरूको रायलाई कसरी समेट्नु भएको छ नि?
0: अब संसदको चाहिँ त्यहाँ आएको ऐन कानूनहरू ठ्याक्कै निर्वाचन क्षेत्रका जनतासँग जोड्न कतिपय कुराहरू मिल्दैन होइन, कतिपय मिल्छ कतिपय मिल्दैन। अब विज्ञहरूसँग राय लिने कुरो त त्यो सामान्य कुराहरू हो, त्यो लिइनै हालिन्छ। विज्ञहरूसँग राय लिने, अध्ययन गर्ने अनि चाहिँ अब डकुमेन्टहरू अरू अध्ययन गर्ने, पुराना ऐन कानुन अध्ययन गर्ने, नयाँ विधेयक अध्ययन गर्ने, त्यो अनुसार सुझाव दिने कुरा हुन्छ।
1: जस्तो अब पछिल्लो समय संसद विधेयक निर्माणमा पनि राजनैतिक दाउपेज र कुराकानीमै बढी अल्झिएको आरोप लाग्ने गरेको छ होइन। संसदलाई साँच्चैकै जनताको आवाज बुलन्द गर्ने र द्रुत गतिमा कानून बनाउने थलो बनाउने तपाईँको व्यक्तिगत भूमिका के छ त्यसमा चाहिँ?
0: तपाईँको जुन पहिले भन्नुभएको छ त्यस्तो छैन संसद। संसद त्यहाँ दुई तिहाई भए हुनाले गर्दाखेरि त्यो आवाज त प्रतिपक्षको आवाज त सबै सरकारका जम्मै कुरो जताको ततै समर्थन गर्ने त प्रतिपक्षको ड्युटी होइन नि त। प्रतिपक्षको ड्युटी त सरकारका कमी कमजोरीहरू देखाइदिने नै हो। त्यस कारणले त्यो देखाएको हो, त्यसलाई अब कसरी दुनियाँले कसरी बुझेका छन् चाहिँ दाउपेज, त्यो दाउपेज साउपेज केही छैन, दाउपेज लाग्दैन लाग्दैन अहिले। अब बाँकी रह्यो चाहिँ नीति निर्माणमा चाहिँ आवाज उठाउने सहयोग गर्ने कुराहरू, अब समितिका कामहरूमा सहभागी हुनु पर्यो त्यसमा। यो अहिले तपाईँसँग कुरा गर्दै गर्दै अर्को बैठक छ त्यही समितिको, त्यसमा जानुपर्नेछ। अब यो अहिलेको यो भोटेपछि सम्बन्धी अर्थ समितिले एउटा उपसमिति बनाएछ, त्यो उपसमिति अन्तर्गत चाहिँ काम गर्ने कुराहरू अब त्यसमा लाइने हो। त्यस्तै गरी विभिन्न विधेयकहरू चाहिँ आफ्नो समितिमा आउँछन्, ती समितिमा को विधेयकहरूमा त्यहाँ छलफल गर्ने हो। विधेयकहरूमा संशोधनका कुरा हलमा आउँछ, त्यसमा बोल्ने कुराहरू र आम नीति निर्माणको कुरा र सरकारमाथि हाम्रो चाहिँ ड्युटी भनेको सरकारमाथि निगरानी राख्नु पनि हो। पछि दलहरूको भूमिका त्यसमा हामी काम गरिरहेका छौँ।
1: जस्तो जति पनि अब सरकार परिवर्तन भइरहने तर जनताका आधारभूत समस्या उस्तै रहने अवस्थाको मुख्य जिम्मेवार राजनीतिक दल हुन् कि प्रणाली?
0: परिवर्तन भएको छ, जनताको आवश्यकता पुरै पूरा भएको छैन, त्यो पाटो मान्छु मैले होइन। संसारका अरू देशहरूको तुलनामा चाहिँ हामी त्यति विकसित हुन सकेका छैनौँ मान्छु। अनि जनताको आवश्यकता, हिजो म जुन बेला यहाँ काठमाडौँ एसएलसी दिने काठमाडौँ आउनु पर्थ्यो, म हिँडेर आउनु पर्थ्यो, कति दिन लगाएर आउनु पर्थ्यो, त्यति बेलाको जनताको आवश्यकता र अहिलेको जनताको आवश्यकता उस्ता उस्तै भन्ने हुन्छ त। उस्ता कहाँ उस्ता उस्तै छ, अहिलेको विश्व परिवेश परिवर्तन अनुसार त्यो अनुसार चाहिँ भएन भन्ने कुरो चाहिँ एउटा चिज हो। त्यो कुरो त्यसमा अब हाम्रा साधन स्रोतका सीमितता पनि छन्, हाम्रा ज्ञानका सीमितता पनि छन्, त्यसमा राजनैतिक पार्टीहरूको पनि केही कम कमजोरी होला, नेताहरूका पनि केही कम कमजोरी होलान् र समग्र चाहिँ सीमाको कारणले पनि समस्या भएको छ।
3: नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेलसँगको कुराकानी पछि अब हामी एकैछिन रसुवातर्फ लाग्दैछौ। रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यसँग भोटेकोशी बाढ़ी र बाढ़ी पछिको प्रभाव र सरकारवाला निकायसँगको समन्वयमा सांसदको भूमिकाको बारेमा हामीले कुराकानी गरेका छौं।
7: यी समय हाम्रो सुरुङमा उतारको कुराहरू ढिला भएको थियो, प्रहरी अप्ठ्याराहरू ती चुनौती आफ्नो साथमा सँगै थिए। यो चुनौतीका बावजुद अहिले चाहिँ डेडिकेटली तपाईँको रेस्क्यु कामहरू भइरहेछन्, हरेक दिन प्रोग्रेस छ, यो नै हाम्रो लागि सुखद कुरा हो। अहिले पछिल्लो समयमा अब अरू जहाँ अरू उद्धार गर्ने कामहरू टनलदेखि बाहेक मोटामोटी धेरैहरूको भएको छ। राहतको विषयमा कस्तो छ भन्दाखेरि अहिले पनि रसो जिल्लाको 27 वटा मध्ये 13 वटाको सड़क सञ्जाल टुटेको छ। पुनस्थापना र पुनर्निर्माणका कुराहरू जोडिँदै आउने अवस्था छ। सरकारले यसको विषयमा गम्भीरता साथ अगाडि बढिसकेपछि अहिले चाहिँ काठमाडौँमा 22 मार्कको 580 जना हुनुहुन्छ।
8: यसरी संयोजनकारी भूमिका खेल्दै गर्दाखेरि यो वैकल्पिक बाटो भएर रसुवा कति पटक जानुभयो यो 10 गते पछाडि?
7: म 2 चोटि गइसके।
8: त्यो बाटो हिँड्दै गर्दाखेरि पुङपुङ खोला पुग्दा र त्यो एउटा सांसदको रूपमा तपाईँले खेलिराखेको भूमिका के छ?
7: यस्तो भयो, यो हामीले 13 गते फेरि मुख्यमन्त्री सहित विपदको निर्णयहरू गरेर बस्यौं होइन। मुख्यमन्त्री नै रसो जिल्लाको भूभागमा बसिकन हामी सिडी कार्यालयमा बसेर प्रशासन कार्यालयमा बसेर हामीले यो विषयमा निर्णयहरू गरेका छौँ। यसलाई म हरेक दिन जस्तो उहाँहरू जिम्मेवारी साथीहरूलाई योबाट नभए योबाट योबाट योबाट नभए योबाट वैकल्पिक दिँदै त्यसलाई व्यवस्थापन गर्नलाई म आफ्नो तर्फबाट मैले सबै साथ सम्बन्धित निकायहरूमा हरेक दिन घचको चयन गरेको छु। किनभने मैले बुझे अनुसार मैले कसो छ भन्दाखेरि त्यो खास प्रारम्भिक चरणमा यो एउटा कृषि सड़कका रूपमा रहेको थियो। जब यसरी हाम्रो यो पासाङ लामो राजमार्ग नै गल्छी मैलिङ स्याबुबेसीको सड़क वासआउट गरेर लिएर गइसकेपछि त्यो मात्र एउटा आंशिक वैकल्पिक मार्ग रहने भावनाले मैले पनि म पहिलो दिनमै यो समस्याहरू बुझिसकेपछि मैले सूर्यगढी नगरपालिका गाउँपालिकाको प्रमुखज्यूलाई, नौकुण्डा गाउँपालिकाको प्रमुखज्यूलाई, कालिका गाउँपालिका प्रमुखज्यूहरूलाई डेब्रिज हटाउनेदेखि सबै कुराहरू गरियो। अहिले समस्या कहाँ छ भन्दाखेरि त्यो कतिपय हाम्रा मैले त्यही भएर आज पनि बोले यो विषयमा मोस्टली अलिक जनरली के कुरामा चाहिँ पार्टनरसिपमा काम गर्नुपर्ने कुराहरू चाहिँ अलिकति समन्वयकारी भूमिकाहरू कहाँ मिसिङ छ भन्दाखेरि फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्टको चाहिँ जिम्मेवारी होइन जुन ढङ्गको इम्पोर्टेन्स छ आफआफ्नो ढङ्गले लिनुपर्ने चाहिँ अलिकति सिरियसली नलिएको जस्तो मैले पाएर निर्णयहरू गर्ने र जिम्मेवारी भएकोहरूलाई आफैले घसघाउने कामहरू गरिरहेको छु।
8: तर जस्तो अब यस्तो विपदको बेलामा पनि मेरो भागमा कानूनमा कति लेखा छ कति लेखा छैन भनेर त्यसरी आलो पालो गरेर बस्न मिल्छ कि मिल्दैन जनप्रतिनिधि अथवा तपाईँ आफैले पनि जनप्रतिनिधि रूपमा नेतृत्व गर्दै हुनुहुन्छ?
7: सबभन्दा ठुलो समस्या भनेको के हो, तपाईँको खर्चको आधार हो, कुनै कामहरूलाई पैसाको कुरा चाहियो, यो विपत्तिको लागि प्रदेश सरकारले कति छुट्यायो, संघले के जिम्मेवारी लिने, प्रदेशले के जिम्मेवारी लिने, स्थानीय तहको सीमितता हामीहरू सबैलाई थाहा छ।
8: भनेको अहिले त्यो बाँडफाँडमा